0: बुद्ध हस्पिटल ने नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आयोग सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरु छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड त्रुटि पुकार खोइनी जस्ता त्रुटिजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
0: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
4: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
9: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराईदाङमा।
0: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: अन्य सेवाहरू
14: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
19: उपचार हुने रोगहरू
18: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
18: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
18: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
18: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: भर्ना सम्बन्धी सूचना।
24: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
23: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
25: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
26: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
27: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
26: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
28: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
28: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
21: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
23: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
1: सामान्य किराले खाएको दाँत भर्ने
21: मेसिन द्वारा आरसीटी गर्ने
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
21: खोल लगाउने
1: बाङ्गो टिङ्गो दाँत मिलाउने
21: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
1: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
21: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
23: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
21: होइन भाइला लखर लखर कहाँ हिँडिस
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
21: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98-578-45-226

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल भदौ 16 गते मंगलबार, सन 2026 सेप्टेम्बर 1 तारीक भदौ कृष्ण पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि।
4: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: सरकार उद्धार राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौतारिँदै, बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक, अब पालिकाको नेतृत्वमा राहत वितरण हुने।
3: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यल, बाढ़ी पीड़ितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या नआतिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव।
5: तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
2: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा, मूल्य वृद्धि र कालो बजारी गर्नेलाई कारवाही हुने।
3: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने, कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढ़ी देखिने अध्ययनको ठहर।
2: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
7: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला। नेपालको भूगोललाई छिन्न भिन्न पार्ने गरी गएको बुधबार आएको विनाशकारी बाढ़ीले हजारौंको खुशी मात्र बगाएको छैन, कयौं परिवारलाई लास र सासको दोष आँधमा ल्याएर पछारी दिएको छ। बाढ़ीले सड़क सञ्जाल छेदविच्छेद पारेपछि उद्धार र राहतका ठूला सरकारी दावीहरू केवल आश्वासनमा सीमित बनेका छन्। सरकार पीड़ितको उद्धार र राहतमा व्यस्त छ, तर पीड़ितहरूले न आफन्त पाएका छन् न राज्यले उनीहरूको विषयमा कुनै खबर नै दिन सकेको छ। आजको अन्नपूर्ण पोस्टले लेखेको छ, बाढ़ीमा बेपत्ताको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तजन भौतारिँदै रहेका छन्। सम्पर्कविहीन भएका आफन्तलाई अस्पताल ल्याइएको छ कि भन्ने आश बोकेर कयौं परिवार पाँच दिनदेखि अस्पताल परिसरमै भौतारिरहेका छन्। भोटीकोशी बाढ़ीबाट प्रभावित विभिन्न जिल्लाका 15 पालिकामा फरक फरक प्रकृतिको राहत आवश्यक परेको छ। बाढ़ीबाट बढ़ी प्रभावित रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमा छोङदिम्बो गाउँपालिकामा दैनिक उपयोगी वस्तु, औषधि र बत्तीका लागि सोलर प्यानल, ब्याट्री र जेनेरेटर आवश्यक परेको पालिकाहरूले जनाएका छन्। रसुवाकै कालिकामा औषधि र एम्बुलेन्स आवश्यक छ भने नुवाकोटको विदुर नगरपालिका लगायतका पालिका र धादिङ गोर्खाका प्रभावित पालिकामा कनेक्टिभिटी जरूरी भएको भन्दै प्रदेश र संघ सरकारलाई आग्रह गरिएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच संघीय सरकारको एकद्वार प्रणाली मार्फत राहत वितरण प्रभावकारी नभएको गुनासो बढ़ेपछि पालिकालाई जिम्मेवारी दिएको छ। हिजो रसुवाको धुन्चेमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा बसेको बैठकले पालिका र त्यहाँ गठन गरिएको सर्वदलीय संयन्त्रलाई राहत वितरणको जिम्मेवारी तोकिएको हो।
2: यसैबीच भोटेकोशी र त्रिशुलीमा बाढ़ी गएको छैठौं दिन कटिसक्दा पनि त्यस क्षेत्रका जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक कर्मचारी र इन्जिनियरहरूको उद्धार हुन सकेको छैन। हिजो पनि नेपाली सेनाले भारतीय र चिनिया टोलीलाई साथ लिएर उद्धारको प्रयास गरेकोमा सुरुङबाट एकजनाको पनि उद्धार गर्न सकेन। विभिन्न जलविद्युत परियोजनाका सुरुङमा 500 हाराहारीमा व्यक्ति फँसेको रिपोर्ट छ। माथिल्लो त्रिशुली एकमा उद्धार निकै कठिन रहेको सेनाको ब्रिफिङ छ भने माथिल्लो त्रिशुली 3A को सुरुङमा पानी भरिएको भेटिएपछि सोचे जस्तो प्रगति हुन सकेन। लाङटाङमा सुरुङको 65 मिटरसम्म पुगेको उद्धार टोलीले एउटा शव भेटेकोमा अगाडि बढ़न नसकेपछि फर्किएको छ। अन्य परियोजनामा पनि सन्तोषजनक कुनै प्रगति भएको छैन। बाढ़ीका कारण केरूङमा रोकिएका र स्वदेश फर्कन चाहने नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश फर्काउने पहल शुरू भएको छ। केरूङमा रहेको नेपाली मध्ये तत्काल 40 जनालाई तातोपानी नाकाबाट नेपाल ल्याउने तयारी ल्हासाको नेपाली महावाणिज्य दूतावासले अघि बढ़ाइएको खबर नयाँ पत्रिकामा छ। यस्तै एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको हो। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षा कर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ।
1: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित भएका छन्। कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य अन्यलमा परेको छ। बाढ़ी प्रभावित क्षेत्रमा कति बाल बालिका सम्पर्कविहीन छन्, कतिको ज्यान गयो र कति उद्धार गरिए भन्ने तथ्याङ्क अहिलेसम्म लिन नसकिएको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। युनिसेफले तयार पारेको तथ्याङ्क अनुसार बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित छन्। युनिसेफकी प्रतिनिधि एलिस अंगुलाले जारी गरेको विज्ञप्तिमा यो तथ्याङ्क उल्लेख छ। उहाँका अनुसार बाढ़ीबाट बचेका बाल बालिकाहरू अहिले रोग, कुपोषण, हिंसा र शोषणको उच्च जोखिममा छन्। बाढ़ी प्रभावित बाल बालिकालाई अस्थायी सिकाई केन्द्र, वैकल्पिक सिकाई सामग्री र बाल बालिका तथा शिक्षकहरूका लागि मनोसामाजिक परामर्श सहित शिक्षा जारी राख्न तत्काल सहयोग आवश्यक रहेको युनिसेफले औल्याएको छ। उद्धार गरिएका बाल बालिकाहरू पनि यति बेला जोखिममा छन्। कतिपय बाल बालिका गैर कानूनी रूपमा ओसार पसार हुने जोखिम भएकाले महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सचेत हुन आग्रह गर्दै विज्ञप्ति निकालेको छ। युनिसेफले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श टोलीहरू परिचालन गरेको छ। बेपत्ता वा परिवारबाट बिछोड़िएका बाल बालिकाको पहिचान, दर्ता र पारिवारिक पुनर्मिलनका लागि पनि युनिसेफले काम गरिरहेको छ। प्रभावित क्षेत्रमा खटिएको नेपाल रेड क्रस सोसाइटीले पनि बाल बालिकाहरू जोखिममा रहेको जनाएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीबाट उत्पन्न मानसिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा, काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ितहरू भने भौतारिँदै, बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक, जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार कठिन बन्दै, अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार, झण्डै 4,000 जना सम्पर्कविहीन, अब पालिकाको नेतृत्वमा राहत वितरण हुने, बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यल लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट प्रभावित मानिसमा दर्द, त्रास जस्ता मनोसामाजिक समस्या देखिन थालेको छ। अस्पताल तथा होल्डिङ सेन्टरका स्वास्थ्य कर्मीका अनुसार बाढ़ी पीड़ितहरूमा मनोसामाजिक समस्या देखिन थालेकाले परामर्शको आवश्यकता देखिएको छ। जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित मानिसमा दर, त्रासको समस्या देखिन थालेको छ। कतिपयले कानमा बाढ़ीको आवाज आइरहेको बताउने गरेका छन्। उहाँका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित क्षेत्रका मानिसमा डर, त्रासको समस्या देखिन थालेकाले परामर्श आवश्यक रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्णी तथा मानसिक रोग विभागकी प्रमुख डाक्टर पोमावती थापाले होल्डिङ सेन्टरमा रहेका करिब 1,000 प्रभावितमा डर, त्रासको समस्या पहिचान भएको बताउनुभयो। विभागले बाढ़ी प्रभावित क्षेत्रमा खटिएका तालिम प्राप्त मनोपरामर्शदाताले दिएको जानकारी आधारमा उनीहरूमा डर, त्रासको समस्या देखिएको हो। यो खबर नागरिकमा छ। यसैबीच कतिपय बाढ़ी प्रभावित परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेकाले टाढाबाटै घर बगेको, आफन्त बेपत्ता भएको वा परिवारका सदस्य गुमाएको खबर सुन्नु परेको छ। केही तत्काल नेपाल फर्किए पनि धेरै फर्किन सकेका छैनन्। स्वदेश फर्किन नपाउनु, आर्थिक अभाव र विदा नपाउँदा रोजगारी गुम्ने डरले उनीहरूमा थप चिन्ता बढ़ेको छ। अर्कोतर्फ सर्वस्व गुमाएका प्रभावितमा अब कसरी जीवन अघि बढ़ाउने भन्ने चिन्ताले मानसिक पीड़ा र असहायपन बढ़ाउन सक्छ। साथी महेश केवालीले अहिलेको विपदको असर विदेशमा रहेका नेपालीलाई कस्तो परेको छ भनेर लगनखेलको मानसिक अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीलाई सोध्नु भएको छ।
6: यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तवमा मनोदशा अत्यन्त गहिरो र पीड़ाजन्य छ। फर्कने प्रयास गरिरहनु भएको छ, फर्कन पनि सहज छैन। क्षतिको उहाँले महसुस गर्नुभएको छ परिवारजनमा, र आफू चाहिँ विदेशमा रहेर व्यक्ति विचलित हुनु, उसलाई दुःख लाग्नु, दिक्क लाग्नु, नरमाइलो लाग्नु, कतिवटा सवालमा चाहिँ आफूले आफूलाई पनि ब्लेम गरेर म परिवारसँगै भइदिएको भए कठिनाईमा म उहाँहरूको हात समाउँथे, साथ दिन्थे भने उहाँलाई लागेको हुन सक्छ। हाम्रो सिङ्गो समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसर बाँकी राखेको छैन। यो समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ। यहाँहरू जो बाहिर हुनुहुन्छ पछुतोको महसुस नगर्नुहोला। यो गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नो लागि पनि र समाजको लागि पनि स्वस्थ गराउँछ।
9: हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अब अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, त्यहाँ भएको साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
6: वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँगको समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि शुरूआत गरेको छ, र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरूरी छ भने त्योसम्म लिनको लागि हामीले सुविधा दिएका छौँ। त्यसैले उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअल्ली उहाँहरूलाई सुनिदिने, उहाँहरूलाई परामर्श दिने सेवा पनि सुरुवात गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ त्यो बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ पुऱ्याउँछ पनि लिन सक्ने एउटा प्लेटफर्म छ। त्यसैले गर्दा उहाँहरू जो जहाँ हुनुहुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको, म मेरो कोही छैन भन्ने एउटा निराशाको भावना छ, त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन। अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ। त्यो कठिनाईलाई पनि उहाँहरूले कति चाहिँ सान्दर्भिक र जरुरी छ, कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि ख्याल राख्नुपर्छ। यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ। डिप ब्रिदिङ एक्सर्साइज गरे पनि उहाँले आफूलाई शान्त राख्न सक्नुहुन्छ, जसमा चाहिँ आफ्नो कानले सुन्ने, आँखाले देख्ने, जिब्रोले स्वाद लिने, नाकले गन्ध लिने, वास्तविकतामा आफू चाहिँ रहने, त्यो गरेर पनि उहाँले आफूलाई चाहिँ एउटा त्यो तत्कालीन अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ। र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने, यदि नसम्हालिएको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीभाइ जो नजिकमा हुनुहुन्छ उहाँहरूको साथमा रहने, उहाँहरूसँग सेयरिङ गर्ने, उहाँहरूलाई चाहिँ आफ्नो कठिनाई भन्नको लागि असहज नमान्ने, आफू एक्लो भएर एक्लिएको महसुस गर्नुभन्दा पनि आफ्नो साथ चाहिँ खोज्नुपर्छ। तपाईँ सम्हालिदिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
1: मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भोटेकोशी बाढ़ीले रसुवा नाका तहस नहस पारेसँगै नेपाल चीन व्यापारका लागि दोस्रो नाका तातो पानी पनि अनिश्चित भएको छ। तातो पानी नाका सञ्चालनको टुंगो नलागेपछि ट्रान्सपोर्ट कम्पनी र व्यापारीहरू चिन्तित बनेका छन्। चीनको खासा कस्टमले नेपालतर्फ कोदारी राजमार्ग जोखिमपूर्ण रहेकोले मुस्ताङको कोरोला नाका प्रयोग गर्न ट्रान्सपोर्ट कम्पनीलाई सुझाव दिएको छ। यद्यपि दैनिक 500 भन्दा बढ़ी पर्यटक तातोपानी नाका भएर काठमाडौँ आइरहेका छन्। खासाको चिनिया ट्रान्सपोर्ट कम्पनीहरूले दिएको जानकारी अनुसार नेपाल आउने मालवा कन्टेनर न्यायमै रोकिएको छ, जसले गर्दा लामो समयदेखि कामविहीन भएका चिनिया ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीहरू बिचल्लीमा परेका छन्। भदौ 10 को विनाशकारी भोटेका सिपाड़ीले नेपाल चीन व्यापार गर्ने व्यवसायहरूको पनि बिचल्ली भएको छ। व्यापारी व्यवसायी कन्टेनर चालक सहचालक र भन्सार एजेन्टको बिचल्ली भएको, चालक सहचालक व्यापारी र भन्सार एजेन्ट सहित 550 बाढ़ीमा परेर अहिलेसम्म बेपत्ता छन्।
2: निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्गमा पहिरो गएर यातायात प्रभावित भएपछि सरकारले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्ग प्रयोग गर्ने निर्णय गरिएको छ। हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सड़क विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र यातायात व्यवसायका प्रतिनिधि बीच भएको छलफल गरिने तत्कालका लागि उपत्यका भित्रिने गाड़ीलाई त्रिभुवन राजपथ र बाहिरिने गाड़ीलाई कान्ति राजपथ प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार खाद्यान्न एलपी ग्यास चिनी दूध तथा तरकारी लगायत अत्यावश्यक वस्तु बोकेका गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी समय तालिका निर्धारण गरिएको छ। आपूर्ति जनित गाड़ीलाई त्रिभुवन राजपथ नौबिसे दामन हिटौड़ा खण्ड हुँदै उपत्यका भित्र्याउने र बाहिरिने गाड़ीका लागि कान्ति राजपथ प्रयोग गर्ने गरी कार्यतालिका मिलाइएको छ। यसैबीच चाड़पर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सृजना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 टोलीबाट बजार अनुगमन हुँदै आएको थियो, तर चाड़पर्वको समय बढ़दो माग र आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढ़ाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढ़ाउने अवस्था आउन नदिनु। विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीका अनुसार विभिन्न क्षेत्रमा परिचालन हुने टोलीले बजारमा वस्तुको मूल्य उपलब्धता र बिक्री वितरणको अवस्थाको निगरानी गर्नेछ। बजार अनुगमनको क्रममा हिजो अस्ति जुन मूल्यमा सामान बेचिएको छ त्योभन्दा फरक पाइए अनुगमन टोलीले ठाउँको ठाउँ कार्यवाही गर्ने अधिकार पाएको किरातीले बताउनु भएको छ। मध्य पहाड़मा भण्डारण गरिएका आलुमा
10: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
11: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
10: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
11: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
10: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
11: सम्पर्क मोबाइल नम्बर 9822964।
13: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
16: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
16: उपलब्ध। शल्यक्रियाहरू,
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
16: बालबालिकाको न्यूरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
16: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
16: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: किसानको संख्या वृद्धि भएको छ। त्यहाँका किसान बिहान बेलुका दूध बोकेर संकलन केन्द्र पुग्ने गरे पनि भोटेकोची त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ीपछि धेरै किसानले दूध बेच्न पाएका छैनन्। मानवीय क्षति र उद्धारको पीड़ा त छँदैछ, त्यसको छायामा पशुपालन व्यवसाय पनि संकटमा परेको छ। बाढ़ीले गोठ बगाएको र पशु चौपाया मारेको विवरण अझै पनि पूर्ण रूपमा संकलन भइसकेको छैन, तर पशुपालनको आधार मानिने दाना दूध र बजार को चक्र भने बाढ़ीले नराम्ररी प्रभावित बनाएको पशु सेवा विभागले त्यस क्षेत्रमा खटाएका नवराज श्रेष्ठले उल्लेख गर्नुभयो। पशु सेवा विभागको निर्देशनमा खाद्य तथा कृषि संगठन एफएओ को सहयोग सहित परिचालित प्राविधिक टोली शुक्रबारदेखि रसुवाका उत्तरगया कालिका र नौकुण्ड गाउँपालिकामा स्थलगत निरीक्षणमा खटिएको छ। समस्या केवल खेत वा गोठमा सीमित छैनन्। सड़क अवरूद्ध हुँदा कुखुरा पालक किसान दानाको अभाव झेलिरहेका छन्। व्यावसायिक फार्ममा हजारौं कुखुरा छन् तर दाना पुर्याउने गाड़ी पुग्न सकेका छैनन्। कतिपय किसानको कुखुरा बिक्रीका लागि तयार भइसकेका छन् तर बजारमा लैजान नसक्दा फार्ममै रोकिएका छन्। सहयोग खोज्दैछ ग्रामीण अर्थतन्त्रको मेरुदण्ड शीर्षकको खबर आज गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। बाल बालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने उमेरकै ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने किशोर किशोरीमा चिन्ता र अपसाद वा डिप्रेशनका लक्षण बढ़ी देखिने गरेको सिन्हुवाको खबरमा उल्लेख छ। यद्यपि सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्य सम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ।
1: अब खेल खबर। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेसीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैं सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको वहाँ उनको भनाई छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले नुवाकोट, दादिङ, गोर्खा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मध्य प्रदेशका यी दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। कास्कीको मोदी खोला, काठमाडौँको बागमती नदी र लमजुङको मर्स्याङ्गी नदीमा जलसतह सतर्कता तह पार गरेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज पनि देशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: बाढ़ीमा सम्पर्कविहीन भएकाहरूको शव शनाखतका लागि प्रहरीले डीएनए जाँचको प्रक्रिया शुरू गरेको छ। संकलन भएका सबै शवको यसअघि प्रहरीले डीएनए नमूना लिइसकेको छ। अब उनीहरूका परिवारको डीएनए नमूना लिएर म्याचिङ गराइने प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनु भएको छ।
2: भोटेकोसी बाढ़ीबाट रसुवा, नुवाकोट र दादिङका 23 विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 3 जिल्लामा क्षति पुगेका 23 विद्यालय मध्ये पूर्ण नष्ट भएका र ट्रेसिङ गर्न समेत चुनौती भएका 8 विद्यालय रहेका छन्। रसुवाको भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा अहिले रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ।
1: दोलखाको गौरी शंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। पर्खिन गाह्रो सहन सारो
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौतारिँदै बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक। अब पालिकाको नेतृत्वमा राहत वितरण हुने।
2: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित। कयौंका अभिभावक नहुँदा भविष्य अन्यूल। बाढ़ी पीड़ितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या। नातिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव।
1: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित। अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा। मूल्य वृद्धि र कालोबजारी गर्नेलाई कार्यवाही हुने।
2: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने। कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेशनका लक्षण बढी।
1: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुको सट्टा उल्टै फाइदा लुट्न खोज्ने प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ बाढ़ी आएको ठाउँमा गिद्धको आकृति भएका एकथरी मान्छे सिलिण्डर तान्दैछन् अनि नजिकै रहेको उस्तै आकृतिको अर्को भन्दैछ, सिलिण्डर मात्रै मैले त सुनै लुस्न भ्याए। अनि छेउमै उभिएर क्यामेरा तेर्सिरहेको कन्टेन्ट क्रिएटर चाहिँ भन्दैछ, आहा कन्टेन्ट। आजको कायाकैरन सकिएको छ।
3: सूचना। न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूची गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदाङ। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
8: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने।

0: चार सत्तर अठारह छ सय सत्र अन्ठानब्बे चार अठहत्तर पैंतीस छ सय पैंतालीस
1: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र विशाल चौधरी र सहकर्मी सुशीला ओली संगे अमर छिपिच को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली, गढौहामा रहेको रेडियो साझा आवास र बबई गाउँपालिकाको हापुरीमा रहेको रेडियो हापुरी 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पोटेको सेबाडीमा परि दाङका 47 जना सम्पर्कविहीन, 17 जना परिवारको सम्पर्कमा।
0: लुम्बिनी प्रदेशमा सिंचाई सुविधा बढ़दै प्रदेशभर हाल 445 वटा सिंचाई बाँध तथा मुहान निर्माण।
1: र सहारा कप जिल्ला स्तरीय 7A साइड फुटबल प्रतियोगिताको उपाधि खुराहीलाई।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षे राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: भोटेकोशी बाढ़ीमा परि दाङका 47 जना सम्पर्कविहीन भएका छन्। 40 पुरूष र 7 महिला सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले तयार गरेको सूची अनुसार रसुवा र नुवाकोटका विभिन्न स्थानमा कामको सिलसिलामा पुगेका उनीहरू सम्पर्कविहीन भएको पाइएको हो। सूची अनुसार तुलसीपुरकी स्वास्थ्य कर्मी कोपिला केसी, तुलसीपुरकै खम्बु बोहरा, तुलसीपुर नौनिवास रसुवाको मैलुङ, हाइड्रो पावरमा काम गर्ने शिवशंकर जोशी, टिमुरे हाइड्रो पावरमा कार्यरत तुलसीपुर नौकी परमिला बुढाथोकी, फेवा हाइड्रो पावर नुवाकोटमा कार्यरत तुलसीपुरका शोभाराम योगी, फेवा हाइड्रोमै काम गर्ने तुलसीपुर उपमहानगरपालिका 13 दमार गाउँका लालबहादुर रोका, सोही ठाउँका गोपीलाल रोका, नारायण अधिकारी सम्पर्कविहीन हुनुभएको छ। यसैगरी तुलसीपुर उपमहानगरपालिका 19 46 वर्षीय पूर्ण बहादुर बस्नेत, गोराही 15 का सूर्य बहादुर केसी, तुलसीपुर उपमहानगरपालिका 18 दुदरासका गोपाल परियार, विकास परियार, सुदन गिरी, तुलसीपुरकै सीमा चौधरी, तुलसीपुर 12 बजारू चौधरी, फेवा हाइड्रोमा कार्यरत दंगेशरण 6 का प्रेमविक, त्रिशुली हाइड्रोमा कार्यरत रोल्पा घरमै दाङ बस्ने राजेन्द्र महत, अपर त्रिशुली हाइड्रोमा कार्यरत तुलसीपुर 6 का रंजित ओली, तुलसीपुर 2 का देव बहादुर गाह मगर, तुलसीपुर 19 का जयमान विश्वकर्मा, तुलस सुरेश चौधरी, लालबहादुर सुनार, गोपाल पुन मगर, घोराही 12 का

0: मिलन श्रेष्ठ तुलसीपुर उपमहानगरपालिका 13 की 30 वर्षीय नारिणी प्राजुली नेपाली सेनाको तुन्चे ब्यारेकमा कार्यरत तुलसीपुर 6 का 42 वर्षीय टेकबहादुर राणा नुवाकोट हाइड्रोमा कार्यरत त्रिवेणी 5 सल्यान घर भईहाल तुलसीपुर बस्ने 27 वर्षीय प्रेम महतरा र 27 वर्षीय बादल महतरा अझै सम्पर्कविहीन हुनुहुन्छ। यस्तै भोटेकोशी बाढ़ीमा परेर सम्पर्कविहीन भएका दाङका 17 जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका प्रशासनको सूचीमा रहेका 5 र अरू 12 जना गरी 17 जना परिवारको सम्पर्कमा आएका हुन्। आजको नयाँगढ राष्ट्रिय दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ।
1: यदिका पाप त नगराउन हो, भोलि कुन बेला मर्नुपर्छ थाहा छैन। रसुवाको बाढ़ीको अवस्था देख्नु भएन? स्थानीय किसानबाट दूध संकलन गर्दै आएका दुधराज डेयरीका संचालक फतेबहादुर खड्का गुनगुनाइरहनु भएको थियो। बिहानको 5 बजे दूध लिन डेयरी पुग्दा उहाँले किसानले खन्याएको दूधको जगमा ल्याक्टोमिटर लगाइरहनु भएको थियो कि भोर दाई? संवाददाताको प्रश्नमा उहाँले ठट्यौली भाषामा भन्नुभयो, दूधमा पनि बाढ़ी मिसिन थाल्यो, सायद किसानले दूधमा अलि बढ़ी नै पानी मिसाउनु थालेछन्। त्यो नतिजा उहाँको ल्याक्टोमिटरले देखाइरहेको थियो। खड्काले प्रसंग बदल्नुभयो, बाढ़ीले कृष्ण भीरमा पनि त्रिशुलीमा पनि पहिरो झरेछ, अरू कहाँ कहाँ के भयो, दोस्रो हिमताल पनि फुट्यो हो, फेरि पनि बाढ़ीले केहीलाई बगायो रे नि? यस्तै प्रश्नहरू उहाँले एकै श्वासमा खनाउन भ्याउनुभयो। बाढ़ी डायरी खेमराज रिजालले आजको गोरक्ष दैनिकमा लेख्नु भएको छ।
0: घरबाट हिँडेको 1.5 महिना भयो, परिवारलाई छाडेर रोजगारीका लागि रसुवाको टिमुरे पुगेका थिए। त्यहाँ सड़कको जाली भर्ने काम गर्थे। घर फर्किने दिनको प्रतीक्षा परिवारले गरिरहेको थियो, तर एकाएक आएको विनाशकारी बाढ़ीले उनीहरूको जीवनमा यस्तो वज्रपात गर्यो। अहिले परिवारसँग न खुशीको खबर छ न दुःखलाई स्वीकार गर्ने आधार। जिल्लाको कुमा गाउँपालिका 3 गुरूदासीका 23 वर्षीय वीरेन्द्र राणा अहिले काठमाण्डुमा हुनुहुन्छ, तर काठमाण्डु को गन्तव्य होइन, बाध्यता हो। उहाँ आफ्ना 43 वर्षीय बुबा नेम प्रकाश राणाको खोजीमा प्रभावित क्षेत्रमा पुग्नु भएको थियो। बुबाको अवस्था थाहा पाउन उहाँ चितवनदेखि रसुवा नुवाकोट हुँदै काठमाण्डुसम्म पुग्नुभयो। अस्पताल चाहरियो, प्रहरी कार्यालय धाइयो, आफन्त र चिनजानका मानिसलाई सोधियो, जहाँ घाइते भेटिन्छन् भन्ने खबर आयो त्यहाँ पुग्यो, जहाँ सब भेटिएको भन्ने सुनियो त्यहाँ पनि पुग्यो, तर कतै बुबाको अत्तोपत्तो भेटिएन, घाइते हुनुहुन्छ कि भनेर विभिन्न अस्पताल धायौं। रसुवा र नुवाकोट पनि पुग्यौं, केही टुङ्गो लागेन। वीरेन्द्रले भन्नुभयो, सास नभेटे पनि लास भेटिन्छ कि भनेर अस्पताल धायौं। चितवन पोखरासम्म आफन्त पुग्नु भएको छ, तर अहिलेसम्म केही पत्ता लागेन। बुवाको खोजीमा हिँडेका वीरेन्द्रको आवाजमा आशा भन्दा निराशा सुनिन्छ। आँखामा अझै बुवा जिउँदै भेटिने आशा छ, तर दिन बित्दै जाँदा त्यो आशा कमजोर बन्दै गएको छ। गाउँमा शोक र परिवारमा छटपटी। बुद्धिपुण्य सल्यानबाट नयाँगढ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीले सोमबार 19 राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्मालाई सर्वोदय सम्मान दिएको छ। पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता एवं पूर्व अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यमा सर्वोदय सम्मान अर्पण एवं उत्कृष्ट पाठक पुरस्कार वितरण समारोह भएको हो। वरिष्ठ साहित्यकार शर्मालाई दोसल्ला ओढ़ाएर कदर पत्र सहित सम्मान गरिएको हो। यसै गरी साहित्यकार एकराज शर्मा, प्रमोद धिताल र विनिता रिजाललाई उत्कृष्ट पाठक पुरस्कार प्रदान गरिएको छ। उहाँहरूलाई कदर पत्र र नगदले सम्मान गरिएको थियो। सम्मानमा काम शुरू गरेको र यो अनवरत चल्ने प्रमुख अतिथि खनालले बताउनुभयो। जसलाई आवश्यक छ त्यो पुस्तकालय पढ्न आउँछ, उहाँले भन्नुभयो। पाठकलाई पाठक भएनन् भनेर चिन्ता होइन, खनालले भन्नुभयो। गरेर आफ्नो चासो र रुचि अनुसार पढ़िरहेका छन्। उहाँले पुस्तकालयमा नभएका पुस्तक माग अनुसार ल्याएर दिने काम गरेको पनि बताउनुभयो। यसरी सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यकार शर्माले आजसम्म पाएका पुरस्कारहरूमा थपथाप गरेर राम्रो गहकिलो कार्य के गर्न सकिन्छ भन्ने पारिवारिक छलफल भएको बताउनुभयो। त्यसका लागि सल्लाह सुझाव पनि लिने बताउनुभयो। कुनै पनि मानिस महान लक्ष्य लिएर अघि बढ्दा विघ्न बाधा हुन्छन्। विषपान जस्तै गरेर अगाडि बढ़न सकियो भने त्यही पनि अमृतपान हुन्छ। पुस्तकालयका संस्थापक शर्माले भन्नुभयो, हिजो पुस्तकालयले जति अप्ठ्यारो दुःख कष्ट यातना पाए पनि आज त्यो अमृतपान भएको छ। उहाँले धैर्यता लिएर अटुट रूपमा अगाडि बढ़ने बताउनुभयो। त्यस अवसरमा विशिष्ट अतिथि प्राज्ञ उत्तम कृष्ण मजगैया, अतिथिहरू राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक संघका अध्यक्ष डाक्टर हिमलाल पन्थी, सिस्नो पानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली, लुम्बिनी बागमय प्रतिष्ठान दाङका अध्यक्ष सुरेश कुमार पाण्डे, साहित्यकार लेखराज रेग्मी, विष्णु हमार, सूर्य विशी, शंकर योगी, पुरस्कृत विनिता रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। पुस्तकालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको विषय प्रवेश हरिप्रसाद पाण्डेले र संचालन सुशीला आचार्यले गर्नुभएको थियो। आजको युगबोध दैनिकमा खबर छ, राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा दाङको सबैभन्दा जेठो पुस्तकालय सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमलाई राष्ट्रिय पुस्तकालय दिवस र यसका सान्दर्भिकता अहिलेको समयमा के छ र राज्य तथा नागरिक स्तरबाट पुस्तकालयको विकासका लागि के कस्ता प्रयास भएका छन् भनेर कुराकानी गरेका छौ।
2: मानव जाति यति अगाडि बढ्नुमा उसको ज्ञान प्रतिको लिप्सा, विमर्श प्रतिको उसको धारणा, तर्क, आलोचनाचेत, प्रश्न र विमर्श नै हो। पुस्तकालय भनेको पुस्तकको भण्डार मात्रै होइन, यो आधुनिक विमर्शको थलो हो, चिन्तनको थलो हो। एक किसिमले भन्यो भने समाजलाई अगाडि बढाउने एउटा महत्वपूर्ण औजार हो। इतिहासदेखि नै हाम्रो सन्दर्भमा पुस्तकालय नयाँ होइन, दक्षिण एसियामा पनि थुप्रै पुस्तकालयहरू हिजो नालन्दादेखि लिएर पुस्तकालय छ। त्यस कारणले पुस्तकालयको महत्व अहिलेको सन्दर्भमा पनि त्यत्तिकै महत्वपूर्ण छ। आवश्यकता के हो भने पुस्तकालयलाई पुस्तकहरूको भण्डारण होइन, त्यसलाई ज्ञान र विमर्शको थलोमा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ। यो आवश्यकताले पुस्तकालयको सान्दर्भिकतालाई अझ बढाउँछ जस्तो मलाई लाग्छ।
1: हामीले दाङमा लामो समयदेखि सर्वोदय पुस्तकालय वाचनालय पनि सञ्चालन गरिराखेका छौं। हामीले यो दिवस मनाउँदै गर्दाखेरि अहिलेको समयलाई हामी डिजिटल भनेर भनिराखेका छौं। अहिले सबै चीजहरू मान्छेले डिजिटल मार्फत हेर्न, बुझ्न, अध्ययन गर्न चाहिराखेको छ। पुस्तकालयमै गएर यो पुस्तक अध्ययन गर्ने बानी चाहिँ कस्तो पाउनु भएको छ?
2: प्रविधिको विकास निरन्तर रूपमा अगाडि बढ्छ र प्रविधिले मान्छेको सोच्ने, हेर्ने, बानी व्यवहार पनि परिवर्तन गर्छ। तर पनि कतिपय आधारभूत कुरा हुन्छ, त्यो सधैँभरि त्यसमा तलमाथि चाहिँ पर्छ तर अन्त्य हुन्न। प्रविधिको विकास भए पनि पत्र पत्रिकाको पूर्ण अन्त्य त भइसकेको छैन, त्यसैले किताबको अन्त्य पनि भइसकेका छैन। जुन खालले पत्र पत्रिका अथवा मिडियाहरूले आफ्नो डिजिटलाइजेसन गरेका छन्, त्यसै कारणले पुस्तकालयले पनि आफ्नो डिजिटलाइजेसन गर्नुपर्ने हुनेछ। प्रविधिसित सँगसँगै जानुपर्नेछ र पुस्तकालय भन्दाखेरि पुस्तक मात्रै होइन, त्यहाँ चाहिँ डिजिटल माध्यमबाट पनि पढ्न सक्ने खालका पुस्तक अथवा सामग्रीको पनि हुन्छन् भन्ने कुरा हामीले बोध गराउनु पर्छ र हाम्रा पाठकलाई त्यस खालको अवसर दिनुपर्छ। त्यसकारण त्यसले पनि पुस्तकालयमा जाने प्रवृत्तिमा कमी ल्याउँछ जस्तो मलाई लाग्दैन। दोस्रो कुरा, सबै पुस्तकहरू सबैलाई उत्तिकै उपलब्ध पनि हुँदैन, सबै डिजिटल माध्यममा उपलब्ध हुने सम्भावना पनि हुन्न। त्यस कारणले पनि पुस्तकालय जाने, पढ्ने प्रवृत्ति र त्यसको आवश्यकता बोध मलाई लाग्छ निरन्तर रूपमा रहिरहन्छ।
1: त्यो युवा पुस्ताहरूको रोजाईमा पर्ने त्यस्ता खालका पुस्तकहरू यहाँले पनि भन्नुभयो विचार विमर्शको थलो हो भनेर, यसलाई चाहिँ सँगसँगै अगाडि लग्नका लागि सबैको चासोका विषयहरू बनाउनका लागि ती पुस्तकालयहरूको विकासका लागि चाहिँ नागरिक स्तरबाट, राज्य स्तरबाट चाहिँ के कस्ता पहलहरू हुनुपर्छ?
2: अबको जमाना युवा हो, त्यस कारणले सर्वोदय पुस्तकालयले पनि के गरिरहेछ भने हामीलाई मनपर्ने पुस्तक होइन, हामी त्यहाँका सञ्चालकहरू अथवा त्यसको कार्य समितिलाई होइन, युवाहरूले के चाहन्छन्, किनभने युवाको पुस्तक रोजाईको जो ट्रेन्ड छ, जस्तो हाम्रो पालामा हामी राजनैतिक पुस्तक धेरै पढ्छ, पहिले त्यो फरक छ, त्यो तिनीहरूले अन्य विधाका विज्ञानसँग सम्बन्धित उपन्यासहरू अत्याधुनिक त्यो पनि विदेशी लेखकहरूले लेखेका पढ्ने खालको प्रवृत्ति चाहिँ बढिरहेछ। त्यसको अहिलेको समयको प्रताप अनुसार युवाको आवश्यकता र त्यो उनीहरूको चाहनालाई पुस्तकालयले ध्यान दिनुपर्छ। जहाँसम्म यसको राज्य समाजको योगदान कुरा छ, राज्यले जति भूमिका निर्वाह गर्न पर्यो त्यो भूमिका निर्वाह जस हामीले राष्ट्रिय पुस्तकालय दिवस मनाइरहेछौँ, यसको सन्दर्भ भनेको 214 वर्ष अगाडि गिर्वाणविद्ध विक्रम शाहले 1870 भदौ 15 दिन पुस्तकालय खोल्ने सम्बन्धी कानून ल्यायो। तर हामीले पुस्तकालय दिवस मनाउन थालेको 19 वर्षको 2065 साल, त्यसले हामी राज्यको तर्फबाट पनि धेरै अङ्क पछाडि सँगै लाग्छ। जनस्तरबाट प्रशस्त कामहरू भएको छ, सर्वोदय पुस्तकालय पनि जनस्तरको आजभन्दा 73 वर्ष अगाडि पुस्तकालय चाहिन्छ भन्ने सोच राख्नु धेरै महत्वपूर्ण, जनस्तरबाट अझै पनि भएको छ र अझ पनि खास गरी जनस्तरमा राज्य स्थानीय सरकार जनप्रतिनिधिहरू लगायत समाजका प्रबुद्ध अङ्गहरूले के बुझ्नुपर्छ भने विकास भनेको भौतिक विकास मात्र होइन, भौतिक विकासले हामीलाई सजिलो त बनाउँछ होइन, सुखी त बनाउँछ, जस्तो विज्ञान र प्रविधिले हाम्रा घरमा चाहिँ सुखी बनाउँछ, तर यसले हामीलाई खुसी बनाउँदैन। खुसी त्यो बेला भन्छ जब मान्छेको मस्तिष्क विवेक बलियो हुन्छ, सवाद्रता हुन्छ, तर्क हुन्छ, विवेक हुन्छ, छलफल हुन्छ, विमर्श हुन्छ र एउटा जीवन्त समाज हुन्छ, त्यसपछि मात्रै त्यो समाज साँच्चीकै विकास हुन्छ, साँच्चीकै त्यो समाज खुसी हुन्छ। त्यस कारणले हामीले खुसी बनाउनका लागि, सुखी बनाउनका लागि पुस्तकालयको विकासको लागि सबै क्षेत्रले पुस्तकालयको भौतिक विकास मात्र होइन, पुस्तकालय विकास पनि विकासको एउटा महत्वपूर्ण कुरा हो भनेर बोध गर्नुपर्छ, बिस्तारै यो बोध हुँदै जाने मलाई विश्वास पनि छ।
3: सर्वोदय पुस्तकालयले सर्वोदय सम्मान भनेर पनि शुरू गरेको छ, यो कस्तो खालको सम्मान हो, के हो, यसका बारेमा पनि भनिदिनुहोस् न।
2: सर्वोदय सम्मान पहिलो पटक दाङका प्रसिद्ध लेखक साहित्यकार तथा पुस्तकालयको अभियन्ता नारायण प्रसाद शर्माले वितरण गरेका छन्। यसै साथै हामीले प्रत्येक साल जस्तो उत्कृष्ट पाठकलाई पनि पुरस्कार वितरण गरेको। सर्वोदय सम्मानको यहाँ जहाँसम्म प्रश्न गर्नुभयो धेरै राम्रो प्रश्न भयो, यहाँलाई धेरै धन्यवाद। पत्रकारिता साहित्य लगायत विभिन्न क्षेत्रमा हामीले योगदान गर्नेहरूका सम्मानका लागि थुप्रै सम्मान अथवा पुरस्कारको व्यवस्था राज्य अथवा जनस्तरबाट गरेको पाइन्छ, तर पुस्तकालय स्थापना विकास यसमा योगदान गर्ने व्यक्तित्व खोज अनुसन्धान गर्ने पुस्तकालयका सन्दर्भमा आफ्नो जीवन समर्पण गरेका व्यक्ति वा संस्थालाई न राज्यको तर्फबाट न समाजको तर्फबाट पुरस्कार सम्मानको व्यवस्था छ। त्यो कुरालाई चिर्न सर्वोदय पुस्तकालयले सर्वोदय सम्मानको थालनी गरेको छ। हामीले निश्चित रकम ब्याङ्कमा राखेर त्यसबाट प्राप्त ब्याज अहिलेलाई हामीले 25,000 नगद र सम्मान पत्र रहेको छ। यो सम्मान हामीले पुस्तकालयको स्थापना र विकासको लागि योगदान दिनेहरू, पुस्तकालय सम्बन्धी व्यक्तिहरू, अभियन्ताहरू र देशभरिका उत्कृष्ट पुस्तकालयहरू, यी सबै देशको जुनसुकै क्षेत्रमा भए पनि पुस्तकालयलाई योगदान दिने व्यक्ति वा संस्थालाई प्रोत्साहन गर्नका लागि सर्वोदय सम्मान भनेर प्रारम्भ गरेको छौँ। जहाँसम्म मेरो जानकारी छ, पुस्तकालय क्षेत्रमा योगदान गर्नेहरूको लागि यस्तो छुट्टै पुरस्कार र सम्मानको व्यवस्था अहिलेसम्म भएको थाहा छैन, अथवा भए पनि त्यो अत्यन्त कम मात्रामा छ। त्यस कारणले सर्वोदयले नयाँ कुराको थाल्ने गरेको छ। अहिले हामीले नारायण प्रसाद शर्मालाई प्रदान गरेका छौँ, किनभने उहाँले सर्वोदयको स्थापना कालदेखि नै अहिलेसम्म निरन्तर रूपमा योगदान गर्नु, भविष्यमा हामीले देशभरि नै पुस्तकालय अभियानमा जुट्नुभएका, पुस्तकालयमा योगदान दिनुभएका व्यक्ति र संस्थालाई कर्मश सर्वोदय सम्मान प्रदान गर्दै जानेछ। पठन संस्कृतिको विकास गरौं, समृद्ध समाजको निर्माण गरौं। धन्यवाद।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
5: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
14: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082563218।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
21: इन्डोस्कोपी सेवा
20: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
22: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
23: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-0653।
0: अब अन्य खबर प्रसंग, लुम्बिनी प्रदेशमा सिंचाई सुविधा बढ़दै गएको पाइएको छ। सरकारले प्रदेश स्थापना भएता ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रमा उल्लेख्य बहुतै पूर्वाधार विस्तार गरेको जनाएको छ। कृषि उत्पादन वृद्धि, जलस्रोतको दिगो उपयोग, नदी नियन्त्रण तथा विपद जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएका विभिन्न योजनाबाट हजारौं किसान प्रत्यक्ष लाभान्वित भएको प्रदेश सरकारको दावी छ। सिंचाई पूर्वाधार विस्तारसँगै खेतयोगी जमीनमा वर्षभरि पानीको पहुँच बढ़ेको, नदी कटान तथा बाढ़ीको जोखिम न्यूनीकरण भएको र ग्रामीण क्षेत्रमा ऊर्जा पूर्वाधारको पहुँच विस्तार भएको मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश स्थापना भएदेखि आर्थिक वर्ष 2082-83 मन्त्रालय मार्फत सञ्चालन भएका कार्यक्रमले सिंचाई, नदी नियन्त्रण र ऊर्जा विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। यस्तै प्रदेश सरकारले कृषि उत्पादनको मुख्य आधारको रूपमा सिंचाई पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ। मन्त्रालयका अनुसार प्रदेशभर हालसम्म 445 सिंचाई बाँध तथा मुहान निर्माण भएका छन्। यसैगरी 1097 किलोमिटर पक्की नहर तथा कुलो निर्माण गरिएको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: बाढ़ी पहिरो प्रभावितहरूको नागरिक राहत तथा उद्धारका लागि दाङमा संचालित गोर्खा समूह अन्तर्गत विभिन्न विद्यालय, कलेज र अस्पतालले 10 लाख रूपियाँ भन्दा बढ़ी सहयोग गरेका छन्। दाङमा बाढ़ी पहिरो पीड़ितका लागि हालसम्म संकलन तथा सहयोग गरिएको रकम मध्ये यो सबैभन्दा ठूलो रकम हो। गोर्खा समूह अन्तर्गत संचालित विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्था, शिक्षक र कर्मचारीहरूबाट संकलित कुल 10,01,147 रूपियाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरिएको छ। प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो। सहयोग रकम मध्ये गोर्खा स्कूल घोराईबाट 2,53,000, गोर्खा स्कूल तुलसीपुरबाट 2,31,445, गोर्खा स्कूल लमहीबाट 1,56,000, गोर्खा स्कूल लालमटियाबाट 79,000, त्यस्तै गोर्खा रेडिएशन स्कूलबाट 45,133, भिक्टोरिया कलेजबाट 50,458, मोडर्न कलेजबाट 50,000 रूपियाँ लगायतको सहयोग गरिएको हो। त्यसै गरेर माउन्ट भ्यू स्कूलले 3,51,000 रूपियाँ सहयोग गरेको छ। बाढ़ी विनाशकारी बाढ़ीका कारण प्रभावित नागरिकको राहतको उद्धारका लागि घोराई स्थित माउन्ट भ्यू स्कूलले प्रधानमन्त्री राहत कोषमा 3,51,450 रूपियाँ जम्मा गरेको छ। त्यस्तै दीपसिका स्कूलले पनि 3,00,000 रूपियाँ सहयोग गरेको छ। त्यस्तै भोटेकोशी मा केही दिन अघि आएको विनाशकारी बाढ़ीका कारण ठूलो धनजनको क्षति भएको दुखद घड़ीमा सभ्यता पाठशाला घोराही दाङले उद्धार कोषमा 1,11,111 रूपैयाँ जम्मा गर्ने निर्णय गरेको विद्यालयका प्राचार्य केशरमान बुढाथोकीले जानकारी दिनुभएको छ। त्यसै गरेर घोराई 17 स्थित चौघेरा स्कूलका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर बचत भएको रकम भोटेको सिबाड़ी पीड़ित नागरिकहरूको राहतका लागि सहयोग पठाएका छन्। त्यस्तै लुम्बिनी प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्रीले पनि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्रदेशका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने भएका हुन्। त्यसै गरेर दाङको राजपुर गाउँपालिकाले 10,00,000 रूपियाँ बाढ़ी प्रभावितहरूको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। आजका पत्र पत्रिकामा खबर छ,
0: सहारा कप जिल्ला स्तरीय 7A साइड फुटबल प्रतियोगिता 2083 उपाधि ईएसटी घोराहीले जितेको छ। सहारा फुटबल क्लब नारायणपुरको आयोजना तथा झारबोइरा फुटबल क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको फाइनलमा आयोजक सहारा फुटबल क्लबलाई 2-0 गोलले पराजित गर्दै ईएसटी घोराहीले उपाधि हात पारेको हो।
1: अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरू तर्फ राजनीतिक संस्कार जनमत र नयाँ शक्तिको चुनौती यमराज ओलीको विचार आजको नयाँ युगको राष्ट्रिय दैनिकले छापेको छ। विपदमा छुट्नै नहुने दीर्घ रोगीको उपचार विजय खत्रीको विचार छापिएको छ भने सबैभन्दा कमजोरलाई पहिला प्राथमिकता जरूरी शीर्षकमा नयाँ युगको राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
0: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा हिम श्रृंखला र भूक्षयको चपेटामा नेपाल भूपेन्द्र सुवेदीको विचार छापिएको छ। विपद सरकारलाई सघाउने राज्य सञ्जय भुमागाईको सामग्री छ। नयाँ पुस्तकालय नीति अपरिहार्य रेन्द्र शाहीको यो सामग्री छापिएको छ। बाढ़ीपछिको संक्रमण व्यवस्थापन गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकले भोटेकोशी नदीमा आएको बाढ़ीले देश विदेशमा रूआएको छ सुरेश कुमार पाण्डेको विचार छापिएको छ। पढ्ने बानीको विकास घट्दै प्रविधि मैत्री अध्ययन प्रणालीको विकास गर्न सुझाव आजको सामग्री गणतन्त्र दैनिकले छापेको छ भने रसुवाका बाढ़ी पीड़ितलाई मन फुकाएर सहयोग गरौं शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर छेत्री
0: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7 ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
2: कहाँबाट ल्याएर यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति दिँदैन भने।
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478-26873।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: प्रहरीले जनाएको छ। रसुवागढी जलविद्युत आयोजना स्थलबाट सम्पर्क विहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको कारणले 111 मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका 93 जना सम्पर्क विहीन छन्। नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत रेकी गर्ने लगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ। भोटे कोशीमा गएको बाढ़ीपछि जलविद्युत आयोजनाका प्रमुख सन्तोष अधिकारी सहित 51 जना कर्मचारी र 42 मजदूर गरी केन्द्रका 93 जना हालसम्म बेपत्ता रहेको आयोजनाका इन्जिनियर टीका पौडेलले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि प्रयास जारी छ। गत भदौ 10 गतेको बाढ़ीका कारण उक्त आयोजनामा 35-40 जना श्रमिक तथा कर्मचारीहरू फँसेको अनुमान छ। उद्धारका लागि खटिएको नेपाली सेना सहितको टोलीले रातभरदेखि अहिले पनि खन्ने काम निरन्तर गरिरहेको र सुरुङ पत्ता लगाइसकेको भए पनि उद्धार टोली सुरुङको भित्रसम्म पुग्न सकेको छैन। उद्धार टोलीले सुरुङको क्राउन ब्लास्ट गरेर हेर्दा क्राउनसम्मै पानीले भरिएका कारण भित्र पस्न असम्भव देखिएको र चुनौतीपूर्ण रहेको उद्धारमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सुरुङ विज्ञ श्रीराम नेउपानेले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रोकिएका विद्युत सेवा पुनः सुचारू भएको छ। नेपाल विद्युत प्राधिकरण रसुवा शाखाले जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गोसाईकुण्ड गाउँपालिकाको सदरमुकाम धुन्छे, भारखु तथा प्रसिद्ध धार्मिक स्थल गोसाईकुण्ड क्षेत्रमा विद्युत सेवा सुचारू गरेको हो। प्रतिकूल मौसम र भौगोलिक कठिनाईका बावजूद प्राविधिकको निरन्तर प्रयासपछि सेवा सञ्चालन गरिएको प्राधिकरणका प्रमुख गुञ्जमान तामाङले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीमा परि हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डीएनए परीक्षण पश्चात फेला परेका शव तथा शरीरका अंग यकिन गर्न सक्ने प्रक्रिया अघि बढ़ेको छ। नेपाल प्रहरीले बाढ़ीपछि फेला परेका शव तथा शरीरका अंगको डीएनए परीक्षण मार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ। पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। नेपालमा रहेका सम्पर्क विहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एकजना पहिलो तहका नातेदारले ताजा रगतको नमूना उपलब्ध गराउनु पर्नेछ। त्यसका लागि महाराजगंज स्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ डीएनए प्रतिरूपण गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन्। प्रहरीका अनुसार डीएनए प्रोफाइलको तुलना गरी शव तथा शरीरका अंगको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम पहिचान सम्बन्धी विवरण सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान अधिकृत फोरेन्सिक प्रयोगशालाबाट प्राप्त डीएनए परीक्षण प्रतिवेदन तथा डीएनए नमूना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्ति बीचको नाता विवरण आवश्यक पर्नेछ। रसुवा बाढ़ीमा परि निधन भएकाको पशुपति क्षेत्र स्थित आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परि निधन भएकाको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार बाढ़ी प्रभावितहरूको खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापन दृढताका साथ तथा सक्रियताका साथ लागिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो प्रधानमन्त्री शाहले यस कार्यको अग्र पंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी मीडिया विभिन्न निकायका पदाधिकारीहरूसँगै स्वयंसेवक संस्था तथा आम नागरिकको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटे कोशी नदीमा गएको बाढ़ी सामान्य नभएको उल्लेख गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आएको बताउनुभयो। प्रधानमन्त्री शाहले हालसम्म भारत चीन अमेरिका यूएई कतार जापान स्विजरल्याण्ड अस्ट्रेलिया लगायत मित्र राष्ट्रहरूबाट सहयोग प्राप्त भएको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल समेत अघि बढ़ाएको उल्लेख गर्नुभएको छ। त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण समेत संकलन शुरू भइसकेको उहाँको भनाइ छ। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि उत्पन्न विपद नागरिकको जीवन रक्षा गर्न राज्यको सिंगो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत छ दिनदेखि राज्यको सिंगो शक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेको बताउनुहुँदै उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु नै रहेको स्पष्ट पार्नुभयो। प्रवक्ता पोखरेलका अनुसार नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू रात दिन नभनी स्थलगत रूपमा खटिएका छन्। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालित हुनुका साथै आवश्यकतालाई मध्यनजर गरी तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयो। सरकारका प्रवक्ता पोखरेलले पहिचान हुन नसकेका शवहरूको अनिवार्य डीएनए नमूना र आवश्यक विवरण सुरक्षित राखेर मात्र जमीन मुनि व्यवस्थापन गरिएको बताउनुभयो।
7: पहिचान नभएका तथा व्यवहारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 र अन्तर्राष्ट्रिय वैज्ञानिक मापदण्ड तथा निर्देशिकाको पूर्ण पालना गर्दै शवहरू व्यवस्थापन गरिरहेका छौं। पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डीएनए नमूना औंठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमिन मुनि व्यवस्थापन गरिएको। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको सब नष्ट गरिएको होइन, व्यवस्थापन मात्र गरिएको। यसको लागि हामीले डीएनए परीक्षण गरेका छौँ, त्यो सुरक्षित राखिएको छ। आफन्तजन परिवार आएमा डीएनए परीक्षण गरेर हस्तान्तरण गर्न सकिने सम्पूर्ण ढोकाहरू खुले राखिएको फेरि पनि म जानकारी गराउन चाहन्छु।
8: उहाँका अनुसार खोज तथा उद्धारमा 21,800 सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज उद्धार राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनस्थापनाका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले विपद प्रभावित क्षेत्रमा नागरिकको जीवधनको रक्षा राहत सामग्रीको सहज पहुँच र पुनस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भेट गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयमा हिजो भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढ़ी र त्यसबाट भएको क्षतिसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनु भएको रासोपाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण निम्तिएको संकट र क्षतिबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। खोज उद्धार राहत तथा व्यवस्थापनका कार्यलाई तीव्र बनाउन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनाल र सिंगापुरका विदेश मन्त्री डाक्टर भिभियन बालकृष्णन बीच हिजो टेलिफोन वार्ता भएको छ। सिंगापुरका विदेश मन्त्री डाक्टर बालकृष्णनले परराष्ट्र मन्त्री खनाललाई बाढ़ी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सिंगापुरले जारी खोज तथा राहत कार्यमा सहयोग पुर्याउन विपद पीड़ित पहिचान टोली र ड्रोन सहयोग उपलब्ध गराउने तयारी गरेको छ। वार्तामा परराष्ट्र मन्त्री खनालले विपदपछिको खोज उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्रालयले भोटे कोशी बाढ़ीमा परेकाहरूको उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेको जनाएको छ। भोटे कोशी बाढ़ी प्रभावितको उद्धार तथा राहतका सम्बन्धमा जानकारी दिन मन्त्रालयले हिजो आयोजना गरेको पत्रकार भेटघाटमा बाढ़ीमा बेपत्ता भएका तथा टनेलभित्र फँसेकाहरूको उद्धारका लागि एडभान्स ड्रोन ड्रिलिङ मेसिन शव राख्ने रेफ्रिजरेटर लगायतका सामग्रीहरू आवश्यक रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। उपलब्ध तथ्याङ्क अनुसार 39 देशका करिब 590 विदेशी नागरिक अझै बेपत्ता रहेको बताइएको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्ने बढ़िरहेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा हिजो मध्याहसम्म 9 वाणिज्य बैंकका खाताहरूमा 5,87,92,23,000 जम्मा भएको छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा 31,93,238 अमेरिकी डलर जम्मा भएको छ। पूर्वाधार विकास मन्त्रालयले त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सड़क सञ्चालनमा आएको जनाएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लाको प्राय सबै स्थानमा दूरसंचार सेवा सञ्चालनमा आएको छ। बाढ़ी र पहिरोका कारण क्षतिग्रस्त भएका नेपाल टेलिकम र एनसेलका टावर तथा साइट मर्मत एवं पुनर्स्थापनापछि सेवा सञ्चालनमा आएको हो। बाढ़ीपछि धेरै स्थानमा विद्युत आपूर्ति अवरूद्ध भएको र कतिपय टावरमा आवश्यक उपकरण र पूर्वाधारमा क्षति पुगेको थियो। सरकारले हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फका नुवाकोट र रसुवाका बाढ़ी प्रभावित जनतालाई खाद्यान्न नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ। सरकारले अहिलेको विषम परिस्थितिमा आपतकालीन अवस्था घोषणा गरी जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी सहित सरोकार भएका सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी हवाई कम्पनीहरूको सहयोग र सहकार्यमा राहत वितरण तथा उद्धार कार्यलाई तीव्रता दिएको हो। भोटेकोशी बाढ़ी प्रभावितहरूलाई राखिएका अस्थायी शिविरमा रहेका महिला बालबालिका तथा अपाङ्गता भएकाहरूलाई विशेष ध्यान नदिँदा अन्य जोखिमहरू आउन सक्ने सम्भावना देखिएको छ। बाढ़ी प्रभावित रसुवा र नुवाकोटका विभिन्न अस्थायी शिविरमा रहेकाको आवश्यकता अनुसार राहत सामग्री वितरणदेखि स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था समेत मिलाइएको भए पनि कतिपय ठाउँमा रहेका सुत्केरी गर्भवती महिला र बालबालिकाका लागि विशेष राहत पुर्याउन कठिन भएको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
9: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितलाई उद्धार गरिराखिएका अस्थायी शिविर होल्डिङ सेन्टरहरूमा रहेका सुत्केरी गर्भवती तथा बालबालिकाका लागि विशेष व्यवस्था गर्न आवश्यक छ। विनाशकारी बाढ़ीबाट सर्वस्व गुमाएका महिला बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका स्वास्थ्य सरसफाई सुरक्षा र गोपनीयता लगायतमा बेलैमा ध्यान नदिँदा अनेकन समस्याहरू आउन सक्छन्। शारीरिक रूपमा कमजोर रहने दीर्घ रोगी गर्भवती महिला अपाङ्गता भएका बालिकाहरूका लागि तयार पारिएका राहत सामग्रीहरूमा सेनिटरी प्याड कपड़ा सरसफाई सामग्री र औषधिहरू समेत राख्ने चलन विगतका विपत्तिले सिकाएका हुन्। सड़क मार्ग नै विच्छेद भएका प्रभावित क्षेत्रमा रहेका स्थानीय तहले भने त्यस्ता सामग्री आह्वान गरिरहेका छन्। बाढ़ीबाट बढ़ी प्रभावित रसुवाको उत्तर गया गाउँपालिकाले मनोसामाजिक परामर्शदातादेखि विशेष राहत सामग्री सहयोग गर्न आह्वान गरेको छ। उत्तर गया गाउँपालिकाका प्रमुख माधव अर्याल ज्येष्ठ नागरिक सुत्केरी र गर्भवतीलाई विशेष ध्यान गरेको बताउनुहुन्छ।
10: केरी र गर्भवती महिलाको लागि हामीले अलि बेसी ख्याल गरेका छौँ, ज्येष्ठ नागरिकलाई ख्याल गरेका छौँ, बालबालिकाको लागि आमाहरूसँगै बस्न चाहने भावनाले आमा र अभिभावकको संरक्षण हुन्छ र कतिपय चाहिँ झन्डै 50 भन्दा माथिको हाराहारीमा चाहिँ अभिभावकविहीन बाबामै गुमाउनु भएका परिवार पनि छ यहाँ विद्यार्थीहरूको। अब उहाँहरूको लागि खाद्यान्नको प्रारम्भिक शुरूआत गर्यौं। संवेदनशील किटहरू चाहिँ हामीले जसले सहयोग गर्न खोजिरहनु भएको छ हाम्रा चाहिँ सहयोगदाताहरू उहाँहरूसँग अनुरोध गरिरहेका छौँ।
9: शुरू भएको स्थानतिरबाट उद्धार गरेर सदरमुकाम ल्याइ पुर्याइएका अधिकांशलाई हेलिकप्टरबाट काठमाडौँ लगिसकिएको र केहीलाई व्यवस्थापन गरेको रसुवा जिल्ला प्रहरी प्रमुख डीएसपी अशोक थापा जानकारी दिनुहुन्छ।
11: सबै रेस्क्यु गरेर पुर्याएको काठमाडौँ त्रिशुली पठाएछ, होइन राखेको ठाउँमा चाहिँ अब राशन पानी पुर्याउने उनीहरूलाई चाहिँ अब खाने पिनेको समस्या नहोस् भन्ने हिसाबले त्यो व्यवस्थापन भइरहेछ। अरू त अब उपचारको लागि हाम्रो डाक्टरहरू पनि यसो हामीले परिचालन गरेका छौँ।
9: त्यस्तै नुवाकोटको बिजुर नगरपालिकाले भने ओडाध्यक्षहरूलाई नै होल्डिङ सेन्टरको नेतृत्व गर्ने जिम्मा दिएको छ। त्यहाँका प्रभावितलाई भने सबै खाले सुविधा उपलब्ध गराएको वडा नम्बर एकका अध्यक्ष लेलिन रञ्जित बताउनुहुन्छ।
10: खाना पनि हामी नै बनाएर पाउँछौ उहाँहरूलाई, होइन महिलाहरूलाई आवश्यक पर्ने सेनिटरी प्याड यिनीहरू पनि हामीहरूले व्यवस्थापन गरेका छौँ। सानो एउटा स्वास्थ्य शाखा राखेर उहाँहरूको स्वास्थ्य पनि परीक्षण गर्छ।
9: सयौंको संख्यामा मानिसहरूलाई एकै ठाउँमा राखिँदा महिला र बालबालिका असुरक्षित हुने डर हुने गर्छ। प्राकृतिक विपदमा आफन्त गुमाउनुको पीड़ाबाट विक्षिप्त भएका विपद देखेका र भोगेकाहरूमा भने मनोसामाजिक परामर्शको समेत खाँचो पर्ने बताउनुहुन्छ मनोविद खिमारी जाल।
12: अब त उहाँहरूको निड भनेको साइकोलोजिकल निड हो, लुक लिसन र लिङ्कको कुरा। जीवित हुनुभएको भए कहाँ राखिएको छ, हस्पिटल कहाँ छ, ट्रिटमेन्ट कहाँ छ, जीवित हुनुहुन्न भने डेथ बडी भेटिएको छ कि छैन, भेटिने सम्भावना के कसो छ, त्यही विषयमा चाहिँ हामीले लिङ्क गर्ने हो।
9: बाढ़ी आउने समय र विद्यालय जाने समय एउटै परिकाले थुप्रै बालबालिका बाढ़ीबाट प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदले त बाढ़ीबाट झन्डै 17 बालबालिका प्रभावित भएको आकलन गरेको छ। विनाशकारी बाढ़ीले
13: आया, मम्मी मम्मी दाँत दुख्यो,
14: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जेगन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
16: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
17: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
20: सम्पर्क फोन नम्बर 0825902222।
21: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
22: महासेवन जीव जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
23: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
22: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
24: शुद्ध महका लागि कहाँ जाने त?
25: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
24: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
26: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
19: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
26: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
28: खुशीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047 0825908047। भर्ना सम्बन्धी सूचना।
30: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
28: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
31: सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 9847802983 र 9795526286।
28: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
32: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
28: उपलब्ध। शल्यक्रियाहरू,
32: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
28: बालबालिकाको न्युरो सर्जरी,
32: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
28: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
32: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
28: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9790965255।
33: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ
34: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
33: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
34: ए ठिकै छ, म जान त धेरै ठाउँ गाउँ गए अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
0: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
1: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
0: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराहिदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती दम निमोनिया खोकी छेरो
2: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
3: मधुमेह सुगर मृगौला रोग पिसाब
2: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 9848-26001
5: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ नाचम नाचम
6: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला
5: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
1: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
5: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
6: उपचार हुने रोगहरू
1: पायल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भितिचोक दाङ सम्पर्क फोन नम्बर 9886 61694

0: 야, 이거 나 놓쳐. 어머요. 아이야야야야.
1: 다쳐 빼라 버티라코. 오사디 거나 자는 반이고 만해이나.
0: 아이야. 아스티 바꿔 또 오사디 거리고. 미스코 언니스 바꿔이나.
1: 자빠이 때 오사디 거래 버치 됐어요 또 운차.
0: 야 아플 해 놓쳐 모르노 보이셨죠? 팀이 보는 나 가나 좀 뭐.
1: 고라히코 호스피털 로드 마르히코 사그마타 젠틀 클리닉 마 자는 나 아니 자네 니콘.
2: 하타쿠 사태 딘 던타로 비스사게 도와라 시와 프로단 거디 아이쿠 사그마타 젠틀 클리닉.
3: 던타로 타타 목성만디 사무사쿠 라기 바히라 자네 나 파르니. 전스와스티 कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्हाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्या
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-9-10।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
4: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
3: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
4: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
3: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार
4: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 5193 र 98189 0028
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-562-6601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू
10: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
10: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
11: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
4: सम्पर्क फोन 081-536-086
10: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
12: होइन भाइला लखर लखर कहाँ हिँडिस
13: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
12: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
13: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यही बाटो गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
15: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले रसुवा जिल्लामा आएको विनाशकारी बाढ़ीबाट भएको मानवीय क्षतिको संवेदनशीलतालाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विभत्स तथा हृदय विदारक फोटो प्रकृतिका तस्विर भिडियो लगायतका सामग्री नराख्न नागरिकलाई आग्रह गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको 16 बैठकले यस्तो निर्णय गरेको हो। बैठकले त्यस्ता सामग्री सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा राखिएको भए तत्काल हटाउन समेत आग्रह गर्ने निर्णय गरेको आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभएको छ। भटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा मृतक बेपत्ता तथा प्रभावित परिवारको संवेदनशीलतालाई ख्याल गर्न सरकारले आग्रह गरेको हो। घटनासँग सम्बन्धित विभत्स दृश्यको अनियन्त्रित प्रसारले पीड़ित परिवार तथा सर्वसाधारणमा थप मानसिक पीड़ा पुग्न सक्ने भएकाले यस्तो सामग्रीको प्रकाशन तथा प्रसारणमा संवेदनशीलता अप्नाउन सरकारले अनुरोध गरेको छ। बैठकले रसुवा बाढ़ीबाट लुम्बिनी प्रदेशमा परेको प्रभाव विभिन्न जिल्लाका नागरिकको मृत्यु तथा बेपत्ताको अवस्था खोज तथा उद्धारको प्रगति र पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा नारिणी नदी किनारमा फेला परेका शवको व्यवस्थापन बारे समीक्षा गरेको छ। सुस्ता क्षेत्रमा फेला परेका शवको पहिचान गरी आफन्तलाई यथाशीघ्र बुझाउने तथा पहिचान हुन नसकेका शवलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न स्थानीय प्रशासन सुरक्षा निकाय स्थानीय तह स्वास्थ्य संस्था नेपाल रेड क्रस सोसाइटी लगायत सरकारवाला निकायले समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ। एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा फसेका र अल्पत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको हो। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले बताएको छ। 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोरखामा 65, नवलप्रासी पूर्वमा 216, नवलप्रासी पश्चिममा 168, तनहुमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले बताएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार तथा राहत वितरणको काम निरन्तर भइरहेको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ। ठूलो मानवीय तथा भौतिक क्षति हुने गरी भोटेकोशी नदीमा बाढ़ी आएता राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो। संघीय संसद सचिवालयका अनुसार भदौ 16 गतिको बैठकमा सरकारको तर्फबाट राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समेत पेश हुनेछ। सचिवालयका प्रवक्ता एकराम गिरीले आजको बैठकमा सुन्ने र विशेष समय रहने र त्यसपछि निर्धारित कार्यसूचीमा प्रवेश हुने जानकारी दिनुभएको छ। भदौ 9 गति मंगलबारको बैठक सम्पन्न भएपछि सभाका अध्यक्ष नारायण प्रसाद दाहाल कम्बोडिया प्रस्थान गर्नुभएको थियो। अन्तर संसद सभा अध्यक्षहरूको सम्मेलनमा भाग लिन अध्यक्ष दाहाल कम्बोडिया प्रस्थान गर्नुभएकोमा यसै साता स्वदेश फर्काउनु भएको हो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 संशोधन प्रस्ताव लगायत बारे विज्ञहरूसँग छलफल गरेको छ। 19 राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सर्वोदय पुस्तकालय तथा वाचनालयको विकासमा उल्लेखनीय योगदान दिने व्यक्ति तथा पाठकलाई वाचनालयले सम्मान गर्न शुरू गरेको छ। वाचनालयले पहिलो पटक सर्वोदय सम्मान तथा उत्कृष्ट पाठक पुरस्कार शुरू गरेको छ। यसै अनुरूप वर्ष 2083 सर्वोदय सम्मान वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मालाई प्रदान गरेको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयको स्थापनाकालदेखि नै पुस्तकालयको
महत्तर विकासमा निरन्तर रूपमा उल्लेखनीय योगदान पुर्याउनु भएको भन्दै शर्मालाई सम्मान गरेको हो। शर्मालाई 25,000 रूपियाँ सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ। यसै गरी सोही अवसरमा पुस्तकालयका पाठकहरू मध्ये उत्कृष्ट पाठक 3 जनालाई उत्कृष्ट पाठक पुरस्कार 2082 पुरस्कृत गरिएको छ। यसरी पुरस्कृत हुने पाठकहरूमा एकराज शर्मा अधिकारी, प्रमोद धिताल र विनिता रिजाल रहनु भएको छ। उहाँहरूलाई 2500 र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको हो। पाठकहरूमा पुस्तक पठनमा रूचि जगाउने उद्देश्यले देशभरका पाठकहरूलाई सम्मान गर्ने बताइएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वाचनालयका पूर्व अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता तथा सल्लाहकार उत्तम कृष्ण मजगियाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव सुशीला आचार्यले गर्नुभएको थियो। 1869 भदौ 15 गते तत्कालीन राजा ग्रीवान युद्ध वीर विक्रमले पुस्तकालय सम्बन्धी कानूनमा लाल मोहर लगाएको दिनको स्मरण गर्दै यो 2065 सालदेखि यो दिवस मनाउन लागि हो। दाङमा 73 वर्ष अघि पुस्तकालयको स्थापना गरी पठन संस्कृतिको विकास भएको पाइन्छ। पुस्तकालयहरू स्थापना हुने तर व्यवस्थित नहुँदा पुस्तकालयहरू र पठन संस्कृति कम हुन थालेको पाइन्छ। प्रविधियुक्त पुस्तकालय आजको आवश्यकता बन्दै गएको छ। सड़क डिभिजन कार्यालय दाङका 9 जनासहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार जय सवाल र तत्कालीन वन अधिकृत राजु छेत्री विरूद्ध 81,38,900 रूपियाँ भ्रष्टाचार मुद्दा दायर गरिएको छ। यसै गरी राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट विरूद्ध 58,45,825 रूपियाँ, राप्ती गाउँपालिका कोडा नम्बर 1 को वडा अध्यक्ष गेमी खड्का विरूद्ध 3,71,000 रूपियाँ, वडा नम्बर 4 का वडा अध्यक्ष पीरबहादुर चौधरी विरूद्ध 1,41,226 रूपियाँ, अभिमान चौधरी विरूद्ध 73,646 रूपियाँ, नन्दुगिरी विरूद्ध 30,970 रूपियाँ, जवेन्द्र प्रसाद भण्डारी विरूद्ध 1,41,226 रूपियाँ र केशर बहादुर चौधरी विरूद्ध 36,610 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले बताएको छ। आयोगका अनुसार उनीहरू विरूद्ध राप्ती गाउँपालिका वडा नम्बर 1 पाखापानेदेखि लम्ही नगरपालिका वडा नम्बर 4 अर्नहासम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सड़क क्षेत्राधिकारभित्र काटेको सिमल सिसो लगायत विभिन्न जातको रूख हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ। भ्रष्टाचार निवारण ऐन 2059 दफा 17 बमोजिमको कसुरमा जरिवाना हुन माग दाबीले विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर भएको आयोगले बताएको छ। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
5: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
5: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
6: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
5: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
6: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
5: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
6: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98188-98098।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायनेट अब सबै कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमाज घोराईदा सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
12: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको
13: सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
14: सामान्य किराले खाएको दाँत भर्ने,
13: मेसिन द्वारा आरसीटी गर्ने,
14: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
13: खोल लगाउने,
14: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
14: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
13: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
15: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: రంగం రెడీ, మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवी द्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
3: सबैभन्दा बढी कस्तो माया लाग्छ
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ. नेपाली कथानक चलचित्र पार्वती
5: छोरीलाई राम्रो स्कुलमा पढाउ.
6: यो कुरालाई हामी बदल्न सक्दैनौँ. बदल्न नसक्ने कुरामा गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नो लागि पनि र समाजको लागि पनि स्वस्थकर रहन्छ.
7: कतिपय व्यक्तिहरू त फर्कि पनि रहनु भएको छ, उहाँहरू मिलेसम्म चाहिँ फर्किरहनु भएको छ, जागिरै छोडेर आउनु भएको छ भन्ने कुरा पनि सुनिन्छ. र अर्को बाटो भनेको कतिपयले त अर्काको देशमा हुनुहुन्छ, त्यहाँको कानून र यहाँको कानून फरक छ, मिल्दैन, छुट्टी नपाएको, अब आउन छुट्टी पाए पनि पैसा नभएको, भनेको बेलामा टिकट नपाउने, यसले थप मानसिक बोझ थप्छ होला नि मान्छेहरूमा.
6: यो अवस्थालाई बदल्न सक्ने हैसियत राख्दैन. यो अत्यन्तै ठूलो प्राकृतिक प्रकोप हो. यसलाई अहिलेको प्रविधिले तत्काललाई बदल्ने हैसियत राख्दैन भने हामी मानवीय हिसाबले जे हाम्रा प्रयासहरू छन् अथवा जो बाहिर वैदेशिक रोजगारमा बाहिर हुनुहुन्छ उहाँहरूले गर्ने प्रयासले यो अवस्थामा त्यत्रो धेरै ठूलो तात्विक परिवर्तन आउँदैन. त्यसैले गर्दा हामीले आफ्नो जीवनको र आफ्नो क्षमताको सीमितलाई पनि बुझ्नुपर्छ. त्यसैले गर्दा म जो देश बाहिर हुनुहुन्छ र यो अवस्थामा म परिवारसँग रहन सकिनँ भनेर एउटा पीडाको महसुस गरिरहनु भएको छ, उहाँले त्यो पीडाबाट चाहिँ आफूलाई केही समय सम्हालेर आफूलाई ध्यान दिनु जरुरी छ. जस्तै हामी सेल्फ केयर भन्ने गर्छौँ, यदि आफूलाई ध्यान दिनु र आफूलाई सम्हाल्न सक्यो भने भोलिका दिनमा हामी अझ बढी क्षमताका साथ आफ्नो परिवारलाई आफ्नो समाज योगदान गर्न सक्छौ. यति बेला उहाँहरूको जुन परिवारसँग नजिक भएर यो पीड़ालाई बुझ्नको लागि जुन आउने हतारो छ त्यसलाई हामी महसुस गर्न सक्छौ. यो एउटा स्वाभाविक उहाँहरूको परिवारप्रतिको दायित्व बोध हो. तर यदि आउन सकिन भन्दैमा आफूलाई चाहिँ दोषी अथवा आफूलाई चाहिँ कमजोर नठान्नु होला. यहाँ भइरहेका तपाईँका परिवारका अन्य सदस्यहरू र तपाईँका समाजका अन्य नातागोता आफन्तहरूले उहाँहरूको हेरचाह गरिरहनु भएको छ. त्यो अवस्था अपर्याप्त हुँदाखेरि सिङ्गो समाजले उहाँहरूलाई साथ दिइरहेको अवस्था छ. त्यसपछि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि उहाँहरूको साथको लागि अहरात र प्रयास गरिएको छ. यी प्रयासहरू नपुगेको कारणले गर्दा यो विपदको कठिन अवस्थामा हामीले वैदेशिक सहयोग र प्रविधिलाई पनि स्वीकार गरेर उहाँहरूलाई पनि हामीले साथमा लिएर अहिले जुन प्रभावित क्षेत्रमा खोज उद्धार र कतिपय सवालमा हामीले राहतको पनि प्रयास गरिरहेका छौँ भने वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहनुभएका आम नेपाली दाजुभाइ दिदीबहिनीहरू जो आफ्नो परिवारको पीड़ाले उहाँहरू त्यहाँ आफूलाई चाहिँ सम्हाल्न गाह्रो भइरहेको छ, तर म उहाँहरूको हार्दिकता साथ अनुरोध गर्न चाहन्छु तपाईँ सम्हालिनु पहिलो र अत्यन्त प्राथमिक अवस्था हो. तपाईँ सम्हालिदिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ. आज जुन परिवार यहाँ आउनुहुन्छ उहाँहरू अहिले एक्लिएको देखिए पनि उहाँहरूको खोजीमा उहाँहरूको साथमा अहिले हाम्रो राज्य संयन्त्र सँगसँगै लगाएर चलिरहेको छ. यहाँहरूले चाहिँ आफूलाई बेसारा अथवा आफ्नो परिवारप्रति चाहिँ दायित्व पुर्याउन सकिन भन्ने खालको एउटा कमजोर र दुःखी मनस्थितिबाट आफूलाई सम्हाल्न जरुरी छ.
7: यो सूचनाको प्रभावको विषयमा कुराकानी गर्दाखेरि डाक्टर साहब, डिप फेक लगायतका भ्रामक सूचनाहरू नभएका घटनाहरू पनि आइरहेका छन्, यसलाई नियन्त्रण गर्न पनि अब हुन त अब सरकारले साइबर ब्युरो अन्तर्गत पहल कदमी चलाइरहेको छ, के गर्न सकिन्छ र यस्ता समाचारहरूबाट चाहिँ कसरी यी समाचारहरूलाई चाहिँ कसरी सेग्रिगेट गर्ने, अर्थात् सत्य तथ्य समाचार कुन हो भनेर चाहिँ उहाँहरूले लिन सक्नुहुन्छ.
6: अहिलेको आधिकारिक सूचनाको प्रणालीमा नेपाल सरकारले आफ्नै पोर्टल सुरुवात गरिरहेको छ र हामीले हरेक दिन चाहिँ बुलेटिनको हिसाबले पनि सत्य तथ्य समाचार सम्प्रेषण पनि गरिरहेका छौं। तर जहिले पनि एउटा मानवीय स्वभाव र मानवीय मनोवृत्ति पनि हो, सत्य भन्दा छिटो धेरै गुणा चाहिँ झूठको प्रभाव हुन्छ, त्यसको शक्ति त्यस्तै हुन्छ। किनभने हाम्रो मस्तिष्कको बनावट र संरचना पनि त्यसै गरी बनेको छ। यो प्राकृतिक कुरा हो कि हामी एउटा सत्यका कुराहरू एउटा सही सूचनालाई भन्दा बढी अलिक बढी सनसनीपूर्ण हिसाबले प्रसारित गरिएका अहिलेको प्रविधिको गलत प्रयोग गरेर बनाइएका समाचारहरूमा हामीलाई बढी ध्यान जान्छ र त्यसले हाम्रो बढी ध्यान खिच्छ। तर त्यसको साथसाथै औपचारिक र आधिकारिक हाम्रा च्यानलहरूबाट सही सूचना सम्प्रेषण नभएको पनि होइन। त्यसैले गर्दा म आम नागरिकहरू जो देशभित्र हुनुहुन्छ देश बाहिर हुनुहुन्छ उहाँहरूलाई हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु कि यहाँहरूले धैर्यताका साथ सत्य र सही सूचना प्रवाह गर्ने एउटा वैधानिक निकायहरू हुन्छन्, वैधानिक संचार माध्यमहरू हुन्छन्, वैधानिक राष्ट्रिय र सरकारी च्यानलहरू हुन्छन्, उहाँहरूलाई नै पछ्याउनुहोस् र उहाँहरूकै सूचनालाई चाहिँ पत्याउनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु। हामीलाई यो सूचना प्रविधि आखिर यति धेरै विकास भएको कति नै पो वर्ष भयो र हामी हिजोका दिनमा सूचना प्रविधिको सामान्य स्रोतहरूलाई बाटै सूचना दिइरहेका नेपालीहरू आज आएर चाहिँ सेकेन्डको सूचनामा भर पर्नु पर्ने पनि त होइन। तपाईँ केही समय धैर्य गर्नुहोस्, केही समय अलिकति बढी वास्तविकता पस्कने सञ्चार माध्यमहरूलाई खोल्नुहोस् हेर्नुहोस् र सरकारी पोर्टलहरूलाई ख्याल गर्नुहोस्। त्यहाँ सही सूचनाहरू नै प्रभावित भइरहेका छन्। त्यसले गर्दा यहाँहरूले कुन सूचना सही कुन सूचना गलत भन्ने कुरा चाहिँ आफू सचेत भएर त्यसलाई हेर्ने र बुझ्ने गर्नुहोला। र यदि यहाँले सही सूचना मात्र फलो गर्नुहुन्छ भने अहिलेको सूचना प्रविधि अहिलेको विश्व बजारमा जुन पुँजी बजारले एउटा अल्गोरिदम क्रिएट गरेर जति धेरै व्यक्तिहरूले सूचना हेर्नुहुन्छ गलत सूचना त्यति नै भाइरल भएर फैलिने गर्छ। यहाँले हेरिदिनु भएन भने त्यसको फैलिने गति पनि कम हुन्छ र भोलिका दिनमा त्यसरी सनसनीपूर्ण सूचना बनाउने व्यक्तिहरू जो चाहिँ आज एउटा आफ्नो मोनिटाइज भएको सोसियल मिडियामा आफ्नो स्वार्थको कारणले गर्दा उहाँले त्यो खालको व्यवसाय गरिरहनु भएको छ, उहाँहरूको स्वार्थमा पनि केही खालको ब्रेक लाग्छ। हामीले नै हेरिदिएनौँ भने हामीले नै उहाँहरूको सूचना चाहिँ व्यवस्था गरिदिएनौँ भने चाहिँ उहाँले जुन यो अहिलेको अदर बेस्ट जुन आफ्नो आमदानी छ त्यसको पनि कमी आउँछ र त्यस्तो व्यक्तिहरू निरुत्साहित हुन्छन्। त्यसले गर्दा सचेतना सबभन्दा ठूलो कुरा छ। यहाँहरू देशभित्र बाहिर जहाँ हुनुहुन्छ सही सूचना पछ्याउने र पत्याउने गरिदिनु होला। यसले गर्दा गलत सूचना प्रभाव गर्ने व्यक्तिहरू आफै नै अलि बढी निरुत्साहित हुनुहुन्छ। अर्को कुरा यहाँले भन्नुभयो नेपाल सरकारले जुन आफ्नो ठाउँबाट गलत सूचनालाई नियन्त्रण गर्नको लागि कानूनी आधार लिइरहेको छ, यसबाट पनि प्रयास भएका छन्। त्यसैले गर्दा राज्य भन्दा नागरिकको शक्ति अत्यन्त संगठित हुन्छ। यहाँहरू नागरिकले नै यस्तो कुरालाई चाहिँ व्यवस्था गर्न थालिदिनु भयो भने र गलत काम गर्ने कुरा चाहिँ राज्यलाई नै यहाँले सूचना दिनुभयो भने राज्य अझ बढी सशक्त भएर त्यस्ता गलत सूचना संरक्षण गर्ने व्यक्तिहरूमाथि निगरानी बढाउन सक्छ। त्यस्तो नागरिक हुनु भनेको अत्यन्त ठुलो दायित्व पनि हो र त्यो दायित्व निर्वाह गर्नको लागि पनि सचेत नागरिकले यति बेला संगठित भएर काम गर्नुपर्छ।
8: कार्यक्रम देश परदेशमा हामी भोटेकोशी बाढीबाट प्रभावित विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे उनीहरूले भोगिरहेका मानसिक चुनौती यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर बासु कार्कीसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण।
10: हेलो पिंकी, एलईडी टिभी किन्न जाने
11: जान्न,
10: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन
11: जान्न,
10: घरमा एसी कुलर पंखा चाहियो भने होइन त
11: जान्न,
10: किन
11: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
10: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि,
11: पाइने भएर त जान लाग्यो नि
10: हो र कहाँ
11: भन्दिन के
10: सत्य भन्दिन
11: आई लभ यु पिंकुली भनेको
10: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
11: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
10: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
12: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
11: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
10: फोन नम्बर
11: 082562452
10: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
13: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको 30 को नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
14: बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
13: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
14: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
13: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
7: गर्न चाहे मैले यो अवस्थालाई बेलैमा साम्य पार्न सकिएन, मत्थर पार्न सकिएन भने यसले चाहिँ के कस्ता जटिलता पछिका दिनहरूमा निम्त्याउन सक्छ?
6: अब हामीले यसलाई चाहिँ हाम्रो देशको प्राकृतिक प्रकोप पछाडि हामीले हाम्रा नागरिकहरूलाई कसरी व्यवस्थापन गर्छौँ भन्ने कुराको सिलसिला हेर्नुपर्छ। हामीले यसमा चाहिँ हाम्रो देश दुर्भाग्य नै भन्नुपर्छ, सुन्दर देश प्राकृतिक हिसाबले अत्यन्तै धेरै नै विविधतापूर्ण देश छ। हामी जातीय भाषिक हिसाबले पनि विविधतापूर्ण देशमा कतिपय सवालमा प्राकृतिक र मानव निर्मित यता विभिन्न खालका जोखिमबाट हामी गुज्रिरहेका छौँ। यो लामो कालखण्डलाई नै हेरौँ हामी, हामीले बौद्धली शासन व्यवस्थाको शुरूआतबाट चाहिँ नागरिकहरू अब चाहिँ साधन स्रोत सम्पन्न हुन्छन्, खुसी हुन्छन् भन्ने ठूलो उत्साह थियो। त्यसको लगत्तै हामीले एउटा ठूलो जनयुद्ध अथवा जनआन्दोलनको चाहिँ क्षति बिहोर्नु पर्यो, त्यसबाट धेरै व्यक्तिहरू विस्थापित हुनुभयो, धेरैको चाहिँ जीवन गुमाउनु पर्यो। त्यसपछिका दुईवटा आयोग बने, ती आयोगले पनि आजसम्म जो व्यक्ति चाहिँ वास्तवमा मारमा पर्नु भएको थियो, जुन विस्थापित हुनुभएको थियो, जुन व्यक्तिहरूलाई चाहिँ ठूलो क्षति बिहोर्नु भएको थियो, उहाँहरूलाई न्याय दिनको लागि अझै पनि सकिरहेको अवस्था थिएन। त्यस पछाडि फेरि अर्को जनआन्दोलन भयो, 62/63 आन्दोलन, त्यस्तै पुर्याएको क्षतिको पनि अझै पनि लेखाजोखा गरेर कहाँ चाहिँ के भएको छ भने निम्टारा गर्न सकिरहेको अवस्था थिएन। त्यस पछाडि फेरि 72/73 भुइँचाल आयो, भुइँचालबाट विस्थापितहरूलाई पनि पुनर्स्थापित गर्न सकेको थिएन। अहिले पनि हामीले देखिरहेका छौँ, आजको मितिमा जुन रसुवाको जुन भोटेकोसीको बाढीबाट प्रभावित व्यक्तिहरू हुनुहुन्थ्यो, भित्रहतीको किनारामा रहेका व्यक्ति तिनै व्यक्तिहरू हुनुहुन्थ्यो जो चाहिँ 2072 सालको भुइँचालोबाट माथिल्लो गाउँ बस्तीबाट विस्थापित भएर खोला किनारमा आश्रय दिइरहनु भएको थियो। उहाँहरूको त्यति बेला व्यवस्थापन गर्न सक्ने हाम्रो राज्यको त्यो खालको एउटा पहल कदमी, त्यो खालको अग्रसर, त्यो खालको एउटा दायित्व बोध गर्न सक्नु पाएको भए आज ती व्यक्तिहरू जो खोला किनारामा विस्थापित भएर आश्रय लिनु भएको थियो उहाँहरू सुरक्षित हुनुहुन्थ्यो होला, उहाँहरू आज हामीले गुमाउनु पर्थेन होला। र हामीले देखिरहेका छौँ तिनै सन्दर्भका धेरै व्यक्तिहरू चाहिँ काठमाडौँको नदी किनारमा आएर बस्नु भएको थियो, धेरै व्यक्तिहरू त्यसरी विस्थापित हुनुभएको थियो, त्यहाँ यहाँहरू देख्न सक्नुहुन्थ्यो। त्यहाँ जनआन्दोलनबाट अनि जनयुद्धबाट विस्थापित व्यक्तिहरू, यस्तै बाढी पहिरोबाट विस्थापित व्यक्तिहरू, जुरे पहिरोबाट विस्थापित व्यक्तिहरू चाहिँ धेरै चाहिँ काठमाडौँमा आश्रय लिएर बसिरहेको अवस्था पनि थियो, फेरि उहाँहरू विस्थापित हुनुभएको छ। त्यसले हाम्रो देशमा विस्थापितहरूको सिलसिला चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा राज्यले अत्यन्तै ठूलो र गम्भीर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ। यसलाई साँच्चै नै एकअर्कालाई दोष लाउनुभन्दा पनि राज्य नागरिकको अत्यन्तै नजिकको र जिम्मेवार अभिभावकको भन्ने हिसाबले महसुस गर्ने दायित्व चाहिँ आजको दिनमा हामीले महसुस गर्नुपर्छ। त्यसैले गर्दा आजको दिनमा जुन यो ठूलो प्राकृतिक प्रकोपबाट धेरै व्यक्तिहरू विस्थापित हुने, धेरै व्यक्तिहरूको चाहिँ घरबार विहीन भएर भोलि फेरि पनि उहाँहरू राज्यप्रति आश्रय खोज्न सक्ने र राज्यलाई आश्रय दिन सकिएन भने जोखिमपूर्ण बासको लागि उहाँहरू चाहिँ फेरि कुनै न कुनै ठाउँमा चाहिँ यसरी उहाँहरू भूमिहीन अथवा सुकुम्बासी बन्ने दिन आउन सक्छ। त्यति बेला हामीले के राज्यले चाहिँ उहाँहरूलाई दीर्घकालीन व्यवस्थाको नीति दिने भन्ने बारेमा हामी अहिलेदेखि नै छलफल गर्नु जरुरी छ। त्यसैले गर्दा यो मनोसामाजिक हिसाबले हेर्ने हो भने पनि उहाँहरूलाई के चाहिँ भरोसा दिनुपर्छ भन्दा हिजोका दिनका विस्थापितहरूलाई जसरी हामी स्थापना गर्न सकेनौँ भन्ने उहाँहरू लागिरहेको छ। किनभने बादपाकै विस्थापनको कुरा गर्ने हो भने 500 भन्दा बढी घरहरू अहिले पनि खाली छन्, किनभने त्यहाँ हामीले राम्रो सम्पर्क स्थापना गर्न सकिरहेको हाम्रो अभ्यास थिएन, त्यसले गर्दा नागरिकलाई यो महसुस पनि हुन सकेको हुनसक्छ, किनभने नागरिकहरू आज साँच्चै नै सचेत छन्, उहाँले यो कुरा महसुस पनि गरिरहेको हुन सक्छन्, आज हामी विस्थापित छौँ, भोलि साँच्चै नै राज्यले चाहिँ हामीले स्थापना गर्न सक्छ कि सक्दैन, पुनर्स्थापना सम्मानजनक हुन सक्छ कि सक्दैन भन्ने उहाँलाई लागिरहेको हुन सक्ला, त्यो कारणले पनि विस्थापित व्यक्तिहरूलाई एक खालको सामाजिक एउटा पीड़ा एउटा अलिक सन्तास र कठिनाइको महसुस पनि हुन सकेको हुन सक्ला, तर अबका दिनमा चाहिँ हामीले हाम्रो देशको भूगोल यसमा हुन सक्ने यस्ता प्राकृतिक दैविक विपत्तिहरूलाई फेरि पनि मध्यनजर गर्दै आज जो प्रभावित हुनुहुन्छ उहाँहरूको आजको दिनमा खोज उद्धार र भोलिको दिनमा पुनर्स्थापनाको लागि हामीले अत्यन्तै धेरै वैज्ञानिक ढंगबाट र न्यायपूर्ण सामाजिक न्याय स्थापित हुने गरी र एकअर्कालाई लाञ्छना लगाउने अथवा एकअर्कालाई चाहिँ आफ्नो जिम्मेवारी पन्छाउने भन्दा पनि जिम्मेवार भएर प्रस्तुत हुने र साँच्चै नागरिकलाई चाहिँ हामी नागरिक अभिभावक छौं र हामी तपाईँको साथमा

0: खोज अध्ययन अनुसन्धान त्यसै अनुसार विकास भएका सम्बोधन गर्ने मड्युल्सहरू र गाइडलाइन्सहरू छन्। कठिनाईको व्यायाम समयमा जो कसै पनि भावनात्मक हिसाबले विचलन हुने कुरालाई हामी स्वाभाविक मान्छौं र त्यो स्वाभाविक अवस्थामा उहाँहरूलाई त्यत्तिकै छोडिदियो भने चाहिँ अथवा उहाँहरूलाई त्यो स्वाभाविक अवस्थाबाट साँच्चै नै साथ सहयोग र समन्वय गर्न सकिने अविस्तारै उहाँहरू चाहिँ एक खालको निराशा, एक खालको उदासीनता, एक खालको छटपट्टी, एक खालको पीड़ाबाट उहाँहरू गुज्रिरहनुहुन्छ। त्यस्तै दीर्घकालीन हिसाबले मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले गर्दा आज हामी जहाँ जति चाहिँ खोज उद्धार राहतको कार्यक्रम पुगिरहेको छ त्यो ठाउँमा मनोसामाजिक हिसाबले उहाँलाई सहयोग गर्नको लागि प्राथमिक मनोवैज्ञानिक सहयोगका कार्यक्रमहरू हामीले सँगसँगै दिएर गएका छौँ। त्यसमा चाहिँ त्यहाँ खटिने उद्धार कर्मीहरू, त्यहाँ खटिने स्वयंसेवकहरूलाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोगका जुन मूलभूत सिद्धान्तहरूमा उहाँहरूलाई अभिमुखकरण गरिएको छ, जसमा चाहिँ हामी उहाँहरूको कठिनाईलाई हेर्न, उहाँहरूको कुरा सुन्न र उहाँहरूलाई आक्रोश भयो भने, उहाँहरूको पीड़ा भयो भने, उहाँहरूले एक खालको दुःख व्यक्त गर्नु भने त्यसलाई समभाव भएर सुन्नको लागि हामीले उहाँलाई तालिम दिएका हुन्छौँ र त्यस सँगसँगै उहाँहरूको वास्तविक र वस्तुनिष्ठ आवश्यकतालाई चाहिँ तत्त्व निकायसँग समन्वय गर्नको लागि उहाँहरूसँग हामी सहकार्य पनि गर्छौँ। त्यो चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोगको सिलसिला रह्यो। यसरी उहाँहरूलाई सहयोग गर्दा गर्दै पनि कतिपय व्यक्तिहरूलाई चाहिँ त्यो चोट, त्यो पीड़ा अत्यन्त गहिरो हिसाबले महसुस हुन सक्छ। त्यो गहिरो चोट र पीड़ाबाट महसुस भएका व्यक्तिहरूलाई चाहिँ तत्कालको अवस्थामा अक्युट स्ट्रेस रियाक्सन, अत्यन्तै पीड़ाबोध भयो, उहाँलाई चाहिँ म के गर्ने कसो गर्ने पनि भएन, म कहाँ छु भने होस् पनि र भएन, बेला बेलामा होस् आउने, बेला बेलामा चाहिँ अलिकति बेहोसी जस्तो कुरा गर्ने, जति बेला म जोखिममा छु भनेर भाग्न खोज्ने, डराइरहने, राति राम्रोसँग निन्द्र नपर्ने, छटपट हुने जस्तो हामी अक्युट स्ट्रेस रियाक्सन भन्छौँ, त्यो खालको अवस्था पनि हुनसक्छ। त्यति बेला चाहिँ हामी उहाँलाई औषधिभन्दा बढी चाहिँ सहयोगकै कुरा गर्छौँ। उहाँलाई सहयोग दिन सक्यो, साथ दिन सक्यो, त्यो कठिनाईको बेलामा उहाँलाई चाहिँ हामीले एउटा कसरी शान्त रहने भन्ने अभ्यासहरू सिकाउन सक्यो, जसलाई चाहिँ हामी शान्त रहने अभ्यास भन्छौँ, रिल्याक्सेसन टेक्निकका कुरा गर्छौँ, डिप ब्रिथिङ एक्सर्साइजको कुरा गर्छौँ र ग्राउन्डिङ एक्सर्साइजहरू कुरा गर्छौँ। त्यो गरेर उहाँलाई चाहिँ त्यो अवस्थामा हामीले सही ढङ्गले व्यवस्थापन गर्न सक्यो भने त्यस्ता व्यक्तिहरूको यो तत्कालको अवस्था सामान्य हिसाबले सहज भएर पनि आउन सक्छ र कतिपय व्यक्तिलाई चाहिँ डिप्रेसन जस्तो स्ट्रेस भएको छ, त्यो स्ट्रेसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सही खालको चाहिँ उपाय नभइरहँदा उहाँहरूलाई चाहिँ त्यो स्ट्रेस चाहिँ शारीरिक हिसाबले प्रस्तुत हुने, काँप्ने, बक्ने, ढल्ने, चिनछेनमा चाहिँ बेहोश जस्तो हुने त्यो अवस्था पनि हुनसक्छ र त्यस्तो बेलामा पनि हामीले उहाँहरूलाई सबभन्दा पहिलो कुरो त मनोवैज्ञानिक साथ र सहयोग नै गर्छौँ। त्यस पछाडि व्यक्तिलाई एन्जाइटीका विभिन्न लक्षणहरू देखा पर्न सक्छ, निन्द्र नपर्ने, छटपट्टी हुने जस्तो हुनसक्छ, उहाँहरूलाई पनि हामी सुरुवातमा औषधिभन्दा पनि उहाँहरूलाई सहयोगकै कुरा गर्छौँ र त्यसले गर्दा अहिले हामी चाहिँ समुदायमा प्रभावित क्षेत्रमा मनोवैज्ञानिक सहयोगकै कुरा बढी गरिरहेका छौँ। त्यहाँ अहिले हाम्रो मानसिक स्वास्थ्यका विशेषज्ञ डाक्टरहरू पनि खटिरहनु भएको छ तर त्योभन्दा बढी संख्यामा चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोग दिन सक्ने कार्यकर्ताहरू, त्यसपछि मनोसामाजिक परामर्शदाताहरू, त्यसपछि मनोविदहरू पनि साथसँग खटिरहनु भएको छ। उहाँहरूको साथ र सहयोगले अहिलेको कठिनाईमा उहाँलाई सहयोग गर्न सक्यो भने भोलिका दिनमा चाहिँ उहाँहरू मानसिक स्वास्थ्य समस्या हुने जोखिमबाट जोगिन सक्नुहुन्छ भन्ने कुरा छ। त्यसका बावजुद पनि भोलिका दिनमा कतिपय व्यक्तिहरूलाई चाहिँ एन्जाइटी, डिप्रेसन हुन सक्ने, कतिपय व्यक्तिहरू चाहिँ यो कठिनाईलाई सामना गर्ने सिप्र शैली नमिल्दाखेरि उहाँहरूले चाहिँ लागु औषध र मदिराको दुर्व्यसनमा फस्न सक्ने र लामो समयसम्म समस्या भइरह्यो भने पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर जस्तो कठिन खालको एउटा आघात जन्ने मानसिक अवस्था पनि निम्तिन सक्छ। त्यसको लागि हामी उहाँहरूसँग नजिक रहेर सहकार्य गर्ने र उहाँको कठिनाईलाई बुझ्ने प्रयास गरिरहेका छौँ।
1: होइन, अब वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई चाहिँ हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अब अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, त्यहाँ भएको साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
0: अब हामीले वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँगको समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि शुरूआत गरेको छ र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरूरी छ भने त्योसम्म लिनको लागि हामीले सुविधा दिएका छौँ। त्यसैले उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअली उहाँहरूलाई सुनिदिने, उहाँहरूलाई परामर्श दिने सेवा पनि सुरुवात गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ यति बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ परामर्श पनि लिन सक्ने एउटा प्लेटफर्म छ। त्यसैले गर्दा उहाँहरू जो जहाँ हुनुहुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको, म मेरो कोही छैन भन्ने एउटा जुन निराशाको भावना छ, त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन। अहिलेको प्रविधिले हामीलाई जोडिने धेरै ठूलो माध्यम बनेको छ, धेरै ठूलो प्लेटफर्म खडा गरेको

0: हो त्यस्तै हामीले सहयोग गरेर त्यस्तै हामीले चाहिँ प्रयोग गरेर हामी एकअर्काको भरोसा र एकअर्काको सहयोग बन्न सक्छौ।
1: व्यक्ति आफूले गर्न नहुने र आफू जोगिनु पर्ने कुराहरू चाहिँ के हुन्छ यस्तो बेलामा?
0: अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ। त्यो कठिनाईलाई पनि उहाँहरूले कति चाहिँ सान्दर्भिक र जरुरी छ, कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि ख्याल राख्नुपर्छ। यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ। अघि नै मैले भने डिप ब्रिदिङ एक्सर्साइज गरेर पनि उहाँहरूले आफूलाई शान्त राख्न सक्नुहुन्छ। उहाँहरूले आफूलाई चाहिँ ग्राउन्डिङ एक्सर्साइज जसमा चाहिँ आफ्नो कानले सुन्ने, आँखाले देख्ने, जिब्रोले स्वाद लिने, नाकले गन्ध लिने र वास्तविकतामा आफू चाहिँ रहने त्यो गरेर पनि उहाँहरूले आफूलाई चाहिँ एउटा त्यो तत्कालीन अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ। र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने सूचनामा चाहिँ गलत सूचनाहरूमा आफूलाई चाहिँ व्यस्त नराख्ने, सही सूचनाहरू लिने र त्यस्तो बेलामा चाहिँ यदि सूचनाको सही जानकारी भएन भने सही च्यानल प्रयोग गरेर सही सूचनाको खोजी गर्ने गर्न सक्नुहुन्छ। र यस पछाडिका बावजुद पनि मान्छेको मन हो हामीले भन्दैमा र चाहँदैन सम्हालिन सक्दैन। यदि नसम्हालिएको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीभाइ जो नजिकमा हुनुहुन्छ उहाँहरूको साथमा रहने, उहाँहरूसँग सेयरिङ गर्ने, उहाँहरूलाई चाहिँ आफ्नो कठिनाई भन्नको लागि असहज नमान्ने र त्यस्तै पनि पुगेन भने चाहिँ अहिलेका जुन आधिकारिक जुन सामाजिक सञ्जाल हुन्छन् त्यहाँ सहयोगी नेटवर्क हुन्छ उहाँहरूको सम्पर्कमा रहने र उहाँहरूसँग आफ्नो कुरा सेयर गर्ने, उहाँहरूबाट चाहिँ मनोसामाजिक परामर्श लिने, कतिपय सवालमा उहाँहरूले चाहिँ अरू एउटा स्ट्रक्चर्ड खालको मनोवैज्ञानिक परामर्श र सहयोग लिएर पनि आफूलाई स्वस्थ र आफूलाई एक खालको शान्त राख्न सक्नुहुन्छ।
1: त्यो आफ्नो कोही व्यक्ति गुमाउनु परेको व्यक्ति छ र त्यो बाहेक अर्को साथी उहाँहरूको साथीहरूले चाहिँ त्यस्तो अवस्थामा चाहिँ के गर्न सक्नुहुन्छ?
0: हजुर, यहाँले अत्यन्तै सही कुरा गर्नुभयो। जहिले पनि सोसियल कनेक्टेडनेस भनेको चाहिँ हाम्रो समाजको अत्यन्तै ठूलो पुँजी हो। यो पुँजीलाई हामी देशभित्र र देश बाहिर त्यही ढंगले प्रयोग गर्न सक्छौ। यदि कोही व्यक्तिले चाहिँ आफू यो कठिनाईको समयमा आफ्नो आफन्त गुमाएको पीड़ा महसुस गर्नुभएको छ भने जो नजिकमा हुनुहुन्छ उहाँहरूसँग चाहिँ सम्पर्कमा रहनुपर्छ। आफू एक्लो भएर एक्लिएको महसुस गर्नुभन्दा पनि आफ्नो साथ चाहिँ खोज्नुपर्छ। त्यो भौतिक हिसाबले नजिक भएका व्यक्तिहरूको साथ त अत्यन्तै राम्रो र सान्द्रिक भइहाल्यो। कति सवालमा भौतिक हिसाबले नजिक नभए पनि हामी प्रविधिक हिसाबले चाहिँ धेरै नेपालीहरू जोडिएकै छौँ, हाम्रो अभ्यास पनि चाहिन्छ। त्यसै गर्दा त्यो चाहिँ एउटा अत्यन्तै परिपक्व सञ्जालमा चाहिँ रहनु पर्यो। कतिपय सवालमा चाहिँ उहाँहरूलाई अझ बढी पीड़ा हुने, अझ बढी चाहिँ एउटा विभत्स तस्विरहरू देखिरहेका सञ्जालहरूमा होइन, एउटा परिपक्व र एउटा वैधानिक सञ्जालसँग रहेर चाहिँ उहाँहरूले आफ्नो कुराहरू सेयरिङ गर्ने, आफ्नो अप्ठ्यारोहरू त्यहाँ चाहिँ सेयर गरेर कसरी सहज हुन्छ भन्ने कुरामा चाहिँ उहाँले सहकार्य गर्न सक्ने र त्यसबाट उहाँहरू सुरक्षित रहन सक्नुहुन्छ।
1: यो अघि तपाईँले भन्नुभएको छ टेलिमेडिसिन सेवा चाहिँ हामीले यहाँबाट निशुल्क प्रवाह गरिरहेका छौँ भन्ने कुरा र ऱ्यापिड रेस्पोन्स टिम पनि सरकारले सञ्चालन गरिरहेको कुरा तपाईँले अघि बताइसक्नु भएको छ। यी बाहेक अन्य माध्यमहरू चाहिँ के छन् जसले गर्दाखेरि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई चाहिँ सहज रूपमा पहुँचमा ल्याएर उहाँहरूसँग चाहिँ परामर्श गर्ने अथवा उहाँहरूका समस्याहरू सुनिदिने समाधान गर्ने अरू निकायहरू पनि छन् दूतावास
0: हजुर, यहाँले अत्यन्त राम्रो कुरा स्मरण गराउनुभयो। हाम्रो जुन देशमा बहुसंख्यक मात्रामा नेपालीहरू हुनुहुन्छ त्यहाँ चाहिँ दूतावास अथवा संसदीयदेखि लिएर एउटा हाम्रो राज्यको उपस्थिति रहन्छ। त्यो राज्यको उपस्थिति चाहिँ उहाँहरूको त्यो अभिभावक हो र उहाँहरूले सायद त्यो गरिरहनु पनि भएको होला। त्यहाँ कतिपय ठाउँ त स्वास्थ्य सहचारी पनि रहनुहुन्छ। त्यसले गर्दा उहाँहरूले त्यो आफ्नो राज्यको एउटा अभिभावकीय निकाय जुन विदेशमा पनि अवस्थित छ त्यो अभिभावकीय निकायसँग चाहिँ उहाँ सम्पर्कमा रहेर उहाँहरूको एउटा नेटवर्कमा रहेर त्यहाँ चाहिँ एउटा वैधानिक हिसाबले उहाँले हरेक प्रकारका जुन आफ्नो भावनात्मक सहयोगदेखि लिएर कतिपय कुरामा अघि हामीले पनि यस्तै प्राविधिक कुरा होला, कतिपय कुरा कानूनी कुरा होला, त्यो सम्पूर्ण सहयोग चाहिँ उहाँले विदेशको भूमिमा पनि रहेर लिन सक्नु अवस्था विद्यमान रहन्छ। त्यसले गर्दा मैले बार बार उहाँलाई निवेदन गर्ने चाहिँ यो कठिनाईमा एक्लिएको महसुस गर्नुहुँदैन। यहाँ आफूलाई लाग्ला मलाई मात्र यो चोट परेको छ, वास्तवमा त्यसो होइन। यो चोट व्यक्तिगत हिसाबले, पारिवारिक हिसाबले उहाँले महसुस गर्नुभएको होला, तर सामाजिक हिसाबले हामी सिङ्गो राष्ट्रले यसलाई चोटको हिसाबले स्वीकार गरेको छ। त्यसले गर्दा हामी समभावका साथ उहाँसँग सहकार्य गर्न सक्छौँ। विदेशमा भइरहेका व्यक्तिहरूले पनि उहाँहरूको अभिभावकीय भूमिका निर्वाह गर्ने राज्यका निकायहरू विदेशमा अहिले पनि मौजूद रहेका छन्। ती विदेशमा रहेका निकायहरूसँग त्यहाँ रहेका सम्बद्ध व्यक्तिहरूसँग उहाँहरू संवादमा र सम्पर्कमा रहेर आफूलाई चाहिँ यो कठिनाईबाट आफूलाई यो साथ र सहयोग पाउन सक्नुहुन्छ। यति बेला उहाँहरूले त्यो प्रयास गर्नुपर्छ।
1: मानसिक स्वास्थ्यसँग जोडिएका जति पनि संयन्त्र वा अथवा नीतिहरू छन् जति पनि अहिले सरकारले अप्नाइरहेको छ यो पर्याप्त छ कि कस्तो छ?
0: यिनीहरूलाई चाहिँ समय अनुकाल हामीले हाम्रो आफ्नो रिसोर्सेसहरू हेरेर यस्तै परिमार्जन यस्तै व्यवस्थापन गर्दै जानुपर्छ। त्यसले गर्दा प्रयासहरू छन्। हामीले अहिलेको आवश्यकता अनुसार चाहिँ मानसिक स्वास्थ्यमा कसरी समाजमा रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा राज्यले अभिभावकको दायित्व निर्वाह गर्ने भन्ने नीति छ, तर हाम्रा रिसोर्सेसहरू हाम्रा एसपिरेसन भन्दा साँच्चै नै कमी छ। हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ। हामी अत्यन्तै कम रिसोर्स भएको राज्य व्यवस्थामा अहिले काम गरिरहेका छौँ। हामीले चाहँदा चाहँदा पनि हाम्रा राज्यका संयन्त्रहरू चाहिँ जुन नीतिगत व्यवस्था छ, जुन संवैधानिक अधिकार छ, जुन कानूनी दायित्व छ, त्यो अनुसार चाहिँ नागरिकले पाउने गरी व्यवस्थित गर्नको लागि साँच्चै नै हाम्रो स्रोत र साधन पर्याप्त छैन। त्यसले गर्दा नीतिहरूमा नै त्यत्रो धेरै ठूलो खाडल त होइन, तर स्रोत र साधन, तिनीहरूको परिचालन र समन्वयमा अझै पनि हामीले धेरै काम गर्नु परिरहेको छ। त्यसको हिसाबले हेर्ने भने स्थानीय स्तरमा पनि हामीले मानसिक स्वास्थ्यको बारेमा हाम्रा स्वास्थ्यकर्मी साथीहरूलाई तालिम दिएका हुन्छौँ। हामीले निशुल्क सूचीका औषधिहरूमा पनि ती औषधिहरू समावेश गरेका हुन्छौँ, तर नागरिकले पाउने बेलामा केही प्रश्नहरू छन्। त्यसले गर्दा यी प्रश्नहरू जायज छन्। यी प्रश्नहरूलाई हामीले सही ढंगले सुनवाई पनि गर्नुपर्छ र अहिले राज्यलाई संवैधानिक हिसाबले पनि र सर्वोच्चको आदेश र परामर्शको हिसाबले पनि राज्यले मानसिक स्वास्थ्यमा लगानी बढाउनुपर्छ। नागरिकलाई मानसिक स्वास्थ्यको हिसाबले दिनुपर्ने आधारदेखि लिएर विशेषज्ञ मानसिक स्वास्थ्य सेवाको लागि राज्यले जुन नीतिगत र संवैधानिक व्यवस्था गरेको छ र अन्तर्राष्ट्रिय महासन्धिहरूमा पनि राज्यले आफूलाई त्यही ढंगले जिम्मेवार रूपमा प्रस्तुत गरेको छ, त्यसको कार्यान्वयनको लागि राज्यले संयन्त्र बढाउनुपर्ने अनि रिसोर्सेसहरू निर्माण गर्नुपर्ने, त्यो आर्थिक हिसाबले होला, त्यो मानवीय हिसाबले र प्राविधिक हिसाबले, त्यसको लागि चाहिँ सर्वोच्चले पनि देशबाट हामीलाई एक खालको निर्देशित गरेको छ र राज्यले पनि आफ्नो सीमित साधनहरूलाई कसरी अधिकतम नागरिक हितमा सन्तुलित हिसाबले प्रयोग गर्ने भन्ने बारेमा राज्यले यसमा पटक पटक समीक्षा पनि गरेको छ। तर यसका बावजुद पनि राज्य हाम्रो थोरै रिसोर्सबाट सञ्चालन भएको राज्यमा आफ्ना सीमितताहरूका बावजुद बार बारको यस्ता प्राकृतिक र मानव क्षतिहरूले गर्दा साँच्चै नै हाम्रो क्षमतालाई कमजोर बनाएको अवस्था छ। म नागरिकहरूलाई यो पनि अनुरोध गर्न चाहन्छु, हामीले चाहँदा चाहँदै पनि हाम्रा रिसोर्सेसहरूमा धेरै नै सीमितता छन्, त्यो यहाँले बुझ्नु भएकै छ। जस्तो कि बिमाको कुरामा पनि नागरिकले बुझ्नु भएको छ, उहाँहरू बिमित हुनुहुन्छ, तैपनि उहाँले बिमा अनुसारको चाहिँ जुन राज्यले कमिटमेन्ट गरेको सेवालाई अझै पनि कम्प्रोमाइज गर्नुपर्ने अवस्था छ, किनभने यो राज्यको रहर होइन, बाध्यता छ। हामीसँग अत्यन्तै सीमित स्रोतहरू छन्। सीमित स्रोतहरूको बावजुद पनि राज्यले जुन ढंगले उहाँहरूसँग काम गर्ने प्रयास गरेको छ, त्यो प्रयासलाई बुझिदिनु हुनको लागि पनि म नागरिकप्रति हार्दिक आह्वान गर्न चाहन्छु।
1: यही कुरालाई वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको सन्दर्भमा जोडेर हेर्दाखेरि पर्याप्तता हुन त तपाईँले भन्नुभयो, पर्याप्त हुँदैन, समयअनुसार परिमार्जन गर्दै लानुपर्छ भन्ने कुरा गर्नुभएको छ। त्यो क्षेत्रमा चाहिँ के कुराहरू अपनाउनु अहिलेको समयमा चाहिँ अलिकति महत्वपूर्ण देखिन्छ?
0: अब वैदेशिक रोजगारीमा भएका व्यक्तिहरू मानसिक स्वास्थ्यको बारेमा चाहिँ पछिल्लो परिमार्जन हामीले उहाँहरूको डिपार्चरको गाइडलाइनमा पनि मानसिक स्वास्थ्य कुरा राखेका छौँ। प्री डिपार्चर गाइडलाइनमा मेन्टल हेल्थको सवाल छ, अनि उहाँहरूलाई जुन ओरिएन्टेसन गरिन्छ वैधानिक बाटोबाट र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानुहुने व्यक्तिहरूलाई चाहिँ त्यो खालको ओरिएन्टेसन पनि हुन्छ। उहाँहरूलाई के परिस्थितिले चाहिँ वैदेशिक रोजगारमा देश बाहिर रहँदाखेरि कस्तो खालको मानसिक तनाव हुनसक्छ, स्वास्थ्य समस्या हुनसक्छ, अथवा उहाँहरू भावनात्मक समस्या हुनसक्छ, त्यो समस्यालाई कसरी पहिचान गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि ओरिएन्टेसन हुन्छ। र त्यस्तो बेलामा उहाँहरूको आफ्नो क्षमताले पुगेन भने कुन कुन संयन्त्रबाट उहाँहरूले सहयोग दिने, उहाँहरू त्यो कार्यस्थलमा रहँदाखेरि, देश बाहिर रहँदाखेरि र देशभित्रको सञ्जालमा कसरी उहाँहरू जोडिने, अथवा यो हाम्रो वैदेशिक रोजगार बोर्डबाट सञ्चालन रहेको हटलाइन सेवालाई कसरी उहाँले सदुपयोग गर्न सक्नुहुन्छ भन्ने बारेमा पनि उहाँको ओरिएन्टेसन हुन्छ। त्यसले गर्दा उहाँहरूले ती सेवाहरूलाई चाहिँ बुझिदिनुपर्छ। र एउटा अर्को पार्टमा वैदेशिक रोजगारमा हाम्रा आम नागरिकले बुझ्नुपर्ने सवाल के छ भन्दा उहाँहरूले उहाँहरूको त्यो ठाउँमा रहँदाखेरि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ। धेरै वैदेशिक रोजगारमा गएका व्यक्तिहरू चाहिँ हाम्रो नेपालको एउटा प्राकृतिक वातावरणभन्दा फरक प्रकृतिको वातावरणमा अत्यन्तै ठूलो तापक्रमको फरकमा होइन हाई टेम्परेचरमा काम गर्नुहुन्छ, ह्युमिडिटी हाईमा काम गर्नुहुन्छ, डिहाइड्रेसनको समस्या अत्यन्तै बढी हुन्छ। त्यही त डिहाइड्रेसनको कारणले गर्दा हुन सक्ने उहाँको शारीरिक रोगहरू, जस्तो कि अहिले हामीले मृगोलासँग सम्बन्धित दीर्घ स्वास्थ्य समस्याको कुरा गर्छौँ, त्यसपछि उहाँहरूलाई त्यस्तै पार्ने मानसिक असरको कुरा गर्छौँ, निन्द्रा नपर्ने कुरा गर्छौँ, र उहाँहरू चाहिँ एसीमा आएर बस्दाखेरि पनि पानीभन्दा बढी चाहिँ चिसो पिउने पनि गर्नुहुन्छ, जस्तै गरेर चाहिँ उहाँहरूको शरीरलाई नकारात्मक प्रभाव पार्ने, त्यस्तै गर्दाखेरि उहाँहरूलाई अरू दीर्घकालीन स्वास्थ्य समस्याहरू, सुगरदेखि लिएर ब्लड प्रेसर बढ्ने जस्तो समस्याहरू पनि बढिरहेको हुनसक्छ, र त्यसपछि उहाँहरूले आराम पनि कम गर्ने, र आराम यदि निन्द्रा परेन भने नेपालीहरूको चाहिँ कतिपय सवालमा मदिरा आफैले बनाएर सेवन गरेको हामीले देखिरहेका छौँ। मदिरा चाहिँ उहाँहरूले विषाक्त मदिरा प्रयोग गरेर नेपालीको मृत्यु भएको कथा पनि हामीले सुनिरहेको छौँ। त्यसले गर्दा हामीले उहाँहरूलाई आफ्नो सेल्फ केयरमा ध्यान दिनको लागि हार्दिक साथ अनुरोध गर्छौँ। हो, हामी रोजगारीमा छौँ, हामी परिवार छोडेर गएका छौँ, दुई पैसाका समय होला भन्ने एउटा अभिलाषा लिएर योजना बनाएर एउटा उद्देश्य बोकेर पनि हामी विदेश टोकेका हुन्छौँ. तर त्यति मात्रै होइन, हामीले पैसाको साथ साथमा स्वास्थ्य पनि जोगाउनुपर्छ. कमाएको पैसा यदि स्वास्थ्य गुमाएर कमाइएको छ भने वास्तवमा त्यो गुमेको स्वास्थ्य त्यो पैसा भन्दा धेरै महँगो पैसा तिरेर पनि फिर्ता आउँदैन. धेरै नेपाली नागरिकहरू चाहिँ उहाँबाट फर्केर आएपछि दीर्घ स्वास्थ्य समस्याबाट गुज्रिरहेको अवस्था पनि हामी देख्न सकिरहेका छौँ. कतिपय सवालमा हामी दैनिक जसो मृत्युको घटनाहरू पनि देखिरहेका छौँ, आत्महत्याको घटना पनि देखिरहेछौँ. सम्पूर्ण कुरा हेर्दा चाहिँ वैदेशिक रोजगारमा गएका नेपाली नागरिकको बारे मेरो हार्दिकताका साथ अनुरोध के छ भन्दा, तपाईँ त्यहाँ पैसा मात्रै कमाउन जानुभएको होइन, तपाईँ परिवारको खुसी कमाउन जानुभएको हो, तपाईँ आफ्नो स्वास्थ्य जोगाउन जानुभएको हो, तपाईँ एउटा सुन्दर सपना लिएर जानुभएको छ भने सुन्दर सपना भनेको एउटै मात्रै विषयले एउटै मात्रै कम्पोनेन्टले मात्रैन, त्यसमा समग्र त्यसका आयामहरूमा हामीले ख्याल गर्नुपर्छ. त्यसले यहाँले विदेशमा रहँदाखेरि आफ्नो स्वास्थ्यलाई, आफ्नो मानसिक स्वास्थ्यलाई, आफ्नो दैनिकीलाई, आफ्नो सम्बन्धहरूलाई र आफ्नो एउटा जीवनशैलीलाई पनि स्वस्थ राख्नको लागि म उहाँहरूसँग अनुरोध गर्छु.
1: त्यसमा पनि कोही आफन्तहरू विदेशमा हुनुहुन्छ भने यहाँ भएका व्यक्तिहरूले चाहिँ उहाँहरूलाई कसरी सहयोग गर्न सक्नुहुन्छ?
0: किनभन्दा यसको लागि वैदेशिक रोजगारसँग सम्बन्धित हाम्रो बोर्डले र नेपाल सरकारले एउटा विभिन्न परियोजना पनि चलाइरहेको छ. जस्तै हामी चाहिँ सेफर माइग्रेसन पनि भन्छौँ, सेफर रिटर्न प्रोजेक्ट पनि भन्छौँ. यो अत्यन्तै सही कुरा, राज्यले यसको लागि पहल कदमी लिएको छ. तर त्यो राज्यले लिएको पहल कदमी यदि नागरिक स्तरबाट त्यसलाई आत्मसात गरिएन भने वास्तवमा त्यो रिसोर्सेसहरू सही ढंगले सदुपयोग गर्न सकिँदैन. त्यसैले गर्दा जो व्यक्तिको परिवारको सदस्य चाहिँ वैदेशिक रोजगारमा जानुभएको छ, उहाँहरूको देशमा रहेका परिवारको सदस्यले पनि के कुरा चाहिँ आत्मसात गरिदिनु पर्यो भन्दा, वास्तवमा परिवार छुट्टिएर बस्नु भनेको एउटा सामान्य परिस्थिति होइन. किन भन्दा हामी सबैजना सँगै बसेर सँगै दुःख सुख साथ दिएर जे छ त्यही कुराहरूमा रमाएर बस्न चाहन्थ्यौं. तर हाम्रा सीमितताहरूले त्यो सुविधा हामीले दिएको छैन. त्यसले गर्दा हामी आफ्ना केही सपनाहरूलाई अलि बढी उचाइ पुर्याउनको लागि भनेर परिवार छुट्टिएर वैदेशिक रोजगारमा जाने अवस्थामा छौं. तर वैदेशिक रोजगारमा जाँदाखेरि उहाँहरूले कठिन ढंगले आर्जन गरेको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा परिवारका सदस्यहरूले अलि बढी ध्यान दिनुपर्ने एउटा कुरा रह्यो. अर्को चाहिँ उहाँको अभावमा उहाँले छोडेर जानुभएका सन्ततिहरू, परिवारको अब आफ्नो बुबा आमाहरू र श्रीमती जो परिवारका सदस्यहरू हुन्छ उहाँहरू बीचमा चाहिँ कसरी एक खालको आत्मीयता र हार्दिकतालाई कायम राख्ने भन्ने बारेमा पनि परिवारले सोच्नुपर्छ. र कतिपय सवालमा वैदेशिक रोजगारमा भएका व्यक्तिहरू चाहिँ परिवारको एउटा अस्वाभाविक चाहनाको मारमा पनि हुनुहुन्छ. होइन, पैसा समयमा आइदिएन अथवा हामीलाई यो पुगेन त्यो पुगेन भन्ने पनि कुराहरू उहाँले सुनिरहेको हुन्छ. पारिवारिक तनावमा पनि हुनुहुन्छ. त्यसरी परिवारको अत्यन्तै ठूलो भूमिका रहन्छ. जस्तै चाहिँ उहाँहरूको आर्जनलाई, उहाँले पठाएको सम्पत्तिलाई सही ढंगले सुरक्षित राख्नु र त्यसलाई चाहिँ एउटा दीर्घकालीन उपार्जनको हिसाबले लगानी गर्न पनि सकिन्छ.
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै.
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत भरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा.
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि. फोन 082-5625-707.
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा.
8: विशेषज्ञ डाक्टरी सेवाहरू:
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा.
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा.
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा.
8: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ.
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराहिदाङ.
7: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54555.
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: ब्लड प्रेसर हाई लो भएका,
10: कोलेस्ट्रोल बढी भएको,
11: मुटुको गति एकनास नभएको,
10: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
11: मुटुको बासरोग, मुटु सुन्निएको, हृदयघात भएको,
10: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
11: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
14: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
15: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
14: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-2572।
18: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध। शल्यक्रियाहरू:
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्युरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
18: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
19: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
20: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू: ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाटाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि सम्बन्धी समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
1: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक तेल जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल रोड घोराही दाल, फोन नम्बर 082-62-62-23, 98-78-18-617 र 98-78-35-643।
22: मध्य पश्चिम ट्राङ्क चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रसुवा बाढ़ीपछि प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा 6,36,00,00,000 भन्दा बढ़ी रकम जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत दिएको जानकारी अनुसार नेपाल सरकारले प्रधानमन्त्री दैविक प्रकोप कोष र प्रधानमन्त्री कोषमा उक्त रकम जम्मा गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजो दिउँसोसम्म 9 वाणिज्य बैंकका खाताहरूमा 5,87,92,23,842 रूपियाँ जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा 31,93,238 अमेरिकी डलर जम्मा भएको छ। प्रधानमन्त्री शाहले थप कतिपय देश तथा संघ संस्थाहरूले आर्थिक सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गर्नुभएको छ। यस्तै नेपाल सरकारले प्रधानमन्त्री दैविक प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। रूकुम पश्चिमको सुमृतु बजार बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको छ। राप्ती राजमार्गको छेउमा रहेको त्रिवेणी गाउँपालिका 2 स्थित तीनतिरबाट आउने खोलाको किनारमा छ। यो बजार पालिकाको मुख्य व्यापारिक केन्द्र समेत हो। गाउँपालिकाका अध्यक्ष गणेश केसीका अनुसार सुमृतुमा रुगा खारा र मुरूतर्फबाट आएका तीन खोला मिसिएर सिमृतु खोला बनेको छ। यही सिमृतु खोलाको किनारमा बाक्लिँदै गएको बस्ती र सार्वजनिक संरचनाहरू जोखिममा रहेका छन्। वर्षामा डरलाग्दो गरेर बहने यी खोलाका कारण यहाँको बजार क्षेत्र जोखिममा छ। खोला साँगुरो बनाएर विभिन्न संरचना बनाइएको र छेउछाउमै बस्ती बाक्लो हुँदै गएकाले ठूलो विपदको जोखिमको सम्भावना रहेको अध्यक्ष केसीले उल्लेख गर्नु भएको छ। सिमृतुमा करिब 150 घरदोरी छन्। यसका साथै खोलाको एकातर्फ सिमृतु क्याम्पस, त्रिवेणी माध्यमिक विद्यालय लगायत स्थानीय घरहरू रहेका छन् भने अर्कोतर्फ बजार क्षेत्र छ। त्यसै गरी प्रहरी चौकी, स्वास्थ्य चौकी लगायतका संरचना समेत जोखिमपूर्ण स्थानमै निर्माण भएका छन्। लुम्बिनी प्रदेश सरकारले रसुवा जिल्लामा आएको विनाशकारी बाढ़ीबाट भएको मानवीय क्षतिको संवेदनशीलतालाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विवर्ष तथा हृदय विदारक प्रकृतिका तस्विर भिडियो लगायतका सामग्री नराख्न नागरिकलाई आग्रह गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको 16 बैठकले यस्तो निर्णय गरेको हो। बैठकले यस्ता सामग्री सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा राखिएको भए तत्काल हटाउन समेत आग्रह गर्ने निर्णय गरेको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा मृतक बेपत्ता तथा प्रभावित परिवारको संवेदनशीलतालाई ख्याल गर्न सरकारले आग्रह गरेको हो। घटनासँग सम्बन्धित विवर्ष दृश्यको अनियन्त्रित प्रसारले पीड़ित परिवार तथा सर्वसाधारणमा थप मानसिक पीड़ा पुग्न सक्ने भएकाले यस्तो सामग्रीको प्रकाशन तथा प्रसारणमा संवेदनशीलता अपनाउन सरकारले अनुरोध गरेको छ। बैठकले रसुवा बाढ़ीबाट लुम्बिनी प्रदेशमा परेको प्रभाव, विभिन्न जिल्लाका नागरिकको मृत्यु तथा बेपत्ताको अवस्था, खोज तथा उद्धारको प्रगति र पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा नारी नदी किनारमा फेला परेका शवको व्यवस्थापन बारे समीक्षा गरेको छ। र एक हप्ता अघि रसुवाको बटेकोशी नदीमा आएको बाढ़ीमा फँसेका र अल्पत्र भएकाहरू मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको हो। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जल विद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले बताएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम पनि निरन्तर
असर भइरहेको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्ट्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीवित रोड खोराहीदाङ
4: फोन 562-5221
1: सम्पर्क मोबाइल
3: 98578-32819
5: र 98578-32223
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: होइन भाइला लखर लखर कहाँ हिँडिस?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका गइहाले म।
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
11: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
10: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
12: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
13: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
12: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
13: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
12: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
13: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
12: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
13: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
12: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
13: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
12: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
13: सम्पर्क नम्बर 082-560-023।
12: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
14: नमस्कार, यो बहसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीवराम भण्डारी आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ। बलदेव शर्मा अधिकारी, अर्थात् उहाँलाई कतिपय मानिसले बुझ्दा चिन्दा गाउँले बलदेव भनेर पनि बुझ्छन्, एउटा भाषाविद। उहाँले विद्यावारिधि गर्नुभएको छ नेपाली वर्ण विन्यासमा, हो त उहाँ नेपाली भाषा विशेषज्ञ। मूलत उहाँले जिन्दगीमा यही भाषाको सेवामै समर्पित रहेर जीवनको यो कालखण्डसम्म निरन्तर काम गरिरहनु भयो। पढाउने पेसा अर्थात् शिक्षकको भूमिका उहाँले निरन्तर निर्वाह गर्नुभएको छ। विद्यार्थीका लागि शिक्षक, अलि पाका पुराना सुपठितहरूका लागि पनि भाषा सिकाउने एउटा सबैको गुरु जस्तो देखिनुहुन्छ बलदेव शर्मा अधिकारी। आज म उहाँसँग भाषा केन्द्रित संवाद गर्ने मेरो प्रयत्न रहन्छ। यस अर्थमा उहाँको एउटा पुस्तक छ मेरा सामुन्ने, शुद्ध भाषा सजिला नियम। मतलब भाषालाई कसरी शुद्ध ढङ्गले बोल्ने लेख्ने त्यसका नियमहरू उहाँले यहाँ सविस्तार बताउनु भएको छ, लेख्नु भएको छ। यो पढेपछि तपाईँहरूलाई ज्ञान पनि हुन्छ। उहाँ नेपाली भाषा बचाओ अभियानको संयोजकको भूमिका उहाँले निर्वाह गर्नुभयो र नेपाली भाषामाथि पटक पटक आक्रमण भएको छ, अर्थात् नेपाली भाषा आक्रमणको शिकार बनाउने, शिकार गर्ने प्रयत्न भएको छ। त्यसमा इम्बोस नम्बरको कुरा छ, ओम शब्दलाई नेपाली शब्दकोशबाट हटाउने विषय आयो, कसले गर्यो, प्रज्ञा प्रतिष्ठान जस्तो संस्था जसले नेपाली भाषाका बारेमा उसले संरक्षण गर्नुपर्ने त्यहाँबाट भयो। त्यसमा सशक्त प्रतिकार प्रतिवाद गर्दै बलदेव अधिकारी उहाँहरू जस्ता मानिसहरू सक्रिय रहनुभयो। उहाँका भाषाभित्रको भगवान भन्ने पुस्तक छ, तपाईँहरू पढ्न सक्नुहुन्छ। अर्थात् उहाँले के गर्नुभएको छ भन्ने बारेमा झन्नै 5 दर्जन प्लस उहाँका विभिन्न भाषा, व्याकरण, खण्डकाव्य, महाकाव्य जस्ता साहित्यिक कृतिहरू प्रकाशित छन्। त आज म उहाँसँग तिनै भाषा विशेषज्ञसँग भाषा वरिपरि केन्द्रित रहेर संवाद गर्ने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु, सस्वागत साहित्य कार्यक्रममा। पहिलो पटक तपाईँसँग मेरो संवाद गर्ने यो बल्ल बल्ल जुरेछ, जुर्यो समय जुर्यो, यो सबैलाई एक अर्कालाई हामी यसरी परिचित भए पनि थिएन, यसरी संवाद गरेका थिएनौ। अब विषयमा प्रवेश गर्न चाहन्छु म। मूलत भाषा हामी भन्छौ नि, भाषा हो चाहिँ के?
5: भाषा भगवानलाई जन्माउने तत्व, सम्पूर्ण जगतलाई, असंख्य ब्रह्माण्डलाई जन्माउने तत्व, तपाईँ हामी जीवहरूलाई जन्माउने तत्व, सम्पूर्ण सृष्टि स्थिति र प्रलयको तत्व पनि भाषा, सृष्टि स्थिति र प्रलयकारीलाई नियन्त्रण गर्ने नियन्ता पनि भाषा, भाषा नै सबै हो। भाषा भगवान हुन्, भगवान भाषा हुन्।
14: नेपाली, हामी नेपाली अघि कतिपय के भन्छन् भने नेपाली भाषाको जननी संस्कृत भन्नुहुन्छ। संस्कृत भाषा मृतप्राय अवस्थामा छ भनिन्छ, भलै यो शब्द चयन नगरेको भए पनि हुन्थ्यो। मृत किन भनेको, जो जननी हो त्यो कहाँ मृत हुन्छ भन्ने पनि एउटा धारणा छ, अथवा भाषाको जननी। त्यो यो यसो हेर्दाखेरि यो के त तपाईँको बुझाइमा संस्कृतको हामी यदि उसका सन्तति हौं भने त्यो चाहिँ मृतप्राय अनि हामी शुद्ध छौं त?
5: जीवराज सर, संस्कृत मृत भाषा होइन, संस्कृत अमृत भाषा हो। होइन, हाम्रो देशमा मात्रै संस्कृतलाई मृत भाषा भनियो। गजब, यही हो महत्वपूर्ण कुरा।
14: कसले भन्यो,
5: अमेरिकामा संस्कृत विशेष महत्वका साथ पढाइन्छ र पढिन्छ, युरोपमा संस्कृत विशेष महत्वका साथ पढिन्छ र पढाइन्छ। म्याक्स मुलरको नाम यहाँले सुन्नुभएकै छ। म्याक्स मुलरले वेदको यसरी चर्चा गरेका छन्, त्यो विषयमा यहाँले मेटालाई सुन्नुभएको नि हुन्छ, एआईलाई, अहिले चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स सबैले चाहिँ जसलाई सुन्नु भए पनि हुन्छ। पश्चिमी देशमा चाहिँ संस्कृत अमृत भाषा, अब उच्चारण र लेखनमा प्राय समानता भएको हुनाले कम्प्युटरलाई सजिलो भाषा भनेर सुषमा स्वराजले नै बोल्नु भएको थियो। हजुर, उहाँले पछि पनि धेरैचोटि यो कुराहरू बोल्नुभयो। अब विश्वभरि लोकप्रिय बन्दै बन्दै बन्दै गएको छ। संस्कृत भाषाको केन्द्र हो जर्मनी। जर्मनी हिन्दूको देश त होइन, त्यो त इसाईकै देश हो। यहाँ नेपालमा चाहिँ संस्कृत र हिन्दू सनातन वैदिक संस्कृति जोडियो नि, यो ध्वस्त गर्नको लागि पहिले त संस्कृतलाई मृत भाषा बनाउनु पर्यो, भन्नु पर्यो, बनाउनु पनि पर्यो, बनाएरै छोडे। 28 सालसम्म नयाँ शिक्षा, हजुर 2028सम्म नयाँ शिक्षा पद्धति, राष्ट्रिय शिक्षा पद्धति लागू हुनुभन्दा अगाडि 50 अङ्कको संस्कृत अनिवार्य थियो।
14: सुरु कहिलेदेखि भएको?
5: 28सम्म कहिले भन्दा त अब यो भाषा पाठशालादेखि नै संस्कृत त छँदै थियो।
14: भन्छ राजा महेन्द्रको जीवनको अन्त्यकालसम्ममा यो कायम रहेछ।
5: थियो राजा महेन्द्रलाई एउटा खोजी गर्नुपर्ने आवश्यकता छ जीवराम सर। राजा महेन्द्र गुरुकुलमा पढेका एकदमै ठूला विद्वान राजा हुन्। राजा महेन्द्र गुरुकुलमा पढेका, उनले जति शुद्ध बोल्ने राजनीति कर्मी मैले अहिलेसम्म एकजना पनि भेटाएको छैन।
14: उहाँको सुन्नु भएको छ?
5: एकदमै सुनेको छु। अहिले पाउनुहुन्छ, तपाईँले खोज्नुभयो भने राजा महेन्द्रको भाषणको अडियो भिडियो पाउनुहुन्छ अहिले पनि। अनि तपाईँले उसैका लागि फेरि उसैका लागि लेख्नु पर्यो भनेर कुरा आयो नि। राजा महेन्द्रले साहित्य चोरी गरे अरे, तारानाथ शर्माले पत्ता लगाए अरे, होइन यो के हल्ला, यो राजा विरोधी राजतन्त्र विरोधीहरूले चलाएको हल्ला। चलाउने हल्ला त कहाँसम्म छोडौ न, बालकृष्ण समलाई देवकोटाको विरोधी, देवकोटालाई सिद्ध्याउने बालकृष्ण सम भनेर सम्बन्ध भने शमशेरहरूले हेप्न त अब हेप्थ्यो होला, शासकीय केही अहंकार त आउँथ्यो होला। तर देवकोटा त शमशेरका गुरु, अङ्ग्रेजी पढाउने गुरु, देवकोटाका बा संस्कृतका गुरु, दरबारमा पनि राणाहरू दुइटै दरबार, श्री 3 श्री 5 दुइटै दरबारमा पढाउने गुरु। तर के भनिदियो भने बालकृष्ण समलाई पढ्दै नपढिकन, नेपालको शेक्सपियर भन्छन् नि, बालकृष्ण समलाई पढ्दै नपढिकन देवकोटाको विरोधी बनाएर प्रचार गरे। देवकोटाको विषयमा
14: भनेपछि त्यो
5: निराधार
14: निराधार।
5: अनि राजा महेन्द्रले चोरी गर्नुपर्ने कुरो होइन। म बिबी शाह गीतकार, म बिबी शाह उनी आफैले लेखे है, सम्पादन पनि उनी आफैले गरे भन्ने
14: अर्काले होइन
5: होइन होइन यिनी गुरुकुलमा पढेका पठित विद्वान राजामा आदर गर्नु पर्यो। अब जीवराज सर यिनलाई के बाध्यता पर्यो थाहा छैन। विश्वेश्वर प्रसाद कोइराला 2008 सालमा नेपाल सांस्कृतिक परिषदको अध्यक्ष थिए, त्यहाँ बालकृष्ण सम उपाध्यक्ष थिए, लेखनाथ पौड्याल कवि शिरोमणि, महाकवि लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदयदेखि सिद्धिचरण श्रेष्ठदेखि त्यति बेलाका स्वनाम धन्य साहित्यकारहरू विश्वेश्वर प्रसाद कोइरालाको अध्यक्षताको समितिमा थिए। त्यो समिति गठन गर्नको लागि सक्रिय हुने दुईजना पुरुषहरू त्यहाँ अटाएनन्। एकजना बालचन्द्र शर्मा
14: हो,
5: अर्का चाहिँ कुलपति भए पछि केदारमान
14: व्यक्ति,
5: बालचन्द्र शर्मा र केदारमान व्यतीतले त्यो समितिमा ठाउँ पाएनन्।
14: ठाउँ पाएनन्
5: अगाडि उनीहरू सक्रिय भएको उनीहरूको तस्विर छ, त्यो प्रमाण मसँग छ, अर्को सन्दर्भमा त्यो प्रमाणको कुरा गर्नु पर्यो गरौंला। अनि केशर शमशेरले त्यति बेला थमेलको जग्गा थुप्रै दिएका छन् त्यो परिषदको लागि, केशर शमशेर राणाले
14: त्यो केशर पुस्तकालय
5: होला। अनि थमेलमा उनले त्यति बेलाको 1,00,000 रुपियाँ मुद्रणालयको लागि 1,00,000 रुपियाँ भनेपछि आज त 1 अरब भन्दा पनि बढीको
14: उस्ताकाको
5: कुरा त्यो दिए। अनि राजा त्रिभुवनले त्यो उद्घाटन गर्ने भन्ने रह्यो, राजालाई उद्घाटन गराउने भन्ने कुरो गर्दाखेरि राजा आएनन्। राजालाई रोक्ने काम कसले गर्यो त भनेर अनुमान गर्न सकिन्छ बालचन्द्र शर्माले र केदारमान व्यतीतले, किनभने
14: भड्काए
5: हजुर 14 सालमा रायल नेपाल एकेडेमी भनेर खोल्न लगाए। यो रायल नेपाल एकेडेमी खोल्ने राजा महेन्द्रको त्यो नाम राख्न इच्छा पक्कै थिएन। रायल नेपाल एकेडेमी बनाउनलाई यही बालचन्द्र शर्मा
14: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,
5: राजकीय प्रज्ञा प्रतिष्ठान त वीरेन्द्रको पालामा भयो। त्यो रायल नेपाल एकेडेमी बनाएर राजालाई फेरि कुलपति हो र चान्सलर बनाइयो। हेर्नुहोस् है, कुलपति होइन चान्सलर बनाइयो र भाइस चान्सलर चाहिँ बालचन्द्र शर्मा आफै भए। कुरो बुझियो? अब के भयो त भन्दा यो समितिमा बस्नु नपाएको
14: मतलब व्यक्तित्वको एक हिसाबले टक्राउ
5: केही हुन सक्छ। अर्को हो यो अनुमान, यसको अनुसन्धान गर्नुपर्ने विषय, म त प्रमाणको कुरो बोल्नु पर्ने निजी राम सर। अनि केदारमान व्यथित पछि कुलपति भएका छन् होइन यी दुईटा पात्रले यो रायल नेपाल एकाडेमी बनाउने यो भूमिका एकापट्टि खेले। अब बालक कृष्णसम्म को हुन्छ? पुष्कर शमशेरका भाइ, जो नेपाली भाषा प्रकाशिनी समितिबाट बसेर अङ्ग्रेजीका पनि प्रकाण्ड विद्वान पुष्कर शमशेर, संस्कृतका पनि प्रकाण्ड विद्वान पुष्कर शमशेर, नेपाली भाषाका पनि प्रकाण्ड विद्वान पुष्कर शमशेर,
14: उस्ताका
5: हो
14: त्यो प्रकाण्ड
5: हो। हामी 104 वर्ष राणा शासन, राणा शासन
14: नकारात्मक,
5: राणाका कुरा जेसुकै के होला मलाई थाहा छैन। पुष्कर शमशेर राणालाई नेपालमा नेपाली भाषाको विकासको लागि सर्वाधिक उच्च स्थानमा राख्न सकेनौ हामीहरूले भने हामीले नेपाली भाषालाई प्रेम गर्न सकेनौ। बालक कृष्णसम्म जसले होइन छन्दमा छन्दमा नाटक लेखे, होइन नाटक आफै अभिनय गर्थे, चित्रकार पनि हुन्, बालकृष्णसम्मसँग त एकचोटि 29-30 मैले भेटेको छु प्रज्ञा प्रतिष्ठानमा, प्रज्ञा प्रतिष्ठानमै उहाँसँग भेट भएर है मैले कुरो गरेको छु। म छन्दमा लेख्थेँ, कविता सुन्नुभएको छ उहाँले है, मलाई थाहा थिएन बालकृष्ण, म बालकृष्ण सम भन्नुभयो अनि पछि उहाँको कविता पनि इच्छा कविता पनि पढाएँ। हामीले म त प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म पढाएको मान्छे हुँ, प्राथमिकदेखि टुप्पाबाट पलाएको होइन है। अनि आयो कुरा के भने राजा महेन्द्रको पालामा नयाँ शिक्षा पद्धति आरम्भ भयो। आउन सक्छ अब नयाँ शिक्षा पद्धतिले देशको ठुलै उन्नति गर्ला भन्ने राजालाई भ्रम पर्यो होला थाहा छैन। अनि त्यति बेला 28 सालसम्म अङ्ग्रेजी नपढिकन नेपाली भाषा मात्रै जानेर ज्ञान लिन पाइन्थ्यो। गोपाल पाँडे असीमको शिक्षा परिषदले पढाउँथ्यो, प्रवेशिका परीक्षा दिन पाइन्थ्यो। हो कि होइन थाहा छैन, गोपाल प्रसाद पराजुली जो प्रधान न्यायाधीश हुनुभयो नि उहाँले पनि प्रवेशिका पास गरेर पछि आइएबीए पढ्नुभएको, आइएलबीएल पढ्नुभएको भन्ने पनि कुरा गरेका छन्। मलाई थाहा छैन है रेको कुरा मैले आज
14: यदि त्यो निरन्तरता पाएको भए
5: पाएको
14: भएको विचारमा यो अहिलेको जुन 21औं सदी भन्छौ नि हामी, त्यो 21औं सदीसँग प्रतिस्पर्धा गर्ने नेपाली युवा पुस्ता नयाँ पुस्ता त्यो तयार हुन्थ्यो
5: हुन्थ्यो देव जीवराम सर,
14: मतलब नेपाली भाषाबाट मात्रै
5: हुन्थ्यो। म प्रमाण
14: कसरी बताउनुहोस् त,
5: चीनमा कति जनसङ्ख्या छ यहाँलाई थाहा छ?
14: चीनको त त्यहाँ धेरै ठुलो 1 अर्ब 40।
5: मैले चिनिया साथीहरूसँग कुरा गर्दा 1000 जनाले जान्दछन् होला अङ्ग्रेजी, हामी चाहिँ चिनियाले नै काम चलाउँछौ। म अस्ट्रेलिया जाँदाखेरि गन्जावामा त्यहाँ बसेँ अनि मैले अङ्ग्रेजी बोल्नै पर्यो, त्यहाँ बोल्दै गएको त आरु इङ्ग्लिस टिचर न आई एम नेपाली टिचर, आर इङ्ग्लिस टिचर इङ्ग्लिस प्रोफेसर, नो इङ्ग्लिस प्रोफेसर आर नेपाली टिचर ओन्ली भनेर पत्याएर क्या, म जावाले बोलेको अङ्ग्रेजी पनि उनीहरूलाई त्यस्तो हुन्थ्यो। चीन चिनिया भाषाले अब अहिले अर्थतन्त्रमा सिरानमा आइसक्यो भनेर हल्ला गरिरहेछन्, दुई क्रममा त हो नि, दोस्रो क्रममा छ होइन। जापान उसैको भाषाले आयो, कोरिया दक्षिण कोरिया उसैको भाषाले बोल्यो। जानुहोस् न युरोपमा,
14: युरोपियन
5: आफ्नो भाषा छ कि छैन? मैले मात्रै होइन अमेरिकाका भाषाविद नोम चोम्स्कीलाई सुन्नुहोस्, प्रत्येक बच्चाहरूलाई उसको मातृभाषामा शिक्षा दिनुपर्छ। भाषा विज्ञानले त्यो भन्छ,
14: हामी कहाँबाट बिग्रियौं त, के भयो,
5: के चीजले
14: हामी लोभले भन्छ नि, कुन चीज, कुन चाहिँ त्यस्तो रोग प्रवेश,
5: हामी लोभले हामी
14: आफ्नोपन गुम,
5: हामी लोभले बिग्रियौं, जो लोभी त्यो पापी, लोभले हामीले पाप गर्यौं, आत्महत्या गर्यौं हामीले, यो आत्महत्या हो जीवराम सर। र म आज पनि भनिराखेको छु, नेपाली भाषाको माध्यमबाट शिक्षा दिउँ कक्षा आठसम्म, आठ कक्षा पछि विदेशी भाषा पढाउँ, अंग्रेजी सबैलाई अनिवार्य गरौं, आठ पछि गरौं, अनि अरू पनि भाषा पढ्न चाहन्छन्, चीनमा जानेले चिनिया पढ्लान्, जापान जानेले जापानी पढ्लान्, कहाँ के पढ्न मन लाग्छ त्यो पनि वैकल्पिक बनाऊ, तर कक्षा आठसम्म चाहिँ विदेशी भाषा अनिवार्य नगराउँ। विद्यार्थीलाई जसको मातृभाषा
14: मतलब वैकल्पिक शिक्षा दिन सकिने भयो,
5: वैकल्पिकमा अंग्रेजी पढाउन सकिन्छ, माध्यम चाहिँ मातृभाषा, आज प्रत्येक नेपालीको मातृभाषा हो नेपाली भाषा। अब जाति श्रेष्ठ लेख्दैमा उसको भाषा नेवारी भन्न सकिँदैन, तता निनी मा यस्ता केही शब्द बाहेक मैले जति पनि नेवारी नजान्नेहरू नेवार साथीहरू छन् नेपाल या खाल्डोभन्दा बाहिर गएपछि छैन, यही काठमाडौँभित्रै पनि कतिपय नेवारी परिवारमा नेवारी भाषा नबोलेर नेपाली अङ्ग्रेजी बोल्ने चलन छ,
14: मतलब हराउँदैछन्,
5: हराउँदैछन्। मातृभाषाको तात्पर्य चाहिँ के हो भने गर्भमा बसेको शिशुले, यो हाम्रो शास्त्रमा पाउनुहुन्छ, गर्भमा बसेको शिशुले पाँच महिनापछि उसको सालनाल आमासँग जोडिन्छ, आमाले जे खायो त्यो शिशुको पेटमा जान्छ, आमाले जे सुन्यो त्यो शिशुको कानमा जान्छ, आमाले जे सिक्यो त्यो शिशुले सिक्छ। पाँच महिनादेखि बच्चाले उसैको मातृभाषामा भगवानसँग कुरा गर्छ। दस महिनासम्म हेर्नुहोस् त त्यहाँ केही छ त, वातानुकूलन केही छ त्यहाँ छैन नि, यस्तो उकुस मुकुस छ, दुर्गन्ध छ होइन, अनि कति अब आमाले खुर्सानी खाँदा त्यहाँ भत्पछि पोल्छ बिचरा, कलिलो शरीर छालाई नै राम्रो विकसित भएको हुँदैन, त्यो बच्चाले पीडा कसरी भुल्छ थाहा छ। पाँच महिनापछि उसले आफ्नो मातृभाषामा भगवानसँग कुरा गर्छ, भगवानले उसका अनन्त जन्मका अनन्त कुराहरू देखाइदिन्छन्, चलचित्र देखाइदिए, तिमीले गरेका पहिलाका कर्महरू यस्ता यस्ता थिए, पछि तिमी यस्तो कर्म गर्छौ, अहिले यस्तोमा छौ, यस्ता यस्तो कुराहरू बुझाएको हुन्छ, भगवानसँग कुरा गर्छ मातृभाषामा भनेर हाम्रो शास्त्रमा,
14: अर्थात् आमा जे बोल्छिन् हो त्यही भाषा नै शिशुले
5: हो। संसारमा पितृभाषा भन्ने काहीँ सुन्नु भएको छ? त्यो जातीयतासँग जोडिँदैन, जातीयतासँग त पिताको जोडिन्छ नि त, बाउ श्रेष्ठ भए छोरा छोरी पनि श्रेष्ठ, बाउ तामाङ भए छोराछोरी पनि तामाङ, जातीयताको कुरो, अरू कुरो चाहिँ बाउसँग जोडिन्छ, तर भाषा चाहिँ आमासँग मात्रै जोडिन्छ। मातृभाषा भन्छन्, मदर ल्याङ्ग्वेज हुन्छन्, मदर टङ भन्छन्, तर पितृभाषा भनेको काहीँ सुन्नु भएको छ?
14: यो तपाईँको विचारमा यो आम दर्शकले जान्नु बुझ्नु जरुरी छ, कुन समयदेखि हाम्रो भाषा खस्किँदै खस्किँदै खस्किँदै गयो, फलत आयातित शब्दहरू आयातित भाषाहरूको प्रभाव नेपाली समाजमा बढ्दैछ, त्यो बढोत्तरीमा छ, र कुन त्यस्तो तत्त्वले त्यो प्रायोजन गरेको छ जसका कारण नयाँ पुस्ता त्यसैमा बढी रमाउँछ आयातित भाषामा, र यो नै योग्यता हो अर्थात आधुनिकताको यो नमुनाको रूपमा आफूलाई प्रस्तुत गर्छ, कहाँ समस्या कहाँ हो?
5: कति रमाइलो कुरा गर्नुभयो। हाम्रो देश भारतसँग खुला सिमाना जोडिएको देश, आज मात्रै होइन द्वापर युगदेखि नै हाम्रो देशका नेपालका शासकहरूले भारतमा जो सत्ताधारी छ त्यो सत्ताधारीलाई सघाउने चलन रहेछ। यहाँबाट महाराज यलम्बर उता दुर्योधनहरूलाई सघाउन, सत्ताधारी त दुर्योधन थिए नि त, दुर्योधनलाई सघाउन गए, बीचमा उनको शिर छेदन भयो, उनी भैरव थिए, आकाश भैरव, आज पनि आकाश भैरव यलम्बरकै शिर भनेर भन्छन्। यो कथा मैले धेरै लामो लगिनँ, भारतको प्रभाव, भारतमा मुगलहरूले शासन गर्दाखेरि त्यहाँ अदालतमा, अदालत भन्ने शब्ददेखि तपाईँ अदालतमा प्रयोग हुने 60-70% भन्दा बढी प्राविधिक शब्दहरू अरबी फारसी भाषाका छन्। त्यो कहाँबाट आयो भन्दाखेरि भारत हुँदै नेपालमा आयो अरबी फारसी। त्यहाँभन्दा पहिले पृथ्वीनारायण शाहले एकीकरण गर्नुभन्दा अगाडि यो नेपाल खाल्डो, जो नेपाल भनेर यसैलाई भनिन्छ नि काठमाडौँ उपत्यकालाई, अहिले पनि बुढापाकाहरू नेपाल जाने भन्दाखेरि काठमाडौँ नै जाने कुरो बुझ्छन्। यो नेपाल खाल्डोमा संस्कृत भाषा चलन थियो, लिच्छवीहरूको भाषा होइन संस्कृत, तर यहाँका मान्छेहरूको भाषा हो संस्कृत। देख्यो अमृतानन्द, सुन्नुभएको छ कि? अमृतानन्दले भारतीय अश्वघ महाकाव्य पूरा गर्ने काम गरेका छन् भनेर संस्कृतको इतिहास पढ्नुहोस्। बौद्ध भिक्षुको पुस्तक उहाँ भारतमा अधुरो भयो, त्यो महाकाव्य नेपाली विद्वान अमृतानन्दले, अमृतानन्द शाक्यले पूरा गरे भनेर भनिएको छ। धनभद्र भद्राचार्य पछिल्लो चरण,
14: यो जो खाल्डो छ काठमाडौँ, काठमाडौँ भक्तपुर ललितपुर कीर्तिपुर
5: हो,
14: यहाँ आदिकालमा अर्थात धेरै पुरानो समयमा संस्कृतमा बोलिचाली
5: लेखिन्थ्यो। माताको मा हट्यो, ता हट्यो, मा बाँकी रह्यो, जलको ज हट्यो, ल बाँकी रह्यो, एकाक्षरी भएर ल पानी, संस्कृतमा जल, नेवारीमा ल, होइन? संस्कृतमा माता, हुन त मा भन्नाले लक्ष्मी पनि बुझिन्छ एक्लै माले, माधव भन्दाखेरि संस्कृतको माता, ता हटाएर मा, यसरी एकाक्षरी बनाउने काम चाहिँ तिब्बततिरको प्रभाव अरे भनिन्छ नेवारी भाषामा। नेवारहरूको भाषा संस्कृत हो। मल्ल भन्ने शब्द कुस्ती हो, कुस्ती खेल्दा खेल्दै छोरो जन्मिएको कुरो सुनेपछि उसको थरै तिला मल्ल राख्ने भनेर के
14: मल्लिबाज
5: हो,
14: ए मल्ल भनेको
5: कुस्ती, कुस्ती संस्कृतमा कुस्ती भन्छन्। अनि तपाईँको जयस्थिति मल्लले यहाँ काठमाडौँका र ललितपुरमा पनि हेर्नुहोस् न, नेवारहरूको थर हेर्नुहोस्, सबै संस्कृतमा पाउनुहुन्छ, संस्कृतमा, होइन? त्यसो हुनाले जसले जे पेसा गर्थे नि त्यो पेसाको आधारमा संस्कृतमा थर पाउनुहुन्छ। भक्तपुरमा चाहिँ भिन्नै भिन्न पाउनुहुन्छ, भक्तपुरदेखि पूर्वतिर गएपछि। काठमाडौँ र ललितपुरको भाषा पनि एउटै छ, लगभग नेवारी भाषा काठमाडौँ र ललितपुरको एउटै हो, भक्तपुरको होइन, भक्तपुरमा फरक छ। हेर्नुहोस् भाषिका हुन् यिनीहरू, है? त्यहाँबाट उता जानुहोस् दोलखातिर जाँदाखेरि अर्कै छ भाषिका, है? यो संस्कृत भाषा हो नेपालको भाषा। बाङमती भाषा, भाषाको नदी, बाङ भनेको भाषा, बाघबाट मले गर्दा बाघको क चाहिँ म भयो क्या, बाघ भनेको भाषा, बाघमती, बाङमती, खास गरी बागमती होइन, बाङमती हो
14: यो नदी
5: हो, अनि बागमती पछि बनाए है नाम,
14: बागमती हो,
5: बागमती भन्नुपर्छ कि बागमती भन्नुपर्छ, यो बागमती अशुद्ध हो, कको खुट्टा काट्ने भाषा, भाषाको नदी, भाषाको भगवान, भगवान शिव शिर हुन्न त, शिवको शिर हो पशुपतिनाथ, अनि शिवको अरू शरीर केदारनाथ, है?
14: यो बागमती सभ्यताको कुरा गर्नेहरू पनि छ नि, यो के
5: भाषाको केन्द्र
14: संस्कृत भाषासँग सम्बन्धित छ यो
5: हो। अनि तपाईँलाई संस्कृत भाषा मात्रै होइन,
14: संस्कृत
5: भाषाको पहिलो भाषा भनेको ओम, ओमबाटै जसरी माखुराले, कलिलो माखुराले खस्रो भन्दा खस्रो जालो निकाल्छ, पछि त्यो जालो आफै मिल्छ पनि, है? त्यसै गरी ओम अक्षर, जम्मा एउटा ओम अक्षरले चार वेद निकाल्ने, राजा पुरुरवाले त्रेतायुगसम्म वेद भन्ने नै थिएन, वेद प्रकटै भएको थिएन, ओम मात्रै थियो, ओम मात्रै थियो, ओम जपेर ध्यान गर्दै थिए।

0: राजा कुटुरवालाई यज्ञ गरेर स्वर्गकी अप्सरा बिहा गर्न जानु पर्यो नि, त्यसको लागि तीनवटा बने, त्यो तीनवटा वेदलाई चारवटा बनाएको, त्यो ऋग्वेद यजुर्वेद र सामवेदका मन्त्रहरू लिएर अप्सरा वेद बनाए पछि वेद व्यासले हगि। अनि फेरि कलियुगमा त ती वेदका मन्त्र त कहाँ गए, फेरि ओममै गएर मिसिसकेका छन् भनेका छन्। सबै वेदका मन्त्र पाउनुहुन्न, अहिले ओम नै मूल हो। ओमबाटै अदेखि हसम्मका सबै अक्षरहरू त्यहीँबाट निस्कने, माकुराले जालो निकाले जस्तै गरी ओमबाट निकाल्ने। बिना अक्षर बिना भाषा सृष्टि हुँदैन। सृष्टि हाम्रो स्थूल शरीरको सृष्टि वैखरी भाषाले गर्छ, त्यहाँभित्र सूक्ष्म शरीर छ, अणु आकारको शरीर, कपालको एउटा रङको टुप्पो कत्रो हुन्छ, त्यो टुप्पोलाई 10,000 भाग लगाउनुहोस्, 10,000 भाग लगाउँदा त्यसको शेष एक भाग कत्रो रहन्छ, त्यत्रै हुन्छ अणु आकारको, हामी त्यत्रा छौँ सूक्ष्म शरीर, त्यो मध्यमा भाषाको। त्यहाँभित्र कारण शरीर हुन्छ, जहाँ हाम्रा वासनाहरू रहन्छन्, हाम्रा इच्छाहरू रहन्छन्। वासना भनेको यौन मात्रै होइन, धनको वासना, सम्मानको वासना, यौनको वासना जम्मै, त्यो कारण शरीर हुन्छ, त्यो पश्चन्ती भाषा। त्यहाँबाट भौतिक अभौतिक सबैतिरको लोक जमेको एउटा छ, त्यहाँ चाहिँ पराभाषा, प्रवृत्ति र निवृत्तिको केन्द्र। अनि पराभाषा भन्दा माथि सत्प्रधान, सत् शक्तिले भगवान्ले कर्तुम अकर्तुम अन्यथा कर्तुम गर्छ। सत्शक्तिको कारणले भगवान्ले गर्न सकिने, गर्न नसकिने र हुनै नसकिने काम पनि गर्छन्। त्यो सत् स्वरूपका छन् जो नारायण हामी भन्छौ, ती सत् प्रधान हुन्। त्यहाँभन्दा माथि चित प्रधान जसलाई हामी राम भन्छौ, त्यहाँभन्दा माथि आनन्द प्रधान जसलाई हामी कृष्ण भन्छौ। अब भाषाको कति तह त भन्दा, त्यो दिव्य शरीरलाई सूक्ष्म भन्छन् सत् प्रधानलाई, अनि चित प्रधानलाई संबित भन्छन्, आनन्द प्रधान शरीरलाई शून्य भन्छन्। म शून्यमा शून्य शरीर बिराए, त्यति बेला नेपालमा आइएससी भन्दा माथिको पढाइ हुँदैन थियो। आइएससी पास गरेका हुन् नि देवकोटाले पनि, पहिला आइएससी गरेर बिए बिएल पछि गरेका, नेपालमा त्रिचन्द्र कलेजमा आइएससी भन्दा माथिको पढाइ हुँदैन थियो त्यति बेला। अनि बालकृष्ण समले पनि आइएससी, विजय मल्लले पनि आइएससी, साइन्स पढेका मान्छे हुन् लक्ष्मीप्रसाद देवकोटा, 27 भाषाका ज्ञाता
1: लक्ष्मी प्रसाद
0: हो। अन्तिम कविता आखी र श्री कृष्ण रहे न भक्ति भो ज्ञान न भो विवेक, संसार रूपी शुक्र स्वर्ग भयो, म शून्यमा शून्य
1: जीवनको त्यो उत्तरार्ध काल
0: हो, उत्तरार्धमा
1: मेरो दिन आयो भनेपछि
0: शान्त भवन अस्पताल।
1: सन्देश के थियो तपाईँको विचारमा?
0: उनी पहिले त नि श्रीकृष्ण रहेछ, यो गीताको ज्ञान, वासुदेव सर्वमिति स्वमहात्मा सुदुर्लभ, जसले वासुदेव श्रीकृष्ण नै सबै हुन् भनेर बुझ्यो त्यस्तो महात्मा सुदुर्लभ छ। दुर्लभ मात्रै होइन, दुर्लभमा पनि दुर्लभ, सुदुर्लभ छ। यो निर्जीव तत्व छ नि, यो कलममा पनि भगवानको 16 कला मध्ये एक कला हुन्छ, त्यसैले हामीले चलाउँदै नचलाइ राख्यौँ भने पनि यो थोत्रो हुन्छ, त्यो आओस् नआओस् यसको काला छ, यसलाई जतिसुकै सुरक्षित राख्नुहोस्, यो एक दिन समाप्त हुन्छ। यसमा
1: निर्जीव भन्ने दुनिया
0: त्यहाँ पनि हुँदैन, त्यहाँ त्यसलाई पनि चलाउने ईश्वरीय तत्व छ क्या, त्यहाँ
1: कुनै त्यस्तो अदृश्य
0: अदृश्य
1: जसले यो दुनिया,
0: तपाईँ अदृश्यमा किन न, सफ्टवेयर अदृश्य होइन र, सफ्टवेयर जब हार्डवेयरमा मिसिन्छ तब नै त्यो दृश्य हो।
1: यसैमा यो नेवारी भाषा, त्यसपछि म
0: समग्रमा त्यहाँ 28 सालसम्म अनिवार्य थियो 50 अङ्कको है। संस्कृत हाम्रो राष्ट्रभाषा हो, राजभाषा हो, लिच्छवीहरूको आफ्नो भाषा होइन, तर उनीहरूले राजभाषा संस्कृत बनाए। अनि मल्लकालसम्मका अभिलेखहरू जानुहोस् न, सबै संस्कृतमा पाउनुहुन्छ, बुझ्नुभयो नि, किन बनाएको त नेवारीमा बनाउनु पर्थ्यो या नेपालीमा अथवा अरू भाषामा, किन संस्कृतमा भयो भने यहाँको भाषा हो क्या। अनि तपाईँ लेखक कलाकार कोष प्रज्ञा प्रतिष्ठानबाट सम्पादन भएको त्यो पढ्नुहोस्, त्यहाँ संस्कृतका विद्वानहरू जति पाउनुहुन्छ नि, ती मध्ये आधा भन्दा बढी विद्वान त नेवारहरू मात्रै पाउनुहुन्छ, त्यसमा पनि वज्राचार्य कर्माचार्य आचार्य भन्ने शब्द वज्र भन्ने शब्द कर्म भन्ने शब्द सब संस्कृत

0: शिक्षासँग सम्बन्धित छ। अत
1: सबै विद्वान
0: पठित विद्वान
1: विद्वान विदुषीहरू, संस्कृतका विद्वान विदुषीहरू धेरै खोज्नुभयो भने तपाईँ अमर सिंह शाक्य हुन् भन्छन्, अमर सिंह हाम्रै नेपाली हुन् भन्छन्, संस्कृतको शब्दकोशकार त्यस्तो ठाउँमा छौ, हाम्रो राजभाषा हो संस्कृत।
0: अन्तिममा लेखिन्छ तिनीहरू त्यो विद्वता
1: हो, शक वंशको भएर शाक्य भने त हो नि, शक सम्मत भन्ने छैन र हो शाक्य त हो। सुन्नुहोस् गौतम बुद्ध नै शाक्य भनेर भन्छन् नि त, सिद्धार्थ गौतम
0: शक सम्मत
1: होइन, शक सम्मत छ नि तपाईँलाई। अनि अर्को कुरा के हो भनेदेखि, यो संस्कृतको भूमि हो, यो भाषाको भूमि हो, त्यसकारणले यो सृष्टिको भूमि हो। सृष्टिको पहिलो बिहान माधव घिमिरेले भने नि, त्यो नबुझी भने होइन है, सृष्टिको पहिलो बिहान यहीँबाट आरम्भ भयो। तपाईँ हेर्नुहोस् न, अब गोसाईकुण्डको जल यहाँ कुम्भेश्वर महादेवमा आएको छ भन्छन् हो कि होइन, अनि कैलासको क्षेत्र त त्यति साँगुरो हुँदैन नि, यो कैलास यही पशुपतिमाथि नै कैलास हुन्छ नि भन्दैन भन्छन् नि, मुख्य कैलास यहाँदेखि फैलिएर उहाँसम्म, उहाँको कैलास होइन त उही, अब राम जन्मभूमि भने जस्तो कुरो म गर्दिनँ, राम जन्मभूमि अयोध्या एक ठाउँ मात्रै हुन सक्छ र
0: सर, यो जो काठमाडौँ उपत्यकामा बोलिने भाषा नेपाली, नेपाल भाषा भन्छ, नेवारी भाषा भन्दा
1: नेवारी त पछि भने नेपाल ने भनेको, यो काठमाडौँमा जो बस्यो त्यहाँ बस्ने ने वार र वाल, वाल र वार र लयो अवेद भन्छ क्या संस्कृत व्याकरणले, र ल अक्षरमा भेद छैन, राम नभनेर राम पनि भन्छन् नि
0: त, संस्कृत भाषाको अपभ्रंश हुँदै हुँदै नेपाल भाषा,
1: नेपाल त संस्कृतै शब्द हो त
0: होइन, जो नेपाल भाषा अथवा नेवारी,
1: नेवारी भाषा चाहिँ संस्कृतबाटै बोल्यो,
0: त्यसै
1: हो हो, एकाक्षरी
0: गरेर भाषिक अशुद्ध हुँदै हुँदै गयो,
1: अशुद्ध भन्नु भन्दा पनि त्यो प्राकृत रूपमा गयो भनौँ न होइन, के भयो। अनि तपाईँले के बुझ्नु होला भने, संस्कृत कति
0: यहाँकै मानिसको त्यो प्राकृत भाषा नै रहेछ नेवारी भाषा,
1: हो हो पछिको भाषा,
0: आयातित भाषा
1: होइन होइन, नेवारहरू नै धनभद्र भद्राचार्य सम्बन्ध जानुहोस्, महाविद्वान संस्कृतका। अब सोमनाथ सिग्द्याललाई, पण्डित राज सोमनाथ सिग्द्याल, उहाँलाई भारतीय विद्वानहरूले पनि महापण्डित हुने, पद्म प्रसाद भट्टराई सम्बन्ध पछि पछिका धेरै विद्वानहरूलाई, नेपाली विद्वानहरूलाई भारतीय विद्वानहरूले प्रणाम गर्थे, झुक्थे, त्यस्ता हो। अनि धनभद्र भद्राचार्यले पण्डित राज सोमनाथ सिग्द्यालको समेत त्रुटि केलाउनु भएको थियो अरे पूर्णिमा पत्रिकाबाट है, यहाँ सुन्नुहोस्, नयराज पन्त हुनुहुन्छ नि, उहाँको गुरुकुलमा पढेको चारजना विद्यार्थी मध्ये भए चाहिँ धनभद्र भद्राचार्य निकै माथिको है। अब भनेपछि तपाईँले के बुझ्नुहोस् भने, नेपालको भाषा हो संस्कृत। अब कुरो कहाँदेखि बिग्रियो भन्ने हुन्छ नि, अघि आउनु भएको थियो नि, यहाँ गोरखा पत्र भनेर खुल्यो, गोरक्ष्या, गो गाई, गाई भन्नाले गो भएको अर्थ गाई मात्रै होइन, गो भनेको पृथ्वी, गोरक्षा भनेको पृथ्वीको रक्षा पनि हो, गो भनेको इन्द्रिय, गोरक्षा भनेको इन्द्रियको रक्षा पनि हो, गो शब्दको अर्थ त्यति व्यापक छ। पृथ्वीलाई आपत पर्दा भगवानलाई भेट्न जाँदाखेरि गाईकै रूपमा गएकी थिइन्, गाईकै रूपमा, यस कारणले गोरक्षा, गाईको रक्षा गर्ने अर्थबाट गोरखा पत्र खुल्यो, गोरखा क्षेत्रबाट खेत भयो कि भएन, भयो नि, सडानन्द भन्दा भन्दै खडानन्द भयो कि भएन, षष्ठी भन्दा भन्दै खष्ठी भयो कि भएन, त्यो मूर्धन्य स छ नि, शल्यक्रिया गरेको, अपरेसन गरेको स, त्यसको वेदमा उच्चारण सिङ्गोको छ है, खेरि त्यो आधा छ भने त मूर्धन्य स नै उच्चारण हुन्छ, सिङ्गो स छ मूर्धन्य स भने, पेट चिरेको छ भने त्यसको उच्चारण चाहिँ ख हुन्छ वेदमै,
0: त उच्चारण रिखी भन्नु
1: हो, रिखी वेदमा रिखी नै भन्ने हो,
0: ऋषि होइन,
1: वेदमा भन्दा रिखी नै भन्ने हो, सहस्रक्षीर खा पुरुखा भनेर भन्नुपर्छ, पुरुषा होइन, त्यो लौकिक संस्कृत र वैदिक संस्कृत दुईटा छ, लौकिक संस्कृतको नियम वैदिक संस्कृतमा लाग्दैन, वैदिक संस्कृतको शब्दकोशै छुट्टै छ, निरुक्त निघण्टुमा खोज्नुपर्छ वैदिक संस्कृतका शब्दकोश, अनि लौकिक शब्दकोश चाहिँ तपाईँले अमर कोश, मेदिनी कोश आदि धेरै कोशहरू छन् लौकिक संस्कृतमा हगि, त्यसो हुनाले हामीले के बुझ्नु पर्यो, यहाँ गोरखा पत्र बनाइयो होइन, गोरक्षाबाट गोरखा भयो, गोरखा पत्र, भन्ने बित्तिकै यहाँ गाईको रक्षा गर्ने
0: त्यो जिल्लाको नाम पनि त्यसैसँग
1: गोरखा हो नि त गोरक्षनाथ गोरक्षनाथ गोरखा
0: गोरखा पत्रको
1: गोरखा पत्र
0: जसले रचना गर्यो त्यो बडा
1: होइन हेर्नुहोस् न पृथ्वीनारायण शाहले आफूले एकीकरण गरेको जति पनि ठाउँ हुन् जित्नेवालाकै नाउँ हुन्छ नि त जहाँसुकै होइन उनले गोर्खा नराखेर नेपाल राखे कत्रो उदाहरण त है पृथ्वीनारायण शाहको विषयमा चर्चा गर्दाखेरि उसमै गरौँला अहिले नगरौँ है धेरै नजाउँछ अब गोरखा पत्र त्यो चाहिँ के भयो भने यहाँ गोरखा पत्र भएपछि भारतका पादरी को हुन् गंगा प्रसाद प्रधान भनेर सोध्नुभयो भने मेटाले भनिदिन्छ अहिले तपाईँ गुगलमा गंगा प्रसाद प्रधान चाहिँ पादरी हुन् गंगा प्रसाद प्रधान उनले चाहिँ के गरे भने गोर्खे खबर कागज भनेर निकाले गोर्खे गोरखालाई गोर्खे बनाए पत्रलाई खबर बनाए खबर कागज बनाए खबर
0: बिगारेको
1: अब बिगारे कि सपारे म भन्नु मलाई भन्न नलगाऊ न है खबरको रको खुट्टा काटिए कागजको तहको खुट्टा काटिए त्यस्तो बनाए उनले त्यही गोर्खे खबर कागजबाट प्रभावित भएर नेपालमा झर्रोवाद आयो 14 सालमा जुन बेला रायल नेपाल एकाडेमी खुलिया थियो
0: विक्रम सम्बत कति
1: 2014 साल 13-14 सँगसँगै त्यही गोर्खे खबर कागजसँग झर्रोवादको मिल्यो अब यहाँ के भयो भने हाम्रा नेपालका भाषा वैज्ञानिकहरू बल्लभमणि दाहाल बालकृष्ण पोखरेलहरू भारतमा गएर पढ्नुभयो अनि उहाँहरूले त्यहाँ के देख्नु भने भारतीय भाषा जस्तै संस्कृतको व्यापक विकास भएको छ बनारसमा हाम्रा नेपाली गएर पढेका छन् त्यहीँ अनि उहाँलाई के लागेको थियो भने यो भारतीय भाषा नेपालमा गयो अब भारतले नेपाल खानी गयो भन्ने भयो भारत विरोधी राष्ट्रवाद पनि अलिअलि आयो राष्ट्रवादी त हुनैपर्छ हामी चीन विरोधी भारत विरोधी अमेरिका विरोधी भएर त अब चल्दैन राष्ट्रवादी भावना चाहिँ एउटा राम्रै पक्ष भन्नु पर्यो अनि उहाँहरूले आगन्तुक शब्द नेपालीमा प्रयोग नगर्ने संस्कृत शब्द उहाँहरूले आगन्तुक भनेर बुझ्नुभयो क्या बुझ्नुभयो नि
0: नेपाली भाषाको जननी
1: हो संस्कृत
0: हो भन्ने कुरा
1: उहाँहरूले बुझ्नु भएन बुझ्नु भएको भए लेखकीयलाई लेखक्यौली बनाइरहनु पर्दैन थियो शब्दकोशलाई सत्यौली बनाउनु शब्दकोश नलेखेर शब्दकोश तालव्य लेख्नु पर्यो कोष लेखेपछि पनि तालव्य स लेख्नु पर्यो
0: अहिले हामी कहाँ जुन चलन चल्तीमा जे जस्ता भाषाहरूको प्रयोग हुन्छ नेपाली शब्दकोश जुन ढङ्गले प्रयोगमा आएको छ जसरी लेखियो नेपाल प्रज्ञा प्रतिष्ठानले जुन भूमिका निर्वाह गरिरहेको छ त्यो हेर्दा तपाईँको मनमा के भनौँ भनौँ जस्तो लाग्छ
1: मलाई केही पनि भन्नु छैन तपाईँलाई जे सुन्नु छ त्यो भन्नु छ तपाईँसँगै तपाईँका श्रोताहरूलाई जे सुन्नु छ त्यो भन्नु छ जुनको मै पृष्ठभूमि यहीँबाट सुरु हुन्छ झर्रोवाद आयो झर्रोवाद आउनुभन्दा अगाडि 2007 सालमा विक्रम सम्बत 2007 सालमा संक्षिप्त नेपाली कोष भनेर निक्लियो रामचन्द्र ढुङ्गानाको सम्पादकत्वमा त्योभन्दा पहिले बगली कोष थियो त्यो चाहिँ चक्रपाणी 40 को सम्पादकत्वमा त्यही बगली कोषलाई नै आधार बनाएर त्यसमा धेरै कुराहरू परिमार्जन गर्नुपर्ने भए गरेर त्यति बेलाका स्वनाम धन्य महाविद्वानहरूले विद्वान होइन महाविद्वान महाविद्वानहरूको सर्वसम्मतिले बहुमतले होइन सर्वसम्मतिले पारित भएको अक्षर विन्यास भनिएको छ त्यति बेला वर्ण विन्यासलाई अक्षर विन्यास भनिएको छ त्यो अक्षर विन्यासमा तपाईँले तत्सम तद्भव आगन्तुक तत्सम भए यसो तद्भव भए यसो आगन्तुक भए यसो भनेर बनाएको छन् नि त्यो चाहिँदैन तत्सम तद्भव आगन्तुक भनेर तपाईँले जानिरहनु पर्दैन यसँग जोडियो बीचमा भने त्यो नहुँदैन यो नै लेख्ने णसँग टठ डट णसँग जोडियो त्यसै ण नै लेख्ने बीचमा है अनि त्यसै गरी ट छसँग आयो जोडियो बीचमा भने त्यसलाई मूर्धन्य स लेख्ने गेस्ट हाउसमा मूर्धन्य स देख्नुहुन्छ नि होइन रेस्टुरेन्ट मूर्धन्य स देख्नुहुन्छ अन्नपूर्ण पोस्ट भनेर पहिला निक्लिँदाखेरि मूर्धन्य स नै देख्नु भएको छ एभरेस्ट बैङ्क गएर हेर्नुहोस् न एभरेस्ट त होइन त्यो तत्सम तद्भव आगन्तुक जान्नु पर्दैन थियो कि एउटै नियमले बास सबैलाई हुन्थ्यो अनि पछि त तत्सम तद्भव आगन्तुक भनेर अर्को झन्झट निकालियो त्यो काम चाहिँ झर्रोवादले गर्यो र झर्रोवादी अभियन्ता
0: नेपाली भाषालाई के गर्यो
1: नेपाली भाषाको जुन स्थापित परम्परा थियो नि मानक थियो नि त्यसलाई क्रमशः भत्काउँदै लैजान लाग्यो भत्काउन लागिसकेपछि विश्वविद्यालयका अरू विद्वानहरूलाई चित्त बुझेन. जस्तो शिवराज आचार्य त्यो बेला नेपाल संस्कृत विश्वविद्यालय भन्ने थिएन नि त, त्रिभुवन. मैले पनि त त्रिभुवन विश्वविद्यालय हुँदा नै पढेको हो, बुझ्नुभयो नि. मेरो प्रमाणपत्र तपाईँले त्रिभुवन विश्वविद्यालयमा पाउनुहुन्छ है. मैले उत्तर मध्यमा प्रमाणपत्र त त्रिभुवन विश्वविद्यालयबाट गरेको, बुझ्नुभयो नि. अनि यहाँबाट यता आउनुहोस्, संस्कृतका विद्वानहरू पनि त्रिवीभित्रै हुनुहुन्थ्यो. अनि वर्णोच्चारण शिक्षा, जिम्दो नेपाली भाषा भनेर शिवराज आचार्यले अर्को खोल्नुभयो. महानन्द सापकोटाले अर्को अभियान खोल्नुभयो झर्रोवादको उसमा है. कसैले के विभिन्न नाम दिएर खोल्न थाल्नुभयो. जम्मै त्रिभुवन विश्वविद्यालयकै प्राध्यापकहरू असन्तुष्ट हुनुभयो. जो तर शक्तिमा जानुभयो को त भने बालकृष्ण पोखरेल शक्तिमा पुग्नुभयो. र 14 सालको शब्दकोशमै, बालचन्द्र शर्माले छापेको शब्दकोशमै झर्रोवाद र झर्रोवादी भन्ने शब्द राख्न भ्याउनुभयो उहाँले, बुझ्नुभयो. त्यो शब्दकोशमै राल नेपाल एकाडेमीको शब्दकोशमै त्यो राख्नुभयो. पछि 40 सालको निर्देशक बन्न पनि बालकृष्ण पोखरेल नै आउनुभयो, बुझ्नुभयो. झर्रोवादीलाई नै जिम्मा, बिरालोलाई भान्सा जिम्मा लगाए, दुध कुँडै जिम्मा लगाए जस्तो भयो है. बिरालोलाई कुनै जिम्मा लगाए
0: बिग्रिँदै गयो.
1: हजुर भन्नुहोस् न है. उहाँलाई बिरालो भनिदिनु, म आदर गर्छु, सम्मान गर्छु. उहाँले राष्ट्रभाषा भनेर लेखेको, उहाँका थुप्रै पुस्तक पढेर, मेरो नत्र त मेरो पढाइ नै उहाँका थुप्रै पुस्तक पढेको छु. राष्ट्रभाषा एकदम मैले पढिराख्ने, अहिले पनि मेरो पुस्तकालयमा पाउनुहुन्छ. उहाँले चाहिँ नेपाली भाषाको भाषिका उपभाषिकाहरूको जुन चर्चा गर्नुभएको छ,
0: 40 सालदेखि यो अहिलेसम्म यो 83 आइपुग्दाको नेपाली
1: केही भन्दैछु. अब त्यहाँ गएपछि 40 सालमा उहाँले त्यो झर्रोवादी प्रभाव पार्न लाग्नुभयो. बल्लमणि शर्मा त्यो उहाँ पनि त्रिवीकै प्राध्यापक. अनि त्यहाँ वासुदेव त्रिपाठी, त्यहाँ हुनुहुन्थ्यो वासुदेव त्रिपाठीले रोक्नु भएको छ भन्ने मैले बुझ्छु. पछि पनि वासुदेव त्रिपाठी त मेरो अभियानमा पनि हस्ताक्षर गर्नुभएको छ. मेरो अभियानमा त कसले गर्नुभएको थिएन, सबैले गर्नुभएको थियो नि. म त शास्त्रार्थ गरेँ 5-2 गते 2072 साउन 2-3 गते मेरो विद्यावारिधि घोषणा भयो. मलाई चित्त बुझेन, कोठाभित्र गरेर पनि हुन्छ, यत्रो राष्ट्रिय विषयमा टुडीखेलमा गर्नुपर्छ भने त्यो त मिलेन. अनि आफैले म शुक्रबार साप्ताहिक नागरिकको शुक्रबार साप्ताहिकमा भाषाको भेउ मेरो निजी स्तम्भ थियो नि त, त्यही भाषाको भेउबाट पनि लेखेँ, फोन गरेँ, फ्ल्याग छपाएँ, ए विद्वानहरू भेला गरेँ प्रज्ञा प्रतिष्ठानमै, त्यसै त्यहीको डबलीमा है. ए विद्वानहरू यति आउनुभयो नि, स्वयं हेमाङ्ग अधिकारी, गंगा प्रसाद उप्रेतीदेखि सबै सबै सबै त्रिवीका प्राध्यापकहरू, त्यति बेलाका प्रमुखहरू, केन्द्रीय विभागका प्रमुखहरू समेतले मेरो निष्कर्षमा हस्ताक्षर गर्नु.
0: कहाँनिर समस्या आयो?
1: समस्या कहाँनिर आयो भने उहाँहरूले 40 सालको शब्दकोशमा पूरै झर्रोवादको यो संस्कृतलाई निषेध गर्न लाग्नु भएको थियो. त्यति बेला चाहिँ अलिकति
0: ओम शब्द नेपाली
1: ओम चाहिँ पहिलाको थियो, 40-14 को यो चाहिँ राय नेपाल एकाडेमीबाट छापिएको चाहिँ मा चाहिँ ओम थियो. ओम हुनुपर्छ भन्ने छैन. एउटा कुरा चाहिँ के बुझ्नु भने, ओमको विश्लेषण हुन्छ, ओमको 3 वटा अक्षरको विश्लेषण गरिरहेको छ, त्यतिले पुग्दैन. ओमको विश्लेषण गर्दा अ उ म बिन्दु नाद कला कलाती 7 मात्रामा जानुपर्छ. ओमका 7 त हजुर अ भन्यो भने यो जागृत संसारमा, यो हामीले आँखाले देख्ने संसारमा पुग्यो. ऊबाट स्वर्गतिर, स्वर्ग लोकतिर, म भन्दा ब्रह्माजीको लोकतिर, यो जम्मै भौतिक हुन्, ब्रह्माजीका लोक समेत भौतिक हुन्.
0: त्यो प्रकाशित जो शब्दकोश छ नि, त्यसमा के तपाईँको केही भन्नु छ?
1: त्यो शब्दकोशमा एकदमै धेरै कुरो भन्नु छ, भन्नु नै त्यसैमा छ. त्यो शब्दकोशमा के भयो भने संस्कृतको प्रभाव घटाउन थालियो, अनि त्यो 7 सालमा जुन स्थापित भयो
0: त्यो चाहिँ प्रभाव बढाउन थाल्यो.
1: त्यो चाहिँ उहाँहरूले आफ्नो जुगाको प्रभाव, त्यो झर्रवाद भन्ने जुगाको प्रभाव हुँदै गएर, त्यो मात्रै हो र पछिल्लो चरणमा 67 सालतिर आएपछि त बालकृष्ण पोखरेलले लौ मैले ठूलो अपराध गरेँ, जघन्य अपराध गरेँ, म प्रायश्चित्त गर्नु पर्यो भनेर उहाँले प्रायश्चित्तै गर्नुभयो त. झर्रो शब्देउलीमा स दन्त्य बनाउनु भएको थियो, पछि तालव्य बनाएर मर्नुभयो, बुझ्नुभयो नि
0: सर. हजुर 2 वटा विषयको जवाब दिनुहोला मसँग. हजुर एकदम कम.
1: हजुर
0: अहिले प्रज्ञा प्रतिष्ठानको नयाँ कुलपति आएका छन्, जसले अब उनीबाट तपाईँ केही आश गर्नुहुन्छ? नयाँ नयाँ तन्नेरीको सरकार आएको छ, अब उनी उनको अलग खालको व्यक्तित्व छ. अब भाषाको बारेमा तपाईँले यति कुरा बताउनुभयो, नेपाली भाषा संकटमा छ, हाम्रो परम्परा गौरव खतरामा छ, तपाईँ भन्दै हुनुहुन्छ, केही आश गर्न सके?
1: जीवरामजी मलाई के भन्नुहोस् भने मेरो घरमा जेनजीको घरमा छु म, मेरो घरमा म बाहेक अरू सबै सदस्यको मत यही अहिलेको सत्ताधारी दलमा गएको हो, मैले होइन, मैले दिएको होइन. अब मेरो छोरीलाई के विश्वास हो छोराछोरीलाई भने मेरो बाबा यति बेर सबैले हेपे हेला गरे दुःख मात्रै दिए, उहाँभन्दा ठुलो योग्य कोही पनि छैन है, त्यत्रो छ व्यक्तिगत विवरण. व्यक्तिगत विवरण भने ढाक लाउने त हो नि, अहंकार देखा भने होइन त, व्यक्तिगत विवरण चाहियो भने त्यो नपठाउँ नपठाउँ भन्दै थिए. छोरीले व्यक्तिगत विवरण आफैले भन्दा मेरो भाइको विवरण पठाइदिएकै हो है. अब मैले यहाँ विरोध गरेँ भने तैँले नपाएर त भनेर यहाँ तपाईँका छ नि, अहिले त सुन्नु छैन बुझ्नु छैन,
0: जानी पनि गर्ने
1: अहिले जो आउँदै हुनुहुन्छ उहाँहरूलाई मेरो शुभकामना भनिराखेको छु. यदि नेपाली भाषा र नेपालका भाषा मौलिक भाषा, नेपाली भाषा र नेपालका मौलिक भाषाको उन्नयनका लागि अनि सम्मानित सर्वोच्च अदालतको आदेशको सम्मानका लागि काम गर्नुभयो भने त्यहाँ ढुङ्गै आए पनि म पूजा गर्न जान्छु, गर्नु भएन भने अनि जे गर्नुपर्छ तपाईँ हाम्रो सबैको सहयोग मलाई चाहिन्छ, त्यति बेला उहाँहरूलाई पनि बाई बाई गर्न जानुपर्छ.
0: सर म तपाईँसँग थप अतिरिक्त कुरा गर्न चाहन्थेँ तर मलाई मेरो घडीले यहाँसम्म मात्रै साथ दियो, कार्यक्रममा आइदिनुभयो, केही बाँकी प्रसङ्गहरू छन् त्यो तपाईँलाई म फेरि अर्को पटक दुःख दिनेछु.
1: अवश्य
0: आजलाई कार्यक्रममा आइदिनु,
1: धन्यवाद
0: धन्यवाद
1: धन्यवाद जयरामजी, धेरै धेरै धन्यवाद.
0: आदरणीय दर्शक वृन्द, उहाँ हुनुहुन्थ्यो बलदेव शर्मा अधिकारी, उहाँ विद्यावारिधि गर्नुभएको छ, उहाँले नेपाली वर्ण विन्यासमा उहाँ मूलत नेपाली भाषा विशेषज्ञ हुनुहुन्छ. यही वरिपरि केन्द्रित रहेर गरिएको संवाद म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्.
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो.
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ.
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला. साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ.
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श.
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतलनगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड.
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 9840-96-600 98-580-36-086 र 98-481-72-273.

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित तथा उद्धार गरिएका बाल बालिकाको तस्विर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपील गरेको छ। परिषदले भदौ 10 गते आएको बाढ़ीबाट पीड़ित तथा प्रभावित बाल बालिकाको उद्धार राहत सहयोग तथा अन्य सेवा उपलब्ध गराउँदा खिचिएको फोटो तथा भिडियो फेसबुक मेसेन्जर युट्यूब टिकटक लगायत सामाजिक सञ्जाल तथा संचार माध्यममा पोस्ट नगर्न आग्रह गरेको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा बालबालिकाको गोपनीयता मर्यादा र सम्मानको संरक्षण गर्नुपर्ने भन्दै प्रभावित तथा पीड़ित बालबालिकाका फोटो र भिडियो पोस्ट नगर्न व्यक्ति तथा संघ संस्थालाई आग्रह गरिएको छ। विपदका बेला बालबालिकाको उद्धार तथा राहत सम्बन्धी गतिविधि सार्वजनिक गर्दा उनीहरूको पहिचान व्यक्तिगत अवस्था र संवेदनशीलतामा असर पर्न सक्ने भएकाले बाल अधिकारको संरक्षणलाई प्राथमिकता दिन परिषदले आग्रह गरेको हो। नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ। पहिरोको जोखिम बढ़ेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि नाका बन्द गरेको हो। यात्रु आवाजावत खुल्ला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ। रसुवागढ़ी नाका पनि बाढ़ीले क्षतिग्रस्त भएपछि अब कोरोला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ। गएको बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनु अघि नेपाली व्यवसायीले तातोपानी टिमुरी रसुवागढ़ी र कोरोला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए। नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढ़ेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको हो। तातोपानी नाका साउनको शुरूदेखि करिब 3 हप्तासम्म पूर्ण बन्द भएको थियो। साउन तेस्रो हप्तादेखि सीमित रूपमा यातायात सञ्चालनमा आएको करिब 10 दिनपछि रसुवामा गएको बुधबार आएको भीषण बाढ़ीपछि चिनिया पक्षले फेरि अर्को सूचना नभएसम्म तातोपानी नाका बन्द गरेको हो। तातोपानी भन्सार नाका लामो समयदेखि बन्द हुँदा सीमाका दुवैतर्फका व्यवसाय प्रभावित बनेका छन्। रसुवागढ़ीको टिमुरे बजार समेत बाढ़ीले बगाएपछि नेपाल चीन व्यापारमा समेत थप समस्या सिर्जना भएको छ। रूकुम पश्चिमको सिमरुतु बजार बाढ़ी पहिरोको उच्च जोखिममा रहेको छ। राप्ती राजमार्गको छेउमा रहेको त्रिवेणी गाउँपालिका 2 स्थित सिमरुतु बजार 3 तिरबाट आउने खोलाको किनारमा छ। यो बजार पालिकाको मुख्य व्यापारिक केन्द्र समेत हो। गाउँपालिकाका अध्यक्ष गणेश केसीका अनुसार सुमृतुमा रुगा खारा र मृतर्फबाट आएका 3 खोला मिसिएर यो खोला बनेको छ। यही सुमृतु खोलाको किनारमा बाक्लिँदै गएको बस्ती र सार्वजनिक संरचनाहरू जोखिममा रहेका छन्। बर्खामा डरलाग्दो गरेर बहने यी खोलाका कारण यहाँको बजार क्षेत्र जोखिममा परेको छ। खोला साँगुरो बनाएर विभिन्न संरचना बनाइएको र छेउछाउमै बस्ती बाक्लो हुँदै गएकाले ठूलो विपदको जोखिमको सम्भावना रहेको अध्यक्ष केसीले उल्लेख गर्नुभएको छ। यहाँ करिब 150 घरधुरी रहेका छन्। साँगुरो क्षेत्र र खोला नजिक बन्दै गएका घर तथा अन्य संरचनाका कारण खोला नै थुनिने डर रहेको भन्दै स्थानीयले जानकारी गराएपछि जिल्ला सुरक्षा समितिले पनि स्थलगत अनुगमन गरेको छ। र लुम्बिनी प्रदेश सरकारले रसुवा जिल्लामा आएको विनाशकारी बाढ़ीबाट भएको मानवीय क्षतिको संवेदनशीलतालाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विवर्ष तथा हृदय विदारक प्रकृतिका तस्विर भिडियो लगायतका सामग्री नराख्न नागरिकलाई आग्रह गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको 16 बैठकले यस्तो निर्णय गरेको हो। बैठकले त्यस्ता सामग्री सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा राखिएको भए तत्काल हटाउन समेत आग्रह गर्ने निर्णय गरेको आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभएको छ। रसुवाको भटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा मृतक बेपत्ता तथा प्रभावित परिवारको संवेदनशीलतालाई ख्याल गर्न सरकारले आग्रह गरेको हो। अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 44।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
12: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
12: बालबालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
12: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
12: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090965255। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
12: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-6-98-78-18-617 र 98-78-35-643।
17: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
18: मोटुमै मेरो छौ तिमी सानु।
19: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
17: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
20: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। हामी सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं। रेडियो काठमाडौँ एचडी, रेडियो काठमाडौँ 92.1 को पेज सँगै चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत हामी यतिखेर भिडियोमा पनि रहेका छौं र कार्यक्रमलाई तपाईँले रेडियो मार्फत त देशैभर सुन्नुहुन्छ। हामी देशैभर रहेका हाम्रा साझेदार रेडियो स्टेशनबाट प्रत्यक्ष रहेका छौं अनि यतिखेर तपाईँले हामीलाई चाहिँ नेपाली पात्रो हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। घर देशमा रहने साथीहरू रेडियो मार्फत र इन्टरनेट मार्फत सुन्नुहुन्छ अनि परदेशमा रहने साथीहरूले रेडियो मार्फत लाइभ सुन्न पाउनुहुन्न, तर हामी इन्टरनेट मार्फत सँगै भइरहँदा हामीलाई चाहिँ सामाजिक सञ्जाल टिकटक अनि नेपाली पात्रो हाम्रो पात्रो लगायतका हाम्रा साझेदार रेडियोका चाहिँ आफ्नै फ्रिक्वेन्सी छन्, ती मार्फत अनलाइन मार्फत पनि सुनिरहनु भएको होला भन्ने हामीलाई लागेको छ। हामी इन्द्रणीको बसाईमा छौं। बर्जर पेन्ट्सले यो बसाईलाई साथ दिएको छ र अब घर रंगाउँदै हुनुहुन्छ, राम्रो पेन्ट्सको खोजीमा हुनुहुन्छ, अब विभिन्न खालका रंगहरूको प्रयोग गर्नुभयो, पेन्ट्सहरूको प्रयोग गर्नुभयो, तर तपाईँले भने जस्तो तपाईँलाई चित्त बुझ्दो कलर आएन। अब यसका लागि चाहिँ भरपर्दो, विश्वासिलो, राम्रो, आकर्षक खालका रंगको लागि चाहिँ बर्जर पेन्ट्सलाई यहाँले सम्झन सक्नुहुन्छ। हो, आजको यस कार्यक्रमको प्रायोजक बर्जर पेन्ट्स रहेको छ। चरी लैजा समाचार, यो साथै चाहिँ भावुक गीत हो यो, र विशेष गरी बर्खाको समय होइन अनि भेलबाडी पहिरो आउने त्यसपछि बाढ़ी आउने यी खतराहरूबाट चाहिँ मध्यनजर गर्दै त्यहाँ परेका विभिन्न कुराहरूलाई चाहिँ गीत मार्फत प्रस्तुत गर्ने यो गीत हामीले यहाँलाई सुनायौं र अहिलेको अवस्था जर्जर छ। अब हिँड्नको लागि बाटो राम्रो छैन, हेर्नुहोस् त कृष्णभीरको पहिरोको कारण अब कति समय हामीले बाहिरबाट काठमाडौँ भित्रिने सवारी साधनहरूको जुन आगमन छ, अब आगमनलाई चाहिँ हामीले अब कसरी पूर्ति गर्ने, अब हुन त विकल्पका बाटाहरू छन् तर भनेको जस्तो राजमार्ग नचल्दाखेरिको अवस्थामा अब बिस्तारै बिस्तारै बजारको अवस्था के हुने हो, यी विविध कुराहरूले चाहिँ मनमा सन्नाट छाएको छ र यी सबै कुराहरूलाई पूर्ण गर्नको लागि अहिलेको सरकारले आफ्नो ठाउँबाट त्यो कुनै कसुर बाँकी राख्ने छैन भन्ने विश्वास चाहिँ हामीले लिएका छौं, किनभने देशमा सरकार छ, सरकार भएको आभास हामीले गर्नुपर्छ र पछिल्लो विपत्तिमा सरकारको जुन उपस्थिति छ, उपस्थिति राम्रै छ। पहिला पहिला हामीले देख्थ्यौं घुम्ने आउने विभिन्न ठाउँको अवलोकन गर्ने हुन्थ्यो भने अहिलेको पालि चाहिँ एकदम सरकारले मजाले कामहरू पनि गरिरहेको हामीले देख्न सक्छौं, किनभने हामीले राम्रोलाई राम्रो भन्न सक्नुपर्छ, नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ। होला विपत्तिको बेला छ भनेको ठाउँमा सहज रूपमा हरेक कुराहरू पुर्याउन सकिएको छैन होला, तथापि पुग्ने कार्यहरू जारी छ, स्थानीय स्तरमा रहेका समन्वय गर्नेहरूले समन्वय गरिरहनु भएको छ, त्यो पनि हामीले थाहा पाएका छौं। अब यो बीचमा चाहिँ केही सांसदहरूको हरकत देख्दाखेरि लाग्छ होइन किन चाहिँ सांसद भएछन् भन्ने कुराहरू पनि बजारमा छ, कि केही यस्ता चाहिँ चटकी सांसदहरू छन्, हामीले सबैलाई भनेका छैनौं, केही चटकी सांसदहरूको कारण चाहिँ आज सारा सांसदहरूको पनि बेइज्जत भएको अवस्था छ होइन। अब हामीले प्रसंगै जोड्नु पर्दाखेरि त्यहाँ रहेका स्थानीयहरू विभिन्न ठाउँहरूका चाहिँ पालिकाहरूसँग चाहिँ हामीले समाचार अथवा सामाजिक सञ्जालमा आउँछन् नि, हरेक कुराहरूको एक पक्ष हुँदैन कि, दुई पक्ष हुन्छ, त्रिपक्ष हुनुहुन्छ होइन, अर्को पक्षको कुरा सुनिन्छ, त्यसपछि अर्को पक्षको कुरा सुनिन्छ, त्यो सुन्दै गर्दाखेरि चाहिँ सांसद केही सांसदहरूले चाहिँ साँच्चीकै भन्नुपर्दा अहिलेको सरकारको नाकै काटिरहेको आभास हुन्छ होइन। त्यसैले अब विभिन्न पार्टीका सभापतिहरूले बुझ्नुपर्छ मेरा पार्टीका सांसद के छन्, उनीहरूलाई मैले कतिको प्रशिक्षण दिने हो, मैले दिएका दुई चारवटा प्रशिक्षणले काम गर्यो कि गरेन, नगरेको भए अब महिनौको प्रशिक्षण दिने काम चाहिँ अब जो जो हुनुहुन्छ अब किन मैले नामै तोकेर भन्ने जस्तो लाग्छ कहिलेकाहीँ होइन, तर बुझ्नेले त कुरा बुझिसक्नु भएको छ। ती कारणले गर्दा पनि अब जे हुँदैछ राम्रो हुँदैछ होइन, अब विपत्त छ नि, हेर्नुहोस् न केही समय अगाडि मैले जानकारी गराएको थिएँ, म चाहिँ मेरो साथीहरूको टोली सहित, पत्रकार साथीहरूको टोली सहित, कमल सरगम लगायत हाम्रो टोली सहित चाहिँ हामी यता छहरे हुँदै बट्टार बजार विदुर त्रिशुली पुगेका थियौं र ढुङ्गे बजारसम्म हामी जान सक्ने अवस्था भयो। त्यहाँभन्दा माथि हामीलाई जान अधिकार पनि थिएन र जान दिएको पनि थिएन, सायद जान दिएको भए हामी ती भिरपाखा चढ्दै अझ माथिसम्मको कुराहरू हेरेर त्यहाँको अवस्था के छ भन्ने कुरा आम श्रोता दर्शकलाई जानकारी गराउने थियौं होला, तर जान पाइएन। हामी विशेष गरी ढुङ्गे बजारसँगै त्यहाँ रहेको बागवानी छ, बागवानीसँगै हाम्रो प्रिय भाइ राज नेउपानीको पनि घर त्यहीँ छ, राज नेउपानीको घरको अवस्था देख्दै गर्दा एकदम मन कुडिएको छ होइन, त्यो बागवानीसँगै रहेका धेरै घरहरू भत्किने अथवा धेरै घरहरू पुरिएका छन्,
अवस्था एकदम जर्जर छ, त्यो हामीले बुझ्दै गर्दा राहत त पाएका छैनौं भन्ने कुरा समेत पनि उहाँहरूले गर्नुभएको थियो होला, सायद रात पुग्दै होला अथवा अहिलेसम्म त पुगि पनि सक्यो होला जस्तो लाग्छ। जे भए पनि ती ठाउँहरूको अवस्था जर्जर छ, अझ माथि काहाली लाग्दो अवस्था छ भन्ने कुराहरू त्यहाँ पुगेर आएकाहरू, हेलिकप्टरबाट उद्धार भएकाहरूले हामीलाई जानकारी गराएका छन्। अझ माथि त्रिशुलीमाथि बेत्रावती होइन, बेत्रावतीमाथि रसुवा, यी विभिन्न ठाउँहरूको अवस्था हेर्दाखेरि चाहिँ ती ठाउँहरूमा रहेका साथीहरूको अवस्था के होला, अथवा ती ठाउँहरूमा चाहिँ हजारौंका संख्यामा नेपाली सेना र सशस्त्र प्रहरीहरू खटाइएको छ, त्यहाँ रहेका ती सशस्त्र प्रहरी अनि त्यहाँ रहेका नेपाली सेना अनि स्थानीय स्तरका पालिकाहरूले त्यो भूमिका खेलिरहनु भएको होला भन्ने चाहिँ हामीलाई लागेको छ। अब समाचारमा आएका कुराहरू सबै सत्य हुँदैनन्, कति समाचारहरू असत्य पनि हुन्छन् होइन, तर विश्वासिलो संचार माध्यमको तपाईँले चाहिँ सूचना लिनुहोला, यो पनि म साथीहरूलाई अवगत गराउन चाहन्छु। हामी इन्द्रणीको बसाईमा छौं, टेलिफोन लिन्छौं कि के गर्छौं, एउटा गीत राखौं है। यतिखेर अब यो बर्खाको समय छ, भेलबाडी पहिरो बोलको एउटा गीतलाई सुनाउँछु, त्यसपछि केही त्यसका पुराना गीत पनि सुनाउने रहर त छ, समयले भ्याएसम्म अवस्था हेरेर गीतहरू सुनाउँछु, प्रसंगहरू जोड्दै जानेछु यतिखेर इन्द्रणीमा यो गीत।

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा लाग्छ तपाईँ पनि यी गीतहरू सुन्दै गर्दा होइन 15-20 वर्ष अगाडि नै पुग्नुभयो होला जस्तो लाग्छ। त्यो बेला सुनेको गीत र आज धेरै पछि सुन्दाखेरि यहाँ चाहिँ आफ्नोपनको आभास छ हजुर। भेलबाडी पहिरो मायाका कुरा होइन गीतबाट गरिएको थियो, गोविन्द गिरीको यो गीत हो, राजु परियार र विष्णु माझीले गाउनुभएको गीतलाई धेरै वर्ष अगाडि सांगीतिक बजारमा प्रस्तुत गरिएको थियो र त्यो बेला सुन्दा पनि त्यत्तिकै मजा होइन, आज धेरै वर्षपछि सुन्दा पनि त्यो आफ्नोपन मौलिकताहरू यो गीतमा झल्किएको छ। यो गीत यहाँलाई सुनाइसकेको छु, यो गीतसँगै फेरि पनि स्वागत गर्दै मेरा प्यारा प्यारा साथीहरू तपाईँ कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, अब कति साथीका साथीहरू चाहिँ पहिरोमा बालीमा पर्नु भएको छ होइन, हाम्रा धेरै पत्रकार साथीहरू पनि पर्नु भएको छ, एक किसिमको हाम्रो धेरै साथीहरू पढ्ने क्रम अन्तर्गत होइन मिटिङ पोइन्टका हाम्रा सुरेश सिमखडाको परिवार आमा त्यसपछि दिदी र सुरेशजी हाम्रो साथै नजिकको मित्र उहाँको पनि अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन होइन, त्यसले गर्दाखेरि एकदम हामी धेरै साथीहरू पनि छौँ र आज सारा नेपालीहरू एक किसिमको पीडामा हुनुहुन्छ, कोही न कोहीका परिवारहरू ठोकिएका छन्, कोही कहाँ चाहिँ हेर्नुहोस् त बाल बालिकाहरूको अवस्था कस्तो छ, आज हामीले समाचार हेर्दै गर्दा पनि त्यहाँ 20,000 बाल बालिकाको अवस्था एकदम गम्भीर छ, त्यो गम्भीर भनेको कतिका आमा बुबा हुनुहुन्न, कतिका दाजुभाइ हुनुहुन्न, कतिका परिवारै छैनन् होइन, त्यो खालको एउटा कहाली लाग्दो अवस्था छ। अब यी कुराहरूको लागि र विशेष गरी बाल बालिकाहरूको लागि चाहिँ हाम्रा विभिन्न देशै भरिरहेका पालिकाहरूले चाहिँ त्यो एउटा अपनत्व लिँदै त्यहाँ रहेका जति चाहिँ बाल बालिका हुनुहुन्छ आफ्ना आफ्ना पालिकामा ल्याएर एक किसिमको पढाउने अथवा त्यो खालको एउटा तत्परता यदि देखाउन सकियो भने त्यो एउटा ठूलो मानवता त्यहाँ झल्किनेछ। त्यसैले मैले स्थानीय पालिकाहरू जोले समन्वय गरिरहनु भएको छ राहतका लागि ती पालिकाहरूले अहिले चाहिँ निश्चित रूपमा कति सकिन्छ त्यो हेरेर आफ्ना पालिकाहरूमा ल्याएर चाहिँ उहाँहरूलाई भोलि सरकारले चाहेको खण्डमा पठाउन सक्ने यी यावत कुराहरू हेरेर चाहिँ त्यो कानूनी प्रक्रियाहरू बुझेर अहिले तत्कालको लागि चाहिँ विभिन्न पालिकाले त्यहाँ रहेका चाहिँ प्रशासनसँग अनुमतिका आधारमा ल्याएर चाहिँ उहाँहरूलाई निश्चित ठाउँमा व्यवस्थापन गर्न सकियो भने अहिले होल्डिङ सेन्टरमा त बस्नु भएको छ तर अवस्था चिन्ता एकदम गम्भीर छ। हामी जुन ठाउँहरूमा बाढीग्रस्त क्षेत्र छ ती ठाउँहरूमा जान सक्ने अवस्था छैन। केही दिन अगाडि हामी गत शनिबार त्यहाँ पुग्दाखेरि त्यहाँ दुर्गन्धहरू फैलिसकेको अवस्था थियो, अझ कति फैलिरहेको होला होइन, त्यहाँ लेखाजोखा छैन, कुन सब कहाँ पुगेको छ को के छ थाहा छैन, ती कारणले गर्दा पनि अब अहिले एकदम गम्भीर अवस्था छ र यी सबै कुराहरूबाट हामीले चाँडोभन्दा चाँडो मुक्ति पाउनको लागि आज धेरै ती टनेलहरूमा होइन त्रिशुलीका कुराहरू छन्, त्रिशुली जलविद्युतका कुरा, अन्य विभिन्न हाइड्रोहरूमा चाहिँ टनेलभित्र पसेका त्यहाँका अझै पनि उद्धार गर्न सकिएको भन्ने कुराहरू छैन।

सरकार त्यहाँ लागिरहेको अवस्था छ, कति ठाउँहरूमा मान्छे नभेटिएका कुराहरू छन्, यी सबै कुराहरूको चाहिँ मध्यनजर गर्दै हामीले हरेक कामहरूलाई चुस्त दुरूस्त रूपमा अगाडि बढ़ाउन सक्नुपर्छ। यसका लागि सबै लागौं, आज सरकारको मात्र भर नपरौं, तपाईँ हाम्रो ठाउँबाट हामीले गर्न सक्यौं भने पक्कै पनि हुन्छ। यही सिलसिलामा मैले प्रसंग जोड्नै पर्छ, अहिले स्थानीय पालिका अनि प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नेहरू लागिरहनु भएको छ। यसै विषयमा संचारकर्मी नेपालले केही दिन अगाडि सरकारको खातामा रू 50,000 जम्मा गरिसकेको छ। संचारकर्मी विपदमा पनि संचारकर्मी छन्, यो जानकारी यहाँलाई। त्यसै गरी मानव अधिकार तथा विशेष गरी हाम्रो बागमती अभियान, माथिल्लो बागमती अभियानले पनि 40,700 रूपियाँ हिजो स्थानीय पालिका गोकर्णेश्वरलाई चेक मार्फत हस्तान्तरण गरेको छ। र सँगसँगै गोकर्णेश्वर नगरपालिका वडा नम्बर 5 स्थित नयाँ बस्ती युवा क्लबले यो विपदको घड़ीमा सामाजिक कार्यहरूको लागि नगरपालिकाको कोषमा 1,11,111 त्यहाँको सम्पूर्ण टीम, शुभचिन्तक, पूर्व अध्यक्ष ज्यूहरू, सल्लाहकार, शुभचिन्तकहरूको साथमा गएर चाहिँ नगरपालिकामा चेक हस्तान्तरण गरेको छ। यो जानकारी पनि म यहाँहरूलाई चाहिँ अवगत गराउन चाहन्छु। हो, यो आपत र विपदको बेलामा हामीले केही गरौं, कहाँ सकिन्छ त्यहाँ गरौं। तीनवटै सरकार सक्रिय छ अहिले, संघीय सरकार छ, स्थानीय सरकार छ, प्रदेश सरकार छ, तीनवटै सक्रिय सरकार रहिरहेको अवस्थामा हामीले जहाँबाट सक्छौं सरकारी माध्यमबाट काम गर्यौं भने पक्कै पनि एक किसिमको सहज हुन्छ। विगतका बेलाहरूमा हामीले विभिन्न भूकम्पका, कोविडका बेलामा राहतकाहरू हेर्यौं, होइन, व्यक्तिगत विषय गर्दाखेरि चाहिँ त्यहाँको फाइदा अरूले उठाउने कुराहरू आइरहेको अवस्थाले गर्दा अहिले एकद्वार प्रणाली छ, संघीय सरकार मार्फत चाहिँ संकलन गरिएको छ, सँगै स्थानीय सरकारहरूले पनि भूमिका खेलिरहेको छ, स्थानीय सरकारले पनि आफ्नो ठाउँबाट काम गरिरहेको छ। त्यसैले तपाईँ जहाँ हुनुहुन्छ आफ्नो ठाउँबाट केही सहयोग गरौं है, म चाहिँ यो भन्न चाहन्छु। हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित बसाईमा छौं, आज इन्द्रणीको बसाईमा टेलिफोन भन्दा पनि गीतैहरू सुनाइरहेका छौं, टेलिफोन पनि आउने क्रम पनि छ, तर आज टेलिफोन भन्दा पनि होइन हामी गीत नै सुनाइरहेको अवस्था छ। विभिन्न जानकारी म आफैले तपाईँलाई गराइरहेको छु, विशेष गरी अहिले भोटेकोसी र सुवाको बाढ़ीपछि उत्पन्न त्राससँगै अहिलेको जटिल अवस्थाका बारेमा कुराहरू गरिरहेका छौं, सक्नेले सहयोग गरौं भन्न हामी विन्ती गरिरहेका छौं, अब ढिला गर्दिन। यतिखेर चाहिँ आयुषा शेर्पाको एउटा गीत सुनाउने रहर जागेको छ, अब तीजको बेला, तीज आउँदैछ, तर अहिलेको तीज सायद दिदी बहिनीहरूलाई नि खल्लो हुनेछ, यो विपत्तिको बेलामा हामीले तीज मनाउनु पर्ने अवस्था सिर्जना भएको छ यसले गर्दा पनि, तर हाम्रा चाडबाड, हाम्रा रीति थिति, हाम्रा संस्कृतिलाई हामीले मनाउनुपर्छ, तर अवस्था हेरेर हामीले भड्किलो रूपमा मनाउनु हुँदैन, जहाँ जे छौं अवस्था हेरेर हामीले गर्न सक्यौं भने त्यसले राम्रो परिणाम दिन्छ जस्तो लाग्छ। मेरा साथीहरू हामीलाई सुनिरहनु भएको छ, यहाँहरू सबैलाई म नमन गर्न चाहन्छु, धेरैभन्दा धेरै साथीहरूले साथ दिइरहनु भएको छ। हाम्रो आकाशजीले नमस्कार सर म पनि सुन्दैछु है भन्नुभएको छ, दिलीप पहरी, सविताले पनि हेर्दै हुनुहुन्छ, उत्तम सुवेदी, प्यारो भाइ यतिखेर हामीलाई गोकर्णेश्वर नगरपालिका 5 नयाँ बस्तीबाट साथ दिइरहनु भएको छ, अनिल लामाले पनि सुन्दै हुनुहुन्छ, निरञ्जन विष्टले पनि गुड मर्निङ भन्नुभएको छ, हाम्रो पम्फा थापा पनि टुप्लो केन्द्रको बसाईमा हाजिर हुनुभएको छ, बालकृष्ण गुरूङले होनी दाई भन्न लेख्नु भएको छ, अम्बर राउत, प्रमिलाले पनि कार्यक्रमलाई सुन्दै रहेको जानकारी, ईश्वर भूषालले तीज गीत आउँछ कि नै सर भन्नुभएको छ, विष्णु माझीको आउँछ आउँछ, समय हुँदैछ आउँछ, अब त आउनुपर्ने हो, धेरै दिन बाँकी छैन, विगतका वर्षहरूको अवस्था हेर्दा यो समयमा आउनुपर्ने हो, हेरौं के हुन्छ। सँगै शान्ति घिमिरेले पनि सुन्दै हुनुहुन्छ, निर्मलले सबैलाई सम्झना, अम्बिका बरालले पनि हेरिरहनु भएको छ, अनि दंगाली एक्युजले पनि सबैलाई सम्झना, आवाज करिब 10-12 वर्षदेखि सुन्दैछु, आज पनि हजुरलाई प्रत्यक्ष टिकटक लाइभमा देख्न पाइयो भन्न लेख्नु भएको छ, दंगाली एक्युजले हुनुहुन्छ। अनि अर्को साथी, म यता जापानबाट है दाई, घर चाहिँ मेरो प्युठान भन्न लेख्नु भएको छ, टिप्स नेपाल, मिस्टर गौतमले पनि जापानबाट, अनमोल गौतम, सबैमा मिठो सम्झना भन्नुभएको छ, विमल कुमार अनि मोहन रेग्मी, प्रवीणदेखि लिएर दीपिकाले पनि सम्झना भन्नुभएको छ, अब ढिला गर्दिन, एउटा गीत राखौं ईसा, हामीले उद्घोष गरेको आयुषा शेर्पाको आवाजमा छ यो गीत, कसम हो जस्तो लाग्छ मलाई, कसम हो, कसम कसम होइन, अर्को चाहिँ हो है, सुनाउँदैछौ

देशै भरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा आयुषा शेर्पा लाग्यो होला मेरै गीत बज्छ भनेर होइन, बाहिर हाम्रो टेक्निकल सपोर्टमा रहने हाम्रो ईशाले चाहिँ आयुषा नाम देख्ने बित्तिकै आयुषा शेर्पा नै हो कि क्या हो भन्ने सम्झिनु हुँदो रहेछ। खैर हेर्दाखेरि गीत प्रस्तुत गर्दाखेरि चाहिँ सबै बुझ्नुपर्छ होइन। आयुषा शेर्पाको गीत पनि हामी सम्भव भएसम्म बजाउँछौ, यो चाहिँ हामीले आयुषा शेर्पाको गीत होइन यो जानकारी गराउँछु। सँगै हामी इन्द्रणीको बसाईमा छौं, देशैभरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। मेचीदेखि महाकालीसम्मका मेरा प्यारा प्यारा साथीहरू, इन्द्रणी सुन्दै गर्दा तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेछ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला, किनभने इन्द्रणीको लहरको लामो छ। मेचीदेखि महाकालीसम्म विभिन्न रेडियोबाट आउँछ इन्द्रणी, यो सानो कार्यक्रम होइन, तपाईँलाई थाहा छ यो देशैभरका धेरै रेडियोबाट प्रसारण हुने कार्यक्रम हो। त्यसैले यो कार्यक्रम मार्फत हामीले हरेक कुराहरू चाहिँ विचार गरेर बोल्नु पर्छ, दिनुपर्छ। गीत संगीतहरू प्रस्तुत गर्दै गर्दा पनि हामीले हरेक कुराहरूको ध्यान दिनुपर्छ, विकृतिमूलक गीतहरूलाई हामीले स्थान दिँदैनौं। त्यसैले विकृति खालका गीत छन् अथवा मेरा ती गीतहरू छन् भन्ने कुरा तपाईँलाई लाग्छ भने हामीलाई प्रस्तुत गर्नको लागि कति साथीहरूले त्यो प्रेसर पनि नदिनुहोला, किनभने विकृति खालका गीतहरू इन्द्रणीमा बज्दै बज्दैनन्, राम्रा खालका गीतहरू मात्र बज्छन्। यो पनि जानकारी म यहाँलाई गराउँछु। हामी मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट छौं र अब पुराना गीतहरू सुन्दा त छुट्टै मजा आउँछ। जस्तै हामीले हरिदेवी कोइराला, शर्मिला गुरूङहरू, लक्ष्मी नेउपानीहरू, बिमा कुमारी दुराहरूले गाउनुभएका गीतहरू सुन्दै गर्दा साक्षीका हामीलाई त्यो तीजको आवाज हुन्छ। बिमा सुवेदीहरूले गाउनुभएका गीतहरू सुन्दाखेरि छुट्टै खालको आनन्द हुन्छ होइन। अनि ती खालका गीतहरू आज पाइँदैनन्, समय फेरिएको छ, अलिकति हिजोको जस्तो जटिल अवस्था छैन, माइत जानको लागि तिजै आउनुपर्ने अवस्था आज दिदीबहिनीलाई छैन। यी कारणले गर्दा अहिलेको बदलिदो परिवेशसँगै हामीले मौलिकतामा रहेर हाम्रा सुख दुःखहरू चाहिँ हामीले साट्ने गर्नुपर्छ र आज पनि दिदीबहिनीहरूका धेरै पीड़ाहरू छन्। कतिको माइतीसँग सम्बन्ध राम्रो नभएको हुनसक्छ, कति चेलीहरू सधैँभरि हरेक चाडपर्व आउँदा रोएर बस्नु पनि अवस्था पनि छ, कति दाजुभाइहरूले दिदीबहिनीका कारण मेरो घरमा दिदी यो कारणले आएनन् भन्न पनि हुनसक्छ, त्यहाँ दाजुभाइ दिदीबहिनी आमा बुबा हरेकका कारणहरूबाट पनि समस्याहरू उत्पन्न भएका हुन्छन्। तर त्यो आफ्नोपन चाहिँ आफ्नैपन हो, त्यसैले जन्म दिने आमा बाबा भन्दा संसारमा ठूला कोही पनि छैन जस्तो चाहिँ मलाई लाग्छ। सबै कुराहरू पछि आएका कुराहरू हुन्, त्यसैले यो संसारमा हरेक भगवान छन् त बुबा आमा नै हाम्रो लागि भगवान हुनुहुन्छ होइन। सायद बुबा आमाले जन्म नदिएको भए, आज हामीलाई शिक्षा दीक्षा दिएर नहुर्काइदिएको भए आज हामी आफ्नो खुसी गर्न सक्दैनौ थियौं कि। त्यसैले हरेक कुराहरू हामीले हाम्रा बाबा आमा ती हाम्रा भगवान हुन्, उहाँहरूलाई चाहिँ बुझ्नुपर्छ, उहाँहरूलाई हामीले सम्मान गर्नुपर्छ। त्यसैले कति सम्बन्धहरू चाहिँ त्यस्ता हुन्छन् भन्ने मात्र कुरा हो होइन, तर त्यो सम्बन्ध त्यस्तो खालको नबनोस्, सुधार होस्, राम्रो होस्। कहिलेकाहीँ आवेशमा आइन्छ, आवेशका कारणले कति कुराहरू दुवै पक्षको गल्ती हुनसक्छ, त्यसलाई चाहिँ सोझ्याउने हो त्यो चाहिँ मलाई लाग्छ। हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित बसाइमा छौं हजुर, अब ढिला नगरौं। टेक्निकल सपोर्टमा ईशाले, अब हाम्रो बाबाले यो म्युजिक नेपालबाट आएको गीत हो, यो गीत हामी हरिदेवी कोइरालाको आवाजमा प्रस्तुत गर्छौं, त्यसपछि आउँछौं नै।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्की।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
2: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
7: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र।
2: मोबाइल नम्बर 9558745226।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082562601, 9858735990, 9858731684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: मेरो एभरेस्ट
1: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहानै 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। बाँकेको नौ बस्दा कारागारमा रहेका 466 जना कैदीबन्दीले रसुवा र नुवाकोटका बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि 49,510 रूपियाँ सहयोग गरेका छन्। कारागारको बी बल्लकमा रहेका कैदीबन्दीले स्वैच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपदको समयमा आफूहरू पनि प्रभावित नागरिकको पीड़ामा साथ दिन चाहेको भन्दै बन्दीले व्यक्तिगत रूपमा प्राप्त हुने खर्चबाट रकम छुट्याएर सहयोग गरेको कारागार प्रशासनले बताएको छ। नौ बस्दा कारागारका निमित्त प्रमुख ज्ञान बहादुर ओलीका अनुसार पोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बन्दीले स्वैच्छिक रूपमा रकम संकलन गरेका हुन्। उहाँका अनुसार रकम संकलन गर्नु अघि बन्दीले बाढ़ीमा परि ज्यान गुमाउनेप्रति सामूहिक रूपमा श्रद्धांजली तथा शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेका थिए। पोटेकोशी नदीमा आएको आकस्मिक बाढ़ीका कारण बगराएका तथा भारततर्फ बगेर गएका 163 शव व्यवस्थापन गरिने भएको छ। बाढ़ीपछि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा फेला परेका शव तथा शरीरका अंग र भारतबाट ल्याइएका शवको आवश्यक कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न लागेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 विन्ध्यवासिनी वाहिनी चन्द्रौटाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीका अनुसार बाढ़ीका कारण विभिन्न स्थानमा फेला परेका शवको पहिचान तथा कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापनको काम अघि बढ़ाइएको छ। शव पहिचान हुन नसकेको अवस्थामा पनि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित स्थानमा व्यवस्थापन गरिने उहाँले बताउनुभयो। सोमबार पश्चिम नवलप्रासीको सुनौल स्थित मूलपानी सामुदायिक वनको कोरोना डाँडामा 45 शवको आइतबार साँझ व्यवस्थापन गरिएको छ। शव व्यवस्थापन गर्नु अघि आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बाढ़ीमा परिमृत्यु भएका मध्ये तीनजनाको भने पहिचान खुलेपछि सब आफन्तलाई बुझाइएको छ। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित तथा उद्धार गरेका बालबालिकाको तस्विर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपील गरेको छ। परिषदले भदौ 10 गते आएको बाढ़ीबाट पीड़ित तथा प्रभावित बालबालिकाको उद्धार राहत सहयोग तथा अन्य सेवा उपलब्ध गराउँदा खिचेको फोटो तथा भिडियो फेसबुक मेसेन्जर युट्युब टिकटक लगायत सामाजिक सञ्जाल तथा संचार माध्यममा पोस्ट नगर्न आग्रह गरेको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा बाल बालिकाको गोपनीयता मर्यादा र सम्मानको संरक्षण गर्नुपर्ने भन्दै प्रभावित तथा पीड़ित बाल बालिकाको फोटो तथा भिडियो पोस्ट नगर्न व्यक्ति तथा संघ संस्थालाई आग्रह गरिएको छ। विपदका बेला बाल बालिकाको उद्धार तथा राहत सम्बन्धी गतिविधि सार्वजनिक गर्दा उनीहरूको पहिचान व्यक्तिगत अवस्था र संवेदनशीलतामा असर पर्न सक्ने भएकाले बाल अधिकारको संरक्षणलाई प्राथमिकता दिन परिषदले आग्रह गरेको हो। र नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ। पहिरोको जोखिम बढ़ेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि नाका बन्द गरेको हो। यात्रु आवतजावत खुल्ला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ। रसुवागढ़ी नाका पनि बाढ़ीले क्षतिग्रस्त भएपछि अब कोरोला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ। गएको बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनु अघि नेपाली व्यवसायीले तातोपानी टिमुरे र कोरोला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए। नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढ़ेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको हो। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दंगालीबाट किनेर हेर न।
1: लौ त, म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
8: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
9: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार।
9: समय: बिहान 10 बजेदेखि।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
11: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
11: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
11: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
12: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई, दाङ। सम्पर्क फोन नम्बर 0825-63-0027, 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
14: सीता, के
6: के भो तिमलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
6: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
17: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pasupatiicare.com
18: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
19: हाम्रा सेवाहरू
20: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
19: सामान्य किराले खाएको दाँत भर्ने
18: मेसिनद्वारा आरसीटी गर्ने
19: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
18: खोल लगाउने
19: बाङ्गो टिङ्गो दाँत मिलाउने
18: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
19: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ
18: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
20: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494

0: गाउँदै देश मेरो एभरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रणालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-563-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6994 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
11: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्राइम चेक। यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारमा अझै ढिलाई, सरकारले प्राथमिकता नदिएको परिवारजनको गुनासो प्रयास भइरहेको सरकारको भनाई। कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। सुदूरपश्चिममा गौरा पर्व शुरू, घर घरमा बिरूडा राखी मनाइँदै। पहिरोमा ज्यान गुमाएका तथा बेपत्ताहरूको स्मृतिमा तिब्बतमा शोक सभा, प्रभावित क्षेत्रमा खोजी र राहत वितरणको काम पनि चल्दै। र राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिलाद्वारा बाढ़ी प्रभावितलाई सहयोग। रसुवाको भोटेकोशी बाढ़ीको सातौं दिन आज पनि खोज उद्धार र राहत वितरणको काम भइरहेको छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइदिए पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरैजना सुरुङमा फँसेको आशंकामा उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हर सम्भव प्रयास भइरहेको बताउनु भएको छ। जलविद्युत आयोजनाका सुरुङ तथा पावर हाउसमा फँसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनहरूले गुनासो गरेका छन्। नेपाल इन्जिनियर्स एसोसिएशनले गरेको कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरूले यस्तो गुनासो गरेका हुन्। विपदपछिको खोज तथा उद्धारमा सरकारले केही काम गरे पनि सुरुङ र पावर हाउसमा रहेका नागरिकको उद्धारमा उदासीनता देखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे। बाढ़ीमा परि सम्पर्कविहीन भएका इन्जिनियर नीरज बाबु रेग्मीका काका यमलाल रेग्मीले सरकारले सुरुङ तथा पावर हाउससम्म फँसेका नागरिकको उद्धारमा सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। सरकारले भने उद्धारको प्रयास निरन्तर भइरहेको जनाएको छ। बाढ़ीमा फँसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरूद्ध भएको बहानामा बजारमा कृत्रिम अभाव र कालो बजारी गर्नेलाई कारवाही हुने सरकारले जनाएको छ। बजारमा कृत्रिम अभाव र कालो बजारी गर्न सक्ने आशंकामा सरकारले आजदेखि बजार अनुगमनका लागि थप 10 टोली परिचालन गर्दैछ। खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि थप 10 टोलीलाई बजार अनुगमनका लागि परिचालन गरेको हो। यसअघि नियमित रूपमा बजार अनुगमनमा 6 टोली परिचालित भएकोमा अहिले थप टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र निर्धारण गरी टोली परिचालन हुने वहाँको भनाइ छ। बजारमा उपलब्ध वस्तु पुरानै, ढुवानी र लागतको भएकाले मूल्य वृद्धि गर्न नपाइने वहाँले स्पष्ट पार्नु भएको छ। वहाँका अनुसार पहिलेकै स्टकलाई नयाँ र बढ़ी मूल्यमा बेचेको पाइएमा तत्काल कारवाही गरिनेछ। पछिल्ला दिनमा सड़क अवरूद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या आएको र यसै मौकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी खाद्यान्न भण्डारण गर्ने प्रवृत्ति पनि देखिएको छ। यसले गर्दा बजारमा कृत्रिम अभाव सृजना हुन सक्ने जोखिम बढ़ेकाले सरकारले अनुगमन तीव्र बनाएको हो। आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाडौँ हेटौडा सड़कलाई एकतर्फी बनाइएको छ। आजदेखि साना यात्रु वाहक गाड़ीलाई आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सीट भन्दा कम क्षमताका गाड़ी भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौँ आउनेछन्। काठमाडौँबाट हेटौडा जाने गाड़ी फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी हुँदै सञ्चालन हुनेछन्। मालबाग तथा ठूला यात्रुवाहक गाड़ीले काठमाण्डौ आउँदा त्रिभुवन राजपथ र फर्किदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने खाद्यान्न खाना पकाउने ग्यास चिनी दूध तरकारी लगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था मिलाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत ढाडिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि हेटौँडा हुँदै काठमाण्डौ आवतजावत गर्ने गाड़ीको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय गाड़ी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिममा गौरा पर्व शुरू, काठमाडौँ उपत्यका लगायत 27 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एटिन्जेल हामीले जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारमा अझै ढिलाइ, कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कार्यवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भदौ शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने यो पर्वको पहिलो दिन आज घर घरमा बिरूडा राखेर मनाइँदैछ। आजको दिनलाई बिरूडा पञ्चमी भन्ने गरिन्छ। व्रतालु महिलाले घरमा बिरूडा अर्थात 5 प्रकारका अन्न तथा गेडागुड़ी भिजाएर गौराको शुरूआत गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिंगार पटार गरी त्यसभित्र पञ्च अन्न मास कलौ गहत गहुँ र गुरूस भिजाएर बिरूडा मनाउने चलन छ। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरा देवीको पूजा आजामा बिरूडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरूडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा शुरू गर्ने चलन छ। बिरूडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरूडा भिजाउने बेलाको फाग गाउने चलन छ। यसरी भिजाएका बिरूडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ। आजकै दिनदेखि ठाउँ ठाउँमा देउडा खेल्ने चलन छ। आज काठमाडौँ उपत्यका लगायत 27 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ उपत्यकासँगै सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, धादिङ, गोर्खा, लमजुङ जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलडुङ्गा, रामेछाप, दोलखा, डोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि बाढ़ीको जोखिम छ। नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव पनि उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेकोले उच्च सतर्क रहन महाशाखाले आग्रह गरेको छ। एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाव आज सामान्य बढ़ेको छ। आज सुनको भाव तोल्लामा 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो एकै दिन 3,000 र अस्ति 9,500 रूपियाँले घटेको सुनको भाव आज भने 100 रूपियाँ बढ़ेको हो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएकोमा आज बढ़ेको हो। आज चाँदीको भाव भने 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,780 रूपियाँ कायम रहेको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। दक्षिण पश्चिम चीनको शिचांग तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत पर्ने केरोङ काउन्टीमा आज बिहान विशेष शोक सभाको आयोजना गरिएको छ। अघिल्लो हप्ता आएको विनाशकारी लेदो सहितको पहिरोमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो। केरोङ क्षेत्रमा गएको भीषण प्राकृतिक विपत्तिमा नेपाल सहित तिब्बतमा पनि ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै कैयौं मानिसहरू बेपत्ता भएका थिए। बेपत्ता भएकाहरूको खोजी र प्रभावित क्षेत्रमा राहत कार्य भइरहेको समयमा शोक सभा गरिएको हो। अब खेल खबर। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले बाढ़ी तथा पहिरो प्रभावितका लागि 40,444 रूपियाँ सहयोग गरेकी छिन्। आमाको जन्मदिनको अवसर पारेर अञ्जिलाले आमा र आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम सहयोग गरेकी हुन्। सामाजिक सञ्जाल मार्फत उनले विपत्तिमा परेकालाई आफ्नो सानो प्रयासबाट केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी छिन्। ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले 1,20,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। यसै गरी फुटबलर प्रीति राईले 35,000 रूपियाँ तथा पाल वादोकाई कराटेका खेलाड़ी तथा प्रशिक्षक सनमान गोले तामाङले 55,555 रूपियाँ सहयोग गरेका छन्। बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि विभिन्न खेलाड़ी तथा खेल सम्बद्ध व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारमा अझै ढिलाइ, सरकारले प्राथमिकता नदिएको परिवारजनको गुनासो, प्रयास भइरहेको सरकारको भनाई। कृत्रिम अभाव र कालो बजारी गर्नेलाई कारवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। सुदूरपश्चिममा गौरा पर्व शुरू, घर घरमा बिरूडा राखी मनाइँदै। पहिरोमा ज्यान गुमाएका तथा बेपत्ताको स्मृतिमा तिब्बतमा शोक सभा, प्रभावित क्षेत्रमा खोजी र राहत वितरणको काम पनि चल्दै। र राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिलाद्वारा बाढ़ी प्रभावितलाई सहयोग। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-5563-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-5560-734 र 082-5560-138।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
12: ब्लड प्रेसर हाई लो भएका,
4: कोलेस्ट्रोल बढी भएको,
12: मुटुको गति एकनास नभएको,
4: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
12: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको,
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
12: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-9913 र 98095-12871।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-847, 082-5590-847।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने,
16: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
20: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
20: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
19: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
20: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
19: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
21: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
22: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
20: समय बिहान 10 बजेदेखि।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: Dear Person World.
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई. अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ. 082-568-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्. अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि.

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपल टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568-54 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो चित्त लगाएको।
1: मेडम दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दंगालीबाट किनेर हेर न।
0: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट

0: सुप पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: बंगाली स्कूल मेडियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास।
0: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
3: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बंगाली स्कूल मेटेरियल सेन्टरमा।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। बाय नेट, अब सबै कनेक्टेड।
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यू पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: फोन नम्बर
7: 0825624552
6: 0825624552। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।
12: भर्ना सम्बन्धी सूचना।
13: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 0825561133, मोबाइल नम्बर 9847802983 र 9765226286।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98228 77 794 98228 77 794।

0: रंगाउँ रेडियो मेरो एभरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
3: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन्। रसुवा लगायतका क्षेत्रमा बाढ़ी तथा पहिरोबाट भएको जनधनको क्षतिपछि विपद प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मुख्यमन्त्री र मन्त्रीहरूले 15 दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन्। मुख्यमन्त्री आचार्यको अध्यक्षतामा हिजो बसेको प्रदेश मन्त्री परिषदको बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। बैठकले विपद प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ पठाउने निर्णय समेत गरेको छ। त्यस्तै विपदमा परि मृत्यु भएका नागरिकका परिवारलाई 1 लाख रूपियाँको दरले थप राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। यसका लागि प्रदेश विपद व्यवस्थापन कार्य संचालन निर्देशिका संशोधन गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको बैठकले जनाएको छ। बाँके स्थित नेपाल भारत नाकाको नेपालगंज रोडबाट सिधै भारतको अयोध्या गोरखपुर र बनारसका लागि ब्रोडगेज रेल सेवा शुरू भएको छ। सोमबारबाट शुरू भएको सो रेल सेवाले नेपाल र भारत बीच धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै व्यापार व्यवसायको लागि नयाँ ढोका खुल्ने जनाइएको छ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा सो रेल सेवाको उद्घाटन गर्नुभएको हो। लामो समयको प्रतीक्षापछि संचालनमा आएको सो रेल सेवाले नेपालबाट भारतको अयोध्या गोरखपुर र बनारससम्म जाने नेपाली तीर्थयात्रुसँगै ती स्थानबाट नेपालगंजको बागेश्वरी मन्दिर प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवर जाने भारतीय यात्रुहरूलाई सहज हुने पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। उहाँले अब सो रेल सेवाको माध्यमबाट नेपालमा ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने र भारतका तीर्थस्थलमा जाने नेपाली नागरिकलाई पनि सहज हुने बताउनुभयो। संयोजक श्रेष्ठले पश्चिम नेपालका लागि अयोध्याको राम मन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिर पुग्न सहज भएको र सोही प्रकारले उताका धार्मिक पर्यटकलाई पनि नेपालका धार्मिक स्थल पुग्न निकै सहज भएको बताउनुभयो। नेपालगंज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले नेपालगंज नजिकैबाट यति राम्रो रेल सेवा शुरू भएपछि यसको प्रत्यक्ष लाभ सबैभन्दा पहिले यो शहरले नै पाउने बताउनुभयो। उहाँले यसले गर्दा धार्मिक पर्यटकको विकाससँगै आर्थिक विकासमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो। रसुवा बाढ़ीमा परि हालसम्म 987 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले देखाएको छ। प्राधिकरणले आज बिहान 9 बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार विपदबाट ठूलो मानवीय भौतिक क्षति भएको छ। प्राधिकरणका अनुसार विपदमा हालसम्म 279 जना घाइते भएका छन् भने 3916 जना सम्पर्कविहीन रहेका छन्। विभिन्न स्थानबाट घाइतेको उद्धार गरी उपचार गरिएको र सोही उपचारपछि डिस्चार्ज भइरहेको छ। विपदमा फँसेका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। प्राधिकरणको विवरण अनुसार हालसम्म 11814 जनाको उद्धार गरिएको छ। विपद प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूको खोज, उद्धार, घाइतेको उपचार तथा राहत वितरणमा सहयोग गरिरहेका छन्। र पुर्ख्यौली पेसा संकटमा परेपछि आरण व्यवसाय चलाएर जीवन धान्ने दलित समुदायको जीविकोपार्जनमा समस्या भएको छ। 7 वटा स्थानीय तहका बालीगरे प्रथा जीविकोपार्जन गरेका उनीहरू पेसा संकटमा परेको हो। खेतीयोग्य जमीन नभएपछि आरण पेसाबाट जीवन निर्वाह गर्न कठिन हुँदै गएपछि उनीहरू समस्यामा परेका छन्। बिहान बेलुका तातो फलाम पिट्ने, दिउँसो ज्याला मजदूरी गरी बालीघरे प्रथाबाट चुलो बालेका उनीहरू छाक जुटाउन निकै चुनौती बढ़ेको छ। 3 पुस्ता अघिदेखि खेतीयोग्य जमीन नहुँदा आरण पेसालाई प्राथमिकता दिई आरण पेसाको भरमा छाक तारेको छाकको गर्जो तारेका दलित समुदाय वैकल्पिक पेसा नभएपछि मर्कामा परेका छन्। भेरी नगरपालिका 13 का कृष्णबहादुर विकली 30 वर्षदेखि बालीघरे प्रथाबाट छाक जुटाउन गाह्रो भएको बताउनुभयो। आरण पेसा संकटमा परेपछि कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले सताउने गरेको उहाँले बताउनुभयो।
फलामका औजारहरू बनाए बापत अन्नबाली उठाउन विष्टका घर घर पुग्ने उनीहरूको भनाइ छ। 60 वर्षको उमेरसम्म फलाम नपिटे खान नपाउने अवस्था आएको उहाँले बताउनुभयो। सरकारले पुर्ख्यौली पेसा व्यवसायलाई सुधार नगरेका कारण विस्तारै लोप हुन थालेको हो। आरन पेसाबाट राम्रोसँग जीविकोपार्जन गर्न जीविकोपार्जन नभएपछि नयाँ पुस्ताले यो पेसा छाड्दै गएका छन्। स्थानीय सरकारले आरन पेसालाई नयाँ सिप र उपकरण दिएर व्यावसायिक बनाउनु पर्नेमा पीड़ितको माग छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, खोराही दाग,
6: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
7: र 98578-30-689।
8: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोगनीको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई, सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: गाउँदै मेरो एभरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनुभएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
5: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
4: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
5: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
4: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोगुलेसन सेवा उपलब्ध छ।
5: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
5: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
4: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
5: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
5: सम्पर्क नम्बर 082-560-023।
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।
3: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
4: VFX सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
5: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
3: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ पढ्छ है छोरी
6: होइन भाइला लखर लखर कहाँ हिँडिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
9: मध्य पश्चिम ट्याङ च्याक यति बेला दिउँसोको 2 बजेको छ

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। बाढ़ी पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि खोराई 15 उत्साह टोल स्थित ज्येष्ठ नागरिक दिवा केन्द्रले 15,250 रूपियाँ आर्थिक सहयोग गरेको छ। केन्द्रका अध्यक्ष नारायण प्रसाद श्रेष्ठका अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप तथा दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो। अध्यक्ष श्रेष्ठले दिवा केन्द्रमा उपस्थित ज्येष्ठ नागरिकले आफ्नो खर्च कटाएर पीड़ितलाई सहयोग स्वरूप जम्मा गरेको रकममा केन्द्रले थप गरेर उक्त रकम राहत कोषमा जम्मा गरिएको बताउनुभयो। यस्तै ज्ञानज्योति एजुकेशनल ग्रुप अन्तर्गतका 2 विद्यालयले 3 लाख रूपियाँ भन्दा बढ़ी आर्थिक सहयोग गरेका छन्। ज्योतिपुञ्ज एजुकेशनल ग्रुप अन्तर्गतका ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराई र ज्योतिपुञ्ज मोडेल इंग्लिश स्कूल रामपुरका शिक्षक तथा कर्मचारी विद्यार्थी र दुवै विद्यालयले 3,03,333 रूपियाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो। सहयोग रकम मध्ये ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराई 15 भरतपुरका शिक्षक तथा कर्मचारी विद्यार्थी र विद्यालयका तर्फबाट 2,12,333 रूपियाँ र ज्योतिपुञ्ज मोडेल इंग्लिश स्कूल घोराई 2 रामपुरका शिक्षक तथा कर्मचारी र विद्यालयका तर्फबाट 91,000 गरी कुल 3,03,333 रूपियाँ आज सहयोग गरिएको ज्योतिपुञ्ज एजुकेशनल ग्रुपका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो। उक्त रकम आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको प्रबन्ध निर्देशक शर्माले जानकारी दिनुभयो। त्यस्तै घोराई उपमहानगरपालिका 15 रहेको हिन्दू विद्यापीठ नेपाल घोराई दाङ परिवारले पनि बाढ़ी पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि 50,000 रूपियाँ सहयोग गरेको छ। दाङ प्रहरीले लागू औषध खैरो हिरोइन सहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले लमही नगरपालिका 6 देवपुरबाट लमही 7 का 25 वर्षीय परिवर्तन बुढ़ा मगरलाई अवैध लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको छ। उनलाई 720 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले देवपुर क्षेत्रमा जाँच गर्ने क्रममा बुढा मगरलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा मात्र शव देखिएको थियो। त्यसपछि उत्तर गया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि खोजी गर्दा अन्य 23 शव भेटिएका प्रहरीले जनाएको छ। तीमध्ये एक बालिका 11 पुरूष र 12 महिलाको रहेको छ। निकालिएको शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन्। रसुवा लगायतका क्षेत्रमा बाढ़ी तथा पहिरोबाट भएको जनधनको क्षतिपछि विपद प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रीहरूले 15 दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन्। मुख्यमन्त्री आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्री परिषदको बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री रामजी प्रसाद खिमिरेले जानकारी दिनुभयो। बैठकले दैवी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ पठाउने निर्णय समेत गरेको छ। त्यस्तै विपदमा परि मृत्यु भएका नागरिकका परिवारलाई 1 लाख रूपियाँको दरले थप राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। यसका लागि प्रदेश विपद व्यवस्थापन कार्य संचालन निर्देशिका संशोधन गरी आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ। रसुवा लगायतका क्षेत्रमा आएको बाढ़ी तथा पहिरोमा लुम्बिनी प्रदेशका नागरिक समेत प्रभावित भएपछि प्रदेश सरकारले उद्धार राहत तथा पुनस्थापनालाई प्राथमिकतामा राख्दै आएको छ। यसै गरी बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालय नेपालगंजमा रहने गरी स्थान तोकेको छ। प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी मुख्यमन्त्री कार्यालयका सचिव वीरेन्द्र बहादुर केसीलाई तोक्ने निर्णय समेत गरिएको प्रवक्ता खिमिरेले जानकारी दिनुभयो।
हवस्त दिउँसो दुई बजेको मध्य पश्चिम हाईलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: अधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
7: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 9848710030 र 9829-54555।
9: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
11: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-5562-98-78-1617 र 98-78-35-643।
15: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
15: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर वसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
15: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
17: नमस्कार, म झर्ना थापा। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो भिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिन
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: Vianetco buy one gift one free offer ma. 3 महीना को 125 Mbps इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि 1 महीना फ्री इंटरनेट Vianet अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्युरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
9: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
13: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
12: के कुरा गर्छु निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
14: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
15: होइन भाइला,
16: लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9858745226।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशीको बाढ़ीपछि वीर पहरा र सुरुङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै। सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर 10 एउटै घरबाट 24 शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खरेलले विपद बारे विशेष प्रस्ताव पेश गर्ने। राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङमु पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 लाग्ने। चीपको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ़्यो। लगातार तेस्रो महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले 7 खेलाड़ीलाई त्यस टोलीबाट हटायो। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार 81 भेलबाड़ी सहित उर्लिएको भोटेकोशीले जनधनको क्षति गरेको छ। हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोशी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेको छैन, पुस्तौंदेखि जोड़ेको मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। भोटेकोशी बाढ़ीको आज 1 भइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 987 जनाको शव भेटिएको छ। 3,916 जना सम्पर्क विहीन छन्। अहिलेसम्म 11,814 जनाको उद्धार गरिएको छ। उत्तरी सीमा रसुवागढ़ी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता वीर पहरा र भोटेकोशीको डीलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढ़ीबाट प्रभावितका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाड़ी सड़कको अवस्थाका कारण बीच बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिका कोड़ा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाड़ीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी कुड़िरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन। यसले गर्दा प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो। त्यसपछि उत्तर गया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि थप शव हुन सक्ने आशंकामा खोजी गर्दा अन्य 23 शव भेटिएका नेपाल प्रहरीले जनाएको छ। ती शव मध्ये 1 बालिका, 11 पुरूष र 12 महिला रहेको छ। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। नेपाली सेनाले विभिन्न सुरुङमा खोजी कार्य गरिरहेको जनाएको छ। सेनाका अनुसार चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी झण्डै 50 मिटर भित्रसम्म पुगी खोजी कार्य गरेको छ। त्यस्तै लाङटाङ हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र झण्डै 150 मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भइरहेको छ। माथिल्लो तिर्चुली 1 हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको झण्डै 200 मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको नेपाली सेनाले जनाएको छ। तिर्चुली 3A टनेल हेड फेरा परेको र अक्सिजन दिने काम भएको छ। त्रिशुली 3B पनि विज्ञ सहितको टोलीले टनेलमा प्रवेश गर्नका लागि प्रवेशद्वार पत्ता लगाई भित्र खन्ने कार्य भइरहेको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बस्नेछ। यसअघि गएको बुधबार भोटेकोशीको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। यसैबीच राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबाटै विशेष प्रस्ताव पारित भएको छ। बसेको सभामा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजलि अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गराएको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। साथै भोटेकोशी बाढ़ी पछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्।
आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय नभएको भन्दै ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही 23 गते दिउँसो सभा 1 बजे बस्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: पानी।
1: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
6: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातो पानी पारिरहेको झ्याङमो पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृत तुल बहादुर पाण्डेलाई इमेल मार्फत झ्याङमो पोर्ट अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयको लागि पोर्ट बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झाङमो पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आगमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। रसुवागढ़ी नाका बाढ़ीले बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। मुख्य पर्व दशैं र तिहार नजिकै आएको अवस्थामा ठूलो असर पार्ने व्यवसायीको भनाइ छ। झाङमो पोर्ट बन्द गरिएपछि नेपालभित्र मालवाहक कन्टेनर न्यालम्मै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाड़ाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको भाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। पहिरोले कटान गरेको सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडा राज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको समेत जानकारी दिनुभयो। सड़क विभागका भू प्राविधिक विज्ञ मधुसूदन आचार्यले तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ। 3-4 वटा मेसिन परिचालन गरी काम गर्दा कम्तीमा 2 हप्तामा कृष्णवीर क्षेत्रको सड़क सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो। अब विदेशको खबर। विश्व बजारमा सेमी कन्डक्टरको मागमा भएको वृद्धिका कारण गएको अगस्त महिनामा दक्षिण कोरियाको निर्यात 68.7% बढ़ेको छ। व्यापार उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्तमा दक्षिण कोरियाको निर्यात बढ़ेर 98.25 करोड़ अमेरिकी डलर अर्थात 14.93 अर्ब रूपियाँ पुगेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। यो सँगै लगातार तेस्रो महिना दक्षिण कोरियाको मासिक निर्यात 90 अर्ब भन्दा माथि रहेको छ। यस अवधिमा दैनिक औसत निर्यात 72.5% बढ़ेर 4.47 अर्ब डलर पुगेको छ। दैनिक औसत निर्यात लगातार चौथो महिना 4 अर्ब डलर भन्दा माथि कायम रहेको छ। अगस्त महिनामा दक्षिण कोरियाको आयात 22.5% बढ़ेर 63.51 अर्ब डलर पुगेको छ। दक्षिण कोरियाका 20 प्रमुख निर्यात वस्तुमध्ये 14 वटाको निर्यात बढ़ेको छ। तीमध्ये सेमी कन्डक्टरको निर्यात सबैभन्दा धेरै 209% वृद्धि भई 46.65 करोड़ डलर पुगेको छ। यो सेमी कन्डक्टर निर्यातको अहिलेसम्मकै उच्च स्तर हो। सेमी कन्डक्टरको निर्यात लगातार 3 महिना 40 अर्ब डलर भन्दा माथि रहेको छ। विश्वका ठूला प्रविधि कम्पनीहरू गुगल र अमेजन लगायतले कृत्रिम बुद्धिमत्ता अर्थात एआई पूर्वाधारमा लगानी विस्तार गरिरहेकोले मेमोरी चिपको मूल्य बढ्दा निर्यात वृद्धिमा योगदान पुर्याएको त्यहाँको मन्त्रालयले जनाएको छ। अब खेल खबर। लर्ड्समा घरेलु टोली इंग्ल्याण्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले टोलीबाट 7 जना खेलाड़ीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पीसीबीले मोहम्मद रिजवान, इमाम उल हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, उबैस जफर र खुरमर शहजादलाई टेस्ट टोलीबाट हटाएको जनाएको छ। यी 7 जना खेलाड़ीको सत्तामा साइम अब्युब, अब्दुल्लाह फजल, अराफत मिन्सास, इमरान जुनियर, साद बेग, इमरान रन्दवा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ। यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बोलिङ प्रशिक्षक उमर गुलले आफ्नो पदबाट राजीनामा दिने पनि जनाएको छ। माइक एसनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने एससी नोपकेले बोलिङ प्रशिक्षकको भूमिका सम्हाल्नेछन्। लर्ड्समा भएको टेस्टमा पाकिस्तानले 194 रनले हार बेहोरेपछि ओपनर ब्याटर इमाम ओकल र अन्य खेलाड़ीहरूको आलोचना भइरहेको छ। चारबन्झ्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीपछि भीर पहरा र सुरूङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर 10 एउटै घरबाट 24 शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खरियालले विपदबारे विशेष प्रस्ताव पेश गर्ने, राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङमो पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीरको पहिरो अवरूद्ध, पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। चिपको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ़्यो, लगातार 3 महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले 7 जना खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
11: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
11: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
13: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
14: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू,
14: ब्लड प्रेसर हाई लो भएका,
11: कोलेस्ट्रोल बढी भएको,
14: मुटुको गति एकनास नभएको,
11: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
14: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
11: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
14: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010। मोबाइल नम्बर 98478893 र 98095128371।
17: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
18: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
17: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला।
11: साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
18: हाम्रा विशेषताहरू:
11: उत्कृष्ट शैक्षिक वातावरण,
18: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
11: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
18: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081536086
11: र मोबाइल नम्बर 98480096600, 98580036086 र 98481723।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
19: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू:
19: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
18: छाती, दम, निमोनिया, खोकी, छेरो,
19: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
18: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
19: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
19: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
18: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
19: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
19: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
19: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
18: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
19: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
18: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001। अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
18: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
11: सामान्य किराले खाएको दाँत भर्ने,
10: मेसिनद्वारा आरसीटी गर्ने,
11: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
10: खोल लगाउने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
11: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
10: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
18: सम्पर्क मोबाइल नम्बर 98228777494, 98228777494।

0: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क फोन नम्बर 01-46-20-310।
1: मोबाइल नम्बर 98-514-0-41-98 र 98-412-55-957।
3: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज़।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाल,
7: दीपक। सम्पर्क मोबाइल 9847779770
8: र 9857738689।
9: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
9: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
11: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही दाङ।
9: फोन नम्बर 0825607788।
11: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 9818240072।
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई चौध, नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
9: फोन नम्बर 0825607479,
14: मोबाइल नम्बर 9844967487।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9857745226।
19: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
19: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857734910।
19: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
2: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
3: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ,
15: दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
2: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
15: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
2: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
15: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
15: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
2: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
15: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
15: सम्पर्क नम्बर 082-560-23।
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
8: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नेपाल निवृत्त राष्ट्र सेवक समाज प्रधान कार्यालय घराई दाङले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा 63,045 रूपियाँ जम्मा गरेको छ। समाजले भाद्र 16 गते बसेको बैठकको निर्णय अनुसार सो राहत रकम कोषमा जम्मा गरेको हो। रसुवा स्थित भटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परि ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धांजली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र भौतिक क्षतिमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो। समाजमा आबद्ध सेवानिवृत्त राष्ट्र सेवकहरूबाट स्वैच्छिक रूपमा 63,045 रूपियाँ राहत रकम जुटाइएको संस्थाका अध्यक्ष चतुरमान डाङ्गीले जानकारी दिनुभयो। प्राकृतिक विपत्तिको यस कठिन घड़ीमा बाढ़ी पीड़ितको उद्धार र पुनस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले यस रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा दाखिला गरिएको र सो बारे सम्बन्धित निकाय तथा संचार माध्यमलाई जानकारी गराइएको पत्रमा उल्लेख छ। रसुवामा आएको बाढ़ीबाट प्रभावित तथा पीड़ितका लागि राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानले 13,01,00,000 सहयोग गरेको छ। इपानका अध्यक्ष तथा पदाधिकारी र प्रतिनिधिहरूको प्रधानमन्त्री राहत कोषमा सो रकमको चेक ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई मन्त्रालयमा पुगेर हस्तान्तरण गर्नुभएको हो। हालसम्म रसुवा बाढ़ीका कारण मृत्यु भएकाहरू 1,058 सब फेला परेका छन्। नेपाल प्रहरीका अनुसार आज दिउँसो 2 बजेसम्म 1,058 जनाको सब फेला परेको हो, जसमा 30 बालक, 35 बालिका, 232 महिला, 371 पुरूष र 390 आंशिक अंग भएका सब फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये 972 शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ। यस्तै 58 जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुलेका 684 शव जमीनमुनि व्यवस्थापन गरेको प्रहरीले उल्लेख गरेको छ। यस्तै प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म 4,606 जना सम्पर्कविहीन छन्। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको हो। यो प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजलि अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरेको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गरेको छ। यस्तै घाइतेहरूको निशुल्क उपचार गराउन तथा वैज्ञानिक रूपमा सब व्यवस्थापन गर्न भनिएको छ। यस्तै भटेकोशी नदीको अवस्थामा बाढ़ीपछिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले शोकको घोषणा गर्न माग गरेका हुन्। र प्रतिनिधि सभाको बैठक भोलि बुधबार दिउँसो 1 बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीबाट भएको अपूरणीय धनजनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा सदनमा प्रतिनिधित्व गरेका 6 दलका प्रतिनिधिले भनाई राख्नुहुने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। यसअघि यही भटेकोशी बाढ़ीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत खोज उद्धार राहत तथा पुनस्थापनामा संलग्न हुने जनाउँदै भदौ 10 गते सूचना पास गरेर अर्को सूचना जारी नभएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
2: सम्पर्क फोन 082-5900-79 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
6: सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-041-98 र 98412-55957
7: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको 30 को नयाँ कोसेली बजारमा आएको छ नाचम नाचम
8: बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला
7: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
7: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
9: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

0: प्रेक्षकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: सुने खबर जीवन साथी असल पाकी छौरे खुशी छौरे सुखी
3: छौरे म गीतकार संगीतकार राजकुमार बगर तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्के रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जु रोड टुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
8: के कुरा गर्छ निले? हाम्रो घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
15: सम्पर्क फोन 081536
13: र मोबाइल नम्बर 9840096600 9850836086 र 9841720273।
16: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
17: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944 9841793944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।

0: जंगल रेडिस मेरो एवरेस्ट
1: मध्य पश्चिम ट्रान्जेक्ट यति बेला बेलुकीको 5 बजेको छ।

0: बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भूषालको नमस्कार। भोटेकोशी नदीमा आएको बाढ़ीपछि बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 नवलपुरका युवा जनक शाहको खोजी कार्यका लागि वडा कार्यालयले आर्थिक सहयोग गरेको छ। बेपत्ता शाहका बुबा हरिबहादुर शाहलाई खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले वडाको तर्फबाट नगद रू 15,000 सहयोग प्रदान गरिएको वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो। जेसीबी चालक शाहको शीघ्र खोजी तथा उद्धारको लागि स्थानीय प्रशासन र सरकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको वडा अध्यक्ष रावतले जानकारी दिनुभएको छ। सहयोग रकम बुझ्दै बेपत्ता जनकका बुबा हरिबहादुर शाहले वडा कार्यालयले देखाएको यो अभिभावकत्व र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै छोराको खोजी कार्यमा थप पहल गरिदिन सबै समक्ष आग्रह गर्नुभयो। नेपाल निवृत्त राष्ट्र सेवक समाज प्रधान कार्यालय घोराही दाङले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा 63,045 रूपियाँ जम्मा गरेको छ। समाजले भाद्र 16 गते बसेको बैठकको निर्णय अनुसार सो रकम राहत कोषमा जम्मा गराएको हो। रसुवा स्थित भोटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परि ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा भौतिक क्षतिमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो। समाजमा आबद्ध सेवानिवृत्त राष्ट्र सेवकहरूबाट स्वैच्छिक रूपमा 63,045 रूपियाँ राहत रकम जुटाइएको संस्थाका अध्यक्ष चतुर्मा डाङ्गीले जानकारी दिनुभयो। प्राकृतिक विपत्तिको यस कठिन घड़ीमा बाढ़ी पीड़ितको उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा दाखिला गरिएको र सो बारे सम्बन्धित निकाय तथा संचार माध्यमलाई जानकारी गराइएको पत्रमा उल्लेख गरिएको छ। रसुवामा आएको बाढ़ीबाट प्रभावित तथा पीड़ितका लागि राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले 13,01,00,000 सहयोग गरेको छ। इपानका अध्यक्ष तथा पदाधिकारी र प्रतिनिधिहरूले प्रधानमन्त्री राहत कोषमा सो रकमको चेक ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई मन्त्रालयमा पुगेर हस्तान्तरण गर्नुभएको हो। र हालसम्म रसुवा बाढ़ीका कारण मृत्यु भएका 1,058 शव फेला परेका छन्। नेपाल प्रहरीका अनुसार आज दिउँसो 2 बजेसम्म 1,058 जनाको शव फेला परेको हो, जसमा 30 बालक, 35 बालिका, 232 महिला, 371 पुरूष र 390 आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये 972 शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ। यस्तै 58 जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुलेको, त्यस्तै 684 शव जमीनमुनि व्यवस्थापन गरिएको पनि प्रहरीले उल्लेख गरेको छ। यस्तै प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म 4,606 जना सम्पर्कविहीन रहेका छन्। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भिड भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाम,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477927976
7: र 98578336689।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: जङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
3: जङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस जङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
5: मोटुमै मेरो छौ तिमी सानो।
1: यस गीतमा स्वर दिनु भएको छ जङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
6: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसा
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुटका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसा
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
4: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
5: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू:
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिच्छामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
4: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
14: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू:
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
16: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
15: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
0: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू:
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
2: सूर्यको विकिरण बढ्दैछ,
14: आँखा कमजोर हुँदैछ। ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
20: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
21: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
20: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
21: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
20: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
21: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
22: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
21: समय बिहान 10 बजेदेखि।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847597393 र 9818890028।
23: खुसीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
20: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
25: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
20: उपलब्ध। शल्यक्रियाहरू:
25: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
20: बालबालिकाको न्यूरो सर्जरी,
25: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
20: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
25: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
20: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709065255।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
24: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 9749964643 र 9857853825।
26: होइन भाइला,
1: खरलखर कहाँ हिँडिस?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
26: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 शहीद गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम खबरको मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा जिल्ला स्तरीय विपद व्यवस्थापनको बैठक सम्पन्न, प्रधानमन्त्री राहत कोषमा सिधै आर्थिक सहयोग गर्न र जथाभावी जिन्सी राहत संकलन नगर्न जिल्ला प्रशासनको आग्रह।
1: बाढीमा बेपत्ता भएका तुलसीपुर 11 का युवाको खोजी कार्यका लागि ओडाको आर्थिक सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाङमा विभिन्न संघ संस्थाद्वारा सहयोग।
0: बाढीका कारण मृत्यु भएकाहरूको संख्या 1058 सब फेला, हालसम्म 4606 जना सम्पर्कविहीन।
1: र दाङ प्रहरीले लागू औषध खैरो हिरोइन सहित 1 जनालाई पक्राउ।
0: अब खबर विस्तारमा।
1: बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरूका लागि जथाभावी रूपमा राहत संकलन नगर्न जिल्ला प्रशासन कार्यालय दाङले सबैमा आग्रह गरेको छ। संकलित राहत सामग्री अहिले तत्काल पठाउनका लागि समस्या रहेको अन्य जिल्लाहरूबाट अहिले थुप्रै खाद्यान्न तथा लत्ता कपड़ाहरू प्रभावित क्षेत्रमा संकलन भएको भन्दै प्रशासनले अहिले राहत संकलनमा हतार नगर्न सबैमा आग्रह गरेको हो। बाढ़ी प्रभावित क्षेत्रमा अहिले सामान्य जिन्सी राहत भन्दा पनि प्राविधिक सहायताको खाँचो रहेको भन्दै राहत आवश्यक परे प्रशासनले जानकारी गराएपछि मात्रै संकलन गर्न पनि दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले आग्रह गर्नुभएको छ। दाङको जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको आज बसेको सबै सरकारवाला निकायहरूको बैठकले अहिले प्रधानमन्त्री राहत कोषमा सिधै आर्थिक सहयोग गर्न सकिने र अन्य जिन्सी राहत संकलनमा हतार नगर्ने निर्णय भएको प्रशासनले जानकारी दिएको छ। आर्थिक सहयोग गर्दा अहिले विभिन्न ठगीका कुराहरू पनि आइरहेका भन्दै आधिकारिक रूपमा पुष्टि हुने गरी मात्रै सहयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ। यसै विषयमा रहेर हामीले दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई आजको विपद व्यवस्थापन समितिको बैठकमा के विषयमा छलफल भयो भनेर कुराकानी गरेका छौं।
2: आज जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको मिटिङ बसेको थियो, के कुराहरू भयो त्यसको बारेमा जानकारी दिनुहोस् न।
3: हस्, धन्यवाद। सबभन्दा आज भदौ 16 गते हामीले यो जिल्ला विपद व्यवस्थापन समितिको बैठक राखेका थियौँ। यो चाहिँ अहिले मुख्य रूपमा हाम्रो जिल्ला विपद व्यवस्थापन समितिको नियमित रूपमा बस्ने बैठकहरू हो, त्रैमासिक रूपमा प्रत्येकमा बस्छ। तर आज चाहिँ अलिकति फरक विषय हाम्रो यो रसुवा र नुवाकोटको भोटेपछिको जुन बाढीको सन्दर्भमा चाहिँ हाम्रो जिल्लाको तर्फबाट गर्ने तयारी यसको प्रयासहरूको बारेमा चाहिँ हामीले सबै स्थानीय तह सरकारवाला जिल्ला विपद व्यवस्थापन समितिका सदस्य पत्रकार सञ्चारकर्मी साथीहरू लगायत संघ संस्था उद्योग वाणिज्य संघहरूसँग सम्पूर्णमा हामीले चाहिँ बसेर छलफल तयारी गरेका छौँ। र आजको यो महत्वपूर्ण बैठकले चाहिँ सबै स्थानीय तह संघ प्रदेश र संघ संस्थाबीच चाहिँ एउटा साझा धारणा र साझा बुझाइ गर्ने प्रयास गरिएको थियो र त्यो हदसम्म जुन उद्देश्य लिएर बैठक आयोजना गरिएको थियो त्यो हदसम्म आजको बैठक चाहिँ सफल भएको मैले महसुस गरेको छु।
2: अहिले राहत संकलनको कुराहरू आइराखेको छ, कतिपयले आफू खुसी राहत संकलन गरिराख्नु भएको छ र कतिले क्यास पनि जम्मा गरिराख्नु भएको छ, यसका बारेमा पनि केही छलफल भयो?
3: त्यस विषयमा पनि मुख्य यस विषयमै केन्द्रित रहेर छलफलहरू भइरहेको थियो। यो राहत नगद संकलनलाई चाहिँ स्पष्ट रूपमा नेपाल सरकारले पहिले नै सूचना जारी गरिसकेको छ। आफू खुसी यो नगर्ने र नगद संकलनमै नगर्ने, सिधै प्रधानमन्त्री राहत कोषमा को क्युआरमा विश्वस्त भएर आफूले योगदान गर्ने विषय पहिला नै आइसकेको छ। त्यसरी जहाँसम्म यो वस्तुगत सहायताको विषय छ, वस्तुगत खातालाई चाहिँ हामीले अहिले तत्काल संकलन नगर्ने तर विवरण अध्यावधिक राख्ने म के गर्न सक्छु अहिले योगदान के गर्न सक्छु भन्नेमा चाहिँ आफू ढुक्क भएर त्यस्ता सामानहरू तयारी अवस्थामा राख्ने तर संकलन नगर्ने र आवश्यक परेपछि अब दोस्रो तेस्रो हप्तामा आवश्यक पर्न सक्छ त्यहाँ जुन राहत थुप्रेर बसेको अवस्था छ त्यो राहत त्यहाँ सकिएपछि र बाटोहरूको पनि ढुवानीको माध्यम पनि सुनिश्चित भइसकेपछि यसपछि दाङ जिल्ला लगायतका यो अलि परका जिल्लाहरूबाट चाहिँ जानेछ र त्यस वखत चाहिँ हामी त्यसको लागि तयारी अवस्थामा रहने पनि हामी आज सामूहिक एउटा निर्णय गरेका छौँ।
2: दाङ जिल्लाबाट विभिन्न कामका सिलसिलामा त्यहाँ पुग्नुभएकाहरूको अहिले विवरणहरू आउने क्रम जारी छ। अहिलेसम्म 50-52 जनाको त्यो लिस्ट आउट गरिसकेको छ प्रशासनले, त्यो अझै आउने क्रममा छ अथवा सूचना यो यसको बारेमा चाहिँ के छ?
3: निश्चय पनि यो हिजोसम्म अपडेटमा आइ नै राखेको थियो तर आज पनि यही हाम्रो गाउँपालिकाको प्रमुख नगरपालिकाको प्रमुखहरूबाट पनि हामीले के जानकारी पायौँ भने अझै पनि हाम्रा आफ्नो परिवारका सदस्यहरू कहाँ छन् कता गएका छन् भन्ने जानकारी नहुँदा उहाँहरूसँग स्पष्ट सन्देश नपुग्न सक्दाखेरि चाहिँ अझै पनि उहाँहरूलाई आफ्नो परिवार रसुवा नुवाकोटतिर काम गर्न जानुभएको अथवा घुम्न जानुभएको अथवा यो जनै पूर्णिमाको सन्दर्भमा त्यहाँ पुग्नुभएको भन्ने केही जानकारी नहुँदा कारणले पनि हामीसँग जानकारी नआइपुगेको हो भन्नेमा हामी पनि सबैजना विश्वस्त भयौँ र यसको लागि स्थानीय सञ्चार माध्यमहरूलाई पनि अनुरोध गरेर उहाँहरू समक्ष आफ्ना परिवारहरू कहाँ छन् यदि कोही सम्पर्कमा छैनन् भने यी जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन सञ्चालन केन्द्र र नजिकको प्रहरी कार्यालयमा चाहिँ सम्पर्क गर्नको लागि चाहिँ अनुरोध गर्ने र त्यसको लागि व्यवस्थापन समितिले सञ्चार माध्यमहरूलाई पनि विशेष अनुरोध गरेको छ।
2: अहिलेसम्म दाङबाट मिसिङ हुनुभएका अथवा सम्पर्कविहीन हुनुभएकाहरूको कसैको शवको पहिचान भयो र भन्ने त्यस्तो केही खबर आएको छ? यहाँ त बाढी प्रभावित क्षेत्रमा निरन्तर सम्पर्क केही छ त्यस्तो?
3: यो हामी निरन्तर सम्पर्कमा छौँ र अहिलेसम्म कोही घाइते अथवा हताहत भएको जानकारी हामीलाई प्राप्त भएको छैन तर म यो जो शव व्यवस्थापनको सन्दर्भमा हामी चितवन जान्छौँ हेर्छौँ डिएनएको सन्दर्भमा के हो भनेर मसँग धेरैजनाले जिज्ञासा राखिरहनु भएको हुनाले स्पष्ट आधिकारिक धारणा केन्द्रबाट पनि आइसकेको छैन तर मैले बिहान जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीज्यूसँग सम्पर्क गरेको थिएँ। उहाँले चाहिँ यो फेस म्याचिङ भएको अवस्थामा चाहिँ यदि परिवारजनले डिएनए दिएन चाहेमा चाहिँ सम्पर्क राख्न सकिने चितवनमा भनेर जानकारी दिनुभएको छ। त्यसको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा क्युआर कोड छ, त्यहाँ गएर क्युआर कोड स्क्यान गरिसकेपछि त्यहाँ विभिन्न शवहरूको तस्विर छ। यदि त्यसमा आफ्नो फेस म्याचिङ अथवा आफ्नो परिवारको हो भन्ने आफूलाई लाग्छ भने त्यस अवस्थामा चाहिँ त्यहाँ गएर सम्पर्क राख्न सकिने उहाँले जानकारी दिनुभएको छ र त्यसै गरी सबैलाई अनुरोध गर्नको लागि पनि हामीले आज विपद व्यवस्थापन समितिको बैठकमा सबैलाई जानकारी गराएका थियौँ।
2: अन्तमा त्यहाँ बाढी प्रभावित क्षेत्रमा यहाँले निरन्तर सम्पर्क गरिराख्दाखेरि त्यहाँ कस्तो खालको राहतको आवश्यकता छ एउटा कुरा, र अर्को कुरा यहाँ आफू खुसी राहत संकलन गरेर त्यहाँ पुग्नेहरूको पनि भीड़ लागिराखेको छ, सड़कले साथ दिइराखेको छैन, मौसमले साथ दिइराखेको छैन, त्यसको बारेमा के भन्नुहुन्छ?
3: अब हामीले अहिले राहत चाहिँ कसरी संकलन जथाभावी संकलन नगरौं, जीवन त्यहाँ जे आवश्यक छ त्यो संकलन गर्ने हो, हामीसँग जे छ त्यो संकलन गरेर यतिकै बिना सञ्चार केही यस्तो हावाको भरमा कुद्ने अवस्था चाहिँ होइन, किनकि यसरी कुद्दै जाँदाखेरि सड़क कहीँ छैन, यात्राको कठिनाई छ, अब विपदको सामना गरिरहेको प्रभावित क्षेत्रमा सहयोग गर्न जाँदा आफै विपदमा परिने हो कि भन्ने अवस्था छ अहिले। त्यही भएर निर्धक्कका साथ हामी जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन सञ्चालन केन्द्र र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्रै दोस्रो अर्को हप्ता अथवा हामी सूचना जारी गर्छौँ, हामी आह्वान गर्छौँ तपाईँहरूको विवरण सहितको जुन हामीले प्राप्त गर्छौँ तत्पश्चात चाहिँ यहाँहरू जानुहुनेछ भनेर हामी ढुक्कसँग त्यहाँ पुग्ने वातावरण चाहिँ सुनिश्चित गर्नेछौँ।
0: अब बाँकी समाचार। बाढ़ी पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि घोराई 15 उत्साह टोल स्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले 15,250 रूपियाँ आर्थिक सहयोग गरेको छ। केन्द्रका अध्यक्ष नारायण प्रसाद श्रेष्ठका अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो। दिवा सेवा केन्द्रका ज्येष्ठ नागरिकहरूले आफ्नो खर्च कटाएर पीड़ितलाई सहयोग स्वरूप जम्मा गरेको रकममा केन्द्रले थप गरेर उक्त रकम राहत कोषमा जम्मा गरेको हो। यस्तै ज्योतिपुञ्ज एजुकेशनल ग्रुप अन्तर्गतका दुई विद्यालयले 3 लाख रूपियाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन्। ज्योतिपुञ्ज एजुकेशनल ग्रुप अन्तर्गतका ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराई र ज्योतिपुञ्ज मोडेल इङ्ग्लिस स्कूल रामपुरका शिक्षक तथा कर्मचारी विद्यार्थी र दुवै विद्यालयले 3,03,333 रूपियाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो। सहयोग गरेका मध्ये ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराई 15 भरतपुरका शिक्षक तथा कर्मचारी विद्यार्थी र विद्यालयका तर्फबाट 2,12,333 रूपियाँ र ज्योतिपुञ्ज मोडेल इङ्ग्लिस स्कूल घोराई 2 रामपुरका शिक्षक तथा कर्मचारी र विद्यालयका तर्फबाट 91,000 गरी कुल 3,03,333 रूपियाँ आज सहयोग गरिएको ज्योतिपुञ्ज एजुकेशनल ग्रुपका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो। यस्तै घोराई उपमहानगरपालिका 15 रहेको हिन्दू विद्यापीठ नेपाल घोराईदाङ परिवारको पनि बाढ़ी पहिरोबाट प्रभावित नागरिकको लागि राहत तथा उद्धारका लागि 50,000 रूपियाँ सहयोग गरेको छ।
1: यस्तै उता तुलसीपुर चेम्बर अफ कमर्सले पनि राहत तथा उद्धारका लागि सहयोग गरेको छ। अध्यक्ष ऋषिराज भण्डारीका अनुसार 51,151 रूपियाँ सहयोग गरिएको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरिएको छ। समस्या परेको समयमा सबैले सक्दो सहयोग गर्नुपर्ने भन्दै आफूहरूले उक्त रकम सहयोग गरेको अध्यक्ष भण्डारीको भनाइरहेको छ। हरेक समस्यामा संस्थाले यसरी नै सहयोग गर्दै आएको समेत अध्यक्ष भण्डारीको भनाइरहेको छ। त्यस्तै नेपाल निवृत्त राष्ट्र सेवक समाज प्रधान कार्यालय घोराही दाङले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा 63,045 रूपियाँ जम्मा गरेको छ। समाजले भात्र 16 गते बसेको बैठकको निर्णय अनुसार सो रकम राहत कोषमा जम्मा गरिएको हो। रसुवा स्थित भोटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परि ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र भौतिक क्षतिमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो। समाजमा आबद्ध सेवानिवृत्त राष्ट्र सेवकहरूबाट स्वैच्छिक रूपमा 63,045 रूपियाँ राहत रकम संकलन जुटाइएको संस्थाका अध्यक्ष चतुर्मान डागीले जानकारी दिनुभयो। त्यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत राप्ती लाइफ केयर अस्पतालले पनि बाढ़ी प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। दाङको तुलसीपुरमा रहेको अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,51,111 रूपियाँ प्रदान गरेको हो। रसुवा लगायत क्षेत्रमा आएको बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै अस्पतालले विपदको समयमा पीड़ित नागरिकको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ। अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले अस्पतालको भूमिका बिरामीको उपचारमा मात्र सीमित नरहेको बताउनुभयो। उहाँका अनुसार प्राकृतिक विपत्ति तथा आपतकालीन अवस्थामा नागरिकलाई सहयोग गर्नु पनि स्वास्थ्य संस्थाको जिम्मेवारी हो। राप्ती लाइफ केयर अस्पतालले यसअघि जाजरकोट भूकम्पदेखि कोरोना महामारीसम्म विभिन्न विपदका समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। कोरोना महामारीका बेला अस्पतालले 6 महिनासम्म स्थानीय नगरपालिकालाई निशुल्क सेवा उपलब्ध गराएको थियो।
0: दाङ प्रहरीले लागू औषध खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले लमै नगरपालिका 6 देवपुरबाट लमै 7 का 25 वर्षका परिवर्तन बुढा मगरलाई अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको छ। उनलाई 720 मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले देवपुर क्षेत्रमा जाँच गर्ने क्रममा बुढा मगरलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ।
1: भोटेकोशी नदीमा आएको बाढ़ीपछि बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका ओडा नम्बर 11 नवलपुरका युवा जनक शाहको खोजी कार्यका लागि ओडा कार्यालयले आर्थिक सहयोग गरेको छ। बेपत्ता शाहका बुबा हरिबहादुर शाहलाई खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ओडाको तर्फबाट नगद 15,000 सहयोग प्रदान गरिएको ओडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो। जेसीबी चालक शाहको शीघ्र खोजी तथा उद्धारको लागि स्थानीय प्रशासन र सरकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको ओडा अध्यक्ष रावतले जानकारी दिनुभयो। सहयोग रकम बुझ्दै बेपत्ता जनकका बुबा हरिबहादुर शाहले ओडा कार्यालयले देखाएको यो अभिभावकत्व र सहयोग प्रति धन्यवाद व्यक्त गर्दै छोराको खोजी कार्यमा थप पहल गरिदिन सबै समक्ष आग्रह गर्नुभएको छ।
0: हालसम्म रसुवा बाढ़ीका कारण मृत्यु भएका 1058 शव फेला परेका छन्। नेपाल प्रहरीका अनुसार दिउँसो 2 बजेसम्म 1058 जनाको शव फेला परेको हो, जसमा 30 बालक, 35 बालिका, 232 महिला, 371 पुरूष र 390 आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये 972 शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ। यस्तै 58 जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुलेका 684 शव जमिन मुनि व्यवस्थापन गरेको प्रहरीले उल्लेख गरेको छ। यस्तै प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म 4606 जना सम्पर्कविहीन छन्।
1: सरकारले त्रिभुवन विश्वविद्यालय त्रिवी सहित 6 विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिशमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको हो, जस अनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राध्यापक डाक्टर अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्राध्यापक रविन्द्र शिवाकोटी, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक डाक्टर पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक डाक्टर निर्मला जमर कटेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक डाक्टर तारा दत्त भट्ट नियुक्त हुनुभएको छ। त्यस्तै मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सह प्राध्यापक डाक्टर सुदीप ठकुरी तथा राजश्री जनक विश्वविद्यालयको रजिस्ट्रारमा डाक्टर जीवन काफ्रे नियुक्त हुनुभएको छ। नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूको आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
0: भोटेकोशी तथा त्रिशुली नदीमा आएको 10 भदौको विनाशकारी बाढ़ीले 6000 भन्दा धेरै निजी घर बगेको अनुमान सरकारले सार्वजनिक गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागले सो अनुमान गरेको हो। पूर्वाधार विकास मन्त्रालय मार्फतका विभागहरूले आज पत्रकारसँगको छलफलमा दिएको जानकारी अनुसार निजी आवासतर्फ मात्रै 12 अर्ब हाराहारी क्षतिको अनुमान गरिएको छ। बाढ़ीका कारण 45 सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि यो अझै अध्ययनकै क्रममा रहेका कारण संख्या तलमाथि हुन सक्ने विभागले जनाएको छ। विभागका अनुसार 6000 भन्दा धेरै घरका लागि त्यति नै अस्थायी आवास निर्माण गर्ने हो भने कम्तीमा 90 करोड़ हाराहारी रकम तत्काल आवश्यक पर्ने अनुमान गरिएको पनि विभागले जानकारी दिएको छ।
1: राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यो प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजलि अर्पण गरेको छ। शोक सन्तप्त परिवारजनमा आफन्त तथा समुदायप्रति समवेदना व्यक्त भएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ। त्यस्तै घाइतेहरूको निशुल्क उपचार गराउन तथा वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। त्यस्तै भोटेकोशी बाढ़ेपछिको अवस्था राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्।
0: रसुवा नदीमा परि नारायणी नदीले बगाएर लगेको शव भारतका विभिन्न स्थानमा भेटिन थालेका छन्। हालसम्म गण्डक क्षेत्र हुँदै भारत पुगेका 9 शव भारतीय प्रहरीले नवलपरासी प्रहरीलाई हस्तान्तरण गरेको छ। आइतबार 5 शव हस्तान्तरण गरेको भारतीय प्रहरीले मंगलबार थप 4 शव हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। विश्व बजारमा सेमी कण्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धिका कारण गएको अगस्त महिनामा दक्षिण कोरियाको निर्यात 68.7% बढ़ेको छ। व्यापार उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्तमा दक्षिण कोरियाको निर्यात बढ़ेर 98.25 करोड़ अमेरिकी डलर अर्थात 14.93 अर्ब रूपियाँ पुगेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। लर्ड्समा घरेलु टोली इंग्ल्याण्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले टोलीबाट सातजना खेलाड़ीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पीसीबीले मोहम्मद रिजवान, इमाम उल हक, सलमान आगा, अली उस्मान, अमीर जावल, जय ओबैस जफर र खुर्रम शहजादलाई टेस्ट टोलीबाट हटाएको जनाएको छ। यी सात खेलाड़ीको सट्टामा अन्य खेलाड़ीहरूलाई पाकिस्तानले सामेल गरेको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.9 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 47.5 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहयो भने सापेक्षित आर्द्रता 86% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: दाङमा जिल्ला स्तरीय विपद व्यवस्थापनको बैठक सम्पन्न। प्रधानमन्त्री राहत कोषमा सिधै आर्थिक सहयोग गर्न र जथाभावी जिन्सी राहत संकलन नगर्न जिल्ला प्रशासनको आग्रह।
0: बाढ़ीमा बेपत्ता भएका तुलसीपुर 11 युवाको खोजी कार्यका लागि ओडाको आर्थिक सहयोग। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाङका विभिन्न संघ संस्थाद्वारा सहयोग।
1: बाढ़ीका कारण मृत्यु भएका 1058 शव फेला। हालसम्म 4606 जना सम्पर्क विहीन।
0: र दाङ प्रहरीले लागू औषध खैरो हेरोइन सहित एकजना पक्राउ।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म देवा भुसाल
0: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
3: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-5563-218
13: मध्यपश्चिम जाङ च्याक यति बेला बेलुकीको 7 बजेको छ
14: एकानब्बे थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूको सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ
2: सम्पर्क मोबाइल नम्बर 9822964
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: होइन भाइलाई लखर लखर कहाँ हिँडिस?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
5: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
6: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
5: समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ।
3: सम्पर्क फोन नम्बर 9847571193 र 9118899028।
4: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
4: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।
6: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
6: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
6: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
5: सम्पर्क फोन नम्बर 01-46-20-310।
8: मोबाइल नम्बर 9854-0141-98 र 9842-55-957।
9: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ।
10: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
9: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
10: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
9: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
10: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
9: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
10: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
9: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
10: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
9: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
10: सम्पर्क नम्बर 082-560-023।
9: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट धादिङका मुख्य सड़क मरमत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध भएको सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने।
1: सुचारू गर्ने गरी अगाडि बढ़ाउने हाम्रो लक्ष्य रहेको छ, त्यही अनुसारको काम अगाडि बढ़ेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
2: जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको दुई स्थानमा मध्यम वर्षा भएको देखिन्छ भने आज।
0: र रूसले किएव लगायतका वरपरको क्षेत्रमा गरेको आक्रमणमा परि 12 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका नेपाल र नेपालीले सम्भवतः यस शताब्दीकै सबैभन्दा ठूलो हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्षी नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार राहत र पुननिर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भोटेको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र पारिएको छ। पहिलो चरणमा सड़क सफाई पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेलीब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सड़कका विभिन्न वैकल्पिक मार्गमा साना सवारी संचालनमा आएका छन्। नी बुद्ध सिंहघाट तथा लवडाँडा सिरखानी खाली बेनी बेसी हुँदै कोलनी जाने वैकल्पिक सड़क पनि संचालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्ण भीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सड़कको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परिकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको जानकारी दिनुभयो।
1: पृथ्वी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिरहेको अवस्था छ। स्थलगत अध्ययन पनि गरेका छ, ड्रोनबाट पनि अध्ययन गरिरहेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसारको काम अगाडि बढेको अवस्था छ। समय चाहिँ ठ्याक्कै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन र अहिलेको यो पहिरोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
5: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढ़ाउन कार्यदल गठन गरेको छ। बाढ़ीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सड़क पुल खानेपानी पुनर्वास झोलुङ्गे पुल भग्न अवशेष व्यवस्थापन संचार तथा स्वास्थ्य सम्बन्धी कामको पहिचान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनस्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरूङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्रविधि प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने सहमति भएको छ। कर्णाली प्रदेश सरकारले भोटेको सी बाढ़ीबाट प्रभावित क्षेत्रका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार पुनस्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद डेभिड ढकालले सीआई

0: सुपराइब भएको थियो पुरै स्थलहरूमा मध्यमसम्म वर्षा क्षमा देखिएको छ। साथै कोशी बागमती र गण्डकीको रिस्टो हिमाली र पहाडी भूभाग लुम्बिनीको रिस्टो पहाडी भूभाग स्थानमा चाहिँ भारी वर्षा पनि तपाईँको देखिएको छ।
1: चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी अरूको जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी वनसर कार्यालयका वनसर अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटे कोशी भाडीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छुनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। साझा खबरमा अब विदेशका खबर। रूसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनका साथै 21 जना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्ष भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। अब खेल खबर। भूटानमा आयोजना हुने कावा बीच भलिबल टूर भूटान 2026 नेपाली महिला र पुरूषको समान दुई गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारीकसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महतोले आज विदाई गर्नुभयो। महिलातर्फ टीम एमा कमला पुन र कोपिला राणा तथा टीम बीमा भावना डाँगी र सुनिता राई रहेका छन्। यस्तै पुरूषतर्फ टीम एमा मन सिंह दर्जी र शरण कार्की तथा टीम बीमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला रहेका छन्।
2: सन्तोषी राहुल दुःखलाई बिर्सेर आशाका साथ महाविपत्तिबाट उठ्नुपर्ने
3: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने
2: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अडगुरी
2: माथि उठ्दै बाँकी जीवन बिताउनुको विकल्प छैन। बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्तिबाट माथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ।
3: अहिलेको लागि चाहिँ हामीले हात

0: नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने अनि अलिकति अब हामी कतिजना त्यस्तो अवस्थामा छौं र हामी सबैजना उहाँहरूको लागि सहयोगमा छौं हामीहरू हाम्रो पनि नजिकका आफन्तहरू त्यसमा हुनुहुन्छ पर्नु पनि भएको छ र हामीहरू सबैजना हातोमालो गर्दैछौ अर्थात अप्ठ्यारो पर्दाखेरि हामीहरू सारा त्यहाँको स्थानीय निकाय अथवा हामीहरू बाहिर भएकाहरू आफन्त सबैजना विश्व एउटा अहिले नेपालमा र विशेष गरेर यो क्षेत्रमा नै संसारको सबैको ध्यान र सहयोग भएको हुनाले हामीले उहाँहरूको सहयोग लिन पनि हामी हातेमालो पनि गर्नुपर्ने हुन्छ र यो बेलामा विशेष गरेर अप्ठ्यारोमा परेका अब अप्ठ्यारोमा परिसकेर पनि फेरि अझ अप्ठ्यारोमा परेका व्यक्तिहरूसँग पनि हामीले सहकार्य सहयात्रा गर्नुपर्छ उहाँहरूलाई पनि हात दिनुपर्छ र यो बेलामा चाहिँ हामी भोलि ठिक हुन्छ भन्ने हिसाबले आजको वर्तमान समयमा हामीले ध्यान दिनुपर्छ जस्तो उदाहरणका लागि हामीले फर्केर हेर्दाखेरि त्यसैलाई सम्झिराख्दाखेरि त्यसले हामीलाई फेरि अझ हैरान गर्ने जस्तो हुन्छ भोलिको अब कस्तो होला भन्ने भयो भने झन् त्यसले पनि दुःख जस्तो थप
1: हजुर यस्तो आपत्तिमा अब आफ्नो आफन्त गुमाउनु भएको छ आफूले जीवनभरि जोडेका सम्पत्तिहरू गुमाउनु भएको छ के खानु अब भन्ने छ खानु भएको छैन पानी समेत नपिउने होइन खानेकुराहरू नखाने त्यसरी चाहिँ जुन कष्ट भोगिरहनु भएको छ उहाँहरूलाई तपाईँको सुझाव मान्छेको जीवनको लागि पोषणको कुरा खानेकुराहरू मिलाउने कुराहरू
0: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ हामीहरू पनि त्यसमा लागिरहेका छौँ विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ पहिलो चाहिँ भोजनै होस् भनेर हो पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ विशेष गरेर केटाकेटी बालबालिकाहरू साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए त्यसमा पनि अलिकति ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ हुन त अहिले सबै समस्यामै हुनुहुन्छ तर त्यसमध्ये पनि हामीले जो हामीले देख्यौं कि कतिजना केही समयपछि पनि उहाँहरूलाई उद्धार गर्दाखेरि पनि उहाँहरू जे हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ त्यो भनेको त्यो एउटा हौसला त्यो एउटा उदाहरणीय कुराहरू पनि हो त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ र
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी हुँदैछ
2: मृत शरीर मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा
1: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
4: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
3: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
4: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
3: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
4: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिवार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825 98478 1875 98478 3543।
10: भर्ना सम्बन्धी सूचना।
11: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
9: सम्पर्क फोन नम्बर 0825 63 133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 200 86।
12: सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ गएर 2 प्रति पासपोर्ट साइजको फोटो लिएर उहाँहरू जानुहुन्छ र ब्लड दिनुहुन्छ स्याम्पलको लागि, टेस्टको लागि, र त्यसबाट चाहिँ डिएनए प्रोफाइलिङ हुन्छ। र विदेशीको हकमा बाबुआमा, छोरा र छोरी, यो फर्स्ट डिग्री रिलेसन मध्ये कोही एकजनाको विदेशमा नै डिएनए प्रोफाइलिङ गरी त्यसको चाहिँ कम्पेरिजनको लागि डिएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने भनेर हामीले सूचना जारी गरेका छौँ। उहाँहरूले त्यो गर्नुभन्दा अगाडि एउटा डीबीआई फर्म पनि भर्नुपर्ने हुन्छ। डीबीआई भनेको डिजास्टर्स भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विद्युत विज्ञान प्रयोगशालामा मैले अघि भनेको इमेलमा पठाउन सक्नुहुन्छ। फेला परेको आंशिक अङ्ग सहितको जुन सबहरू छ त्यसबाट निकालिएको डीएनए प्रोफाइलिङ सफ्टवेयरमा राखिएको हुन्छ। हामीले यसलाई कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम सफ्टवेयर, कोडिस सफ्टवेयर छ, यो सफ्टवेयरमा राखिएको हुन्छ। र यो सफ्टवेयरबाट यो अननाउन डेड बडीबाट निकालिएको यो डीएनए प्रोफाइलिङको रिपोर्ट र जो हराइरहेको व्यक्तिहरू मध्ये जसले जुन डीएनए प्रोफाइलिङ गरेर विदेशीको हकमा उहाँहरूले त्यहीँबाट पठाउन सक्नुभयो, यहाँको हकमा उहाँहरूले जुन स्याम्पल दिनुहुन्छ, ब्लड दिनुहुन्छ, त्यो आधारमा चाहिँ हामी यो डीएनए प्रोफाइलिङ र सबबाट निकालिएको डीएनए प्रोफाइलिङ जसको म्याच हुन्छ उहाँहरूलाई चाहिँ कानून बमोजिम सम्बन्धित सब हस्तान्तरण गरिन्छ। जुन जुन सबहरू अहिले हामीले व्यवस्थापन गरिएको छौँ, भण्डारण गरेका छौँ, सुरक्षित रूपमा राखेका छौँ सबहरू, त्यो सबहरूको सबैको नम्बरिङ दिएको हुन्छ। त्यो नम्बरिङको आधारमा अनि कहाँनिर छ यो सब भनेर अनि सजिलै उहाँहरूलाई त्यो उपलब्ध गराउन सकिन्छ।
1: नुवाकोट र रसुवा जिल्लाको बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ। तर बाढ़ी प्रभावित क्षेत्रमा विशेष गरी शुद्ध खानेपानी पुर्याउन सकियो भने तत्कालै मरेका पशु चौपायबाट रोग नफैलने चिकित्सकहरूको भनाई छ। एकैछिन सुनौ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई।
2: मृत शरीर मरेको पशु चौपायबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा त्यसले नै गर्दा कुनै आउटब्रेक हुने त्यस्तो खालको विगतको अनुभवहरू केही पनि छैन, डकुमेन्टेड पनि छैन र त्यो हुँदैन। तर समस्या के छ भन्दाखेरि अब त्यसरी चाहिँ जम्मा हुँदै जानु, त्यो ठाउँमा दुर्गन्ध फैलिँदै जानु वा त्यसले गर्दाखेरि जुन एउटा प्रदूषित हुने जुन वातावरण छ हो त्यसले गर्दाखेरि चाहिँ खास गरी कनिजन्य जुन संक्रमणको समस्या छ त्यो देखिन सक्ने सम्भावना रहन्छ। संघ सरकार सम्बन्धित निकायले खानेकुरा पानीहरू त पुर्याइराख्नु भएको होला, कहीँ कहीँबाट त्यो पाइराख्नु भएको होला, त्यो चाहिँ सफा र शुद्ध हुनु पर्यो, सबभन्दा मुख्य कुरा त्यो हो। त्यसले गर्दाखेरि तपाईँहरूले यदि अब सकेसम्म अब अवस्था परिस्थितिको सबै कुराहरू यहाँ त्यसलाई मध्यनजर त गर्नुपर्छ। तर मैले एउटा कसैले चाहिँ सहयोग गरेको अवस्थालाई परिस्थितिलाई मध्यनजर गर्दै मैले के भन्न चाहे भने टिस्टा खानेकुरा या पानी चाहिँ शुद्ध हुनु पर्यो। त्यो जो दिने संघ संस्था वा सम्बन्धित निकाय छ उहाँहरूले चाहिँ त्यो दुःख हुनु पर्यो कि त्यो खानेकुरा या पानी कमसेकम सेफ छ, त्यो उहाँले दियो भने पक्कै त्यो त्यसबाट चाहिँ रोगहरू फैलिँदैन भन्ने खालको त्यो चाहिँ एक प्रकारले ग्यारेन्टी जस्तो भनौँ न, एक प्रकारले सुनिश्चित भन्छ। जसले गर्दाखेरि चाहिँ त्यहाँ जो विस्तृत हुन्छ बाढी प्रभावित क्षेत्रहरूमा उहाँहरूले चाहिँ पानीजन्य रोगको सम्भावना नहुँदैन।
1: तपाई रसुवा जिल्लामा राहत लिएर जाने तयारीमा हुनुहुन्छ भने तीन मध्ये एउटा निकायसँग समन्वय गर्नुहोस्। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मध्ये कुनै एउटा निकायसँग समन्वय गर्न भनिएको छ। रसुवा, नुवाकु, धादिङ जुनसुकै जिल्लामा जाँदाखेरि पनि यी तीनवटा निकायसँगको समन्वयमा जानुपर्दछ। जिल्ला प्रशासन कार्यालय रसुवाले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण भइरहेकाले राहत लिएर जिल्ला जाने सबैलाई समन्वय गर्न अनुरोध गरेको हो। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। यो कार्यदलले 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अगाडि बढ़ाउनेछ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। बाढ़ीबाट क्षति पुगेको रसुवा, नुवाकोट, धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पैरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन भएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी डाकिएको छ। सम्भावित विपदबाट ध्यान दिएर चीन सरकारले उत्तरी नाका तातोपानी पारीको झाङमुख बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा भइरहेको छ र रूसले किएव लगायतका वरपरको क्षेत्रमा आक्रमण गर्दाखेरि 12 जनाको मृत्यु भएको छ। त्यसलाई युक्रेनले विरोध गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक, यति बेला रात्रि 8 बजेको छ, समय
2: सुन्न थाल्छ थाह संचार नेटवर्कमा। यो हो नेपाल परिवेश, समयको आवाज, समयको।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भुटेको सिलबाड़ीबाट 16 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान। सड़क, खानेपानी, पुल लगायतका संरचनाको क्षति मूल्यांकन। र सुवा र नुवाकोट अति प्रभावित।
0: सर्वदलीय बैठकमा विपक्षी दलका शीर्ष नेता अनुपस्थित। भोलि प्रतिनिधि सभाको बैठक बस्ने।
1: त्रिवेशीसन अस्पतालमा रहेका 30 बिमारीस्य शव गोकर्णको जंगलमा व्यवस्थापन। डीएनए पहिचान उपकरण सहित शव पहिचान गर्न चीनले विज्ञ टोली नेपाल पठाउने।
0: इरानमाथि अमेरिकी कार्यवाहीमा यूको समर्थन प्रति तेहरान आक्रोशित। यूले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क।
1: र एभरेस्ट महिला भलिबल लीग स्थगित। नेपालको एले अस्ट्रेलियामा 3 एकदिवसीय खेल्ने। इंग्ल्याण्डसँगको हारपछि पाकिस्तानको टेस्ट क्रिकेट टोलीका मुख्य प्रशिक्षक बर्खास्त।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर पाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण करिब 16 लाख मानिस प्रभावित भएका छन्। बाढ़ीबाट भोटेकोशी त्रिशुली नदी कोरिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ, गोर्खा र चितौनलाई मध्यम रूपमा प्रभावित जिल्लाको सूचीमा सूचीकृत गरेको छ। बाढ़ी पहिरोमा परि हालसम्म 1066 जनाको मृत्यु भएको छ। प्रहरीको पछिल्लो विवरण अनुसार बाढ़ीका कारण बेपत्ता भएका मध्ये हालसम्म 1066 जनाको शव भेटिएको छ, जसमा रसुवामा 43 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना रहेका छन्। गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 165 जना र भारतमा 9 जना गरी 1066 जनाको शव फेला परेको हो। फेला परेका शवहरू मध्ये 58 वटा शव आफन्तलाई जिम्मा लगाइएको छ, साथै 913 वटा शवको भने पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार बाढ़ी प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको छ। अझै 4606 जना भन्दा बढ़ी सम्पर्कविहीन छन्। उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी परिचालन गरिएको छ। विभिन्न जिल्लामा रहेको होल्डिङ सेन्टरमा 3453 जनालाई राखिएको छ, जसमध्ये नुवाकोटमा 2466 जना, धादिङमा 260 जना, रसुवामा 398 जना र काठमाडौँमा 329 जनालाई राखिएको हो।
1: शहरी विकास तथा भवन निर्माण विभागले भोटेकोशी बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7570 वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक इन्जिनियर रविन्द्र बोहराले बाढ़ी र पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनर्स्थापना योजनाबारे जानकारी दिनुभएको हो। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति पुगेको छ, जसको आर्थिक भार करिब 4.5 अर्ब रूपियाँ बराबर रहेको महानिर्देशक बोहराले बताउनुभयो। हाल बाढ़ी पहिरो प्रभावित 3450 जना व्यक्तिहरू 18 वटा विद्यालय र विभिन्न सामुदायिक भवनहरूमा आश्रित छन्। स्थायी बसोबासका लागि विभागले नुवाकोटको विदुर क्षेत्रलाई उपयुक्त स्थानका रूपमा प्रारम्भिक अध्ययन शुरू गरेको उहाँले स्पष्ट पार्नुभयो।
3: अहिले अहिलेसम्म प्रारम्भिक रकममा त्यस्तो प्रमाण सेटलमेन्ट गर्ने स्थान छैन। हामी सम्भवतः विदुरहरूको भ्यालीलाई चाहिँ एउटा प्रारम्भिक एउटा सेटलमेन्टको लागि उपयुक्त स्थानको रूपमा हामीले प्रारम्भिक रूपमा छनौट गरेका छौँ।
1: हाल विभागका चारवटा प्राविधिक टोली धादिङ, नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा खटिएका छन्। ती टोलीको विस्तृत प्रतिवेदन आएपछि ट्रान्जिसनल सेन्टर र स्थायी बस्ती विकासको कामलाई थप गति दिइने उहाँले बताउनुभयो।
3: ग्रामीण क्षेत्रमा गरिब परिवार भएको अहिले जुन रसुवागढदेखि यो जुन नदी कोरिडोरमा क्षति भएको छ यहाँ सबै व्यापारी धनाट्य वर्गहरू छ उहाँले चाहिँ करोडौँ घर पनि बनाउन सक्नुहुन्छ। त्यो एउटा गभर्मेन्ट एउटा सिम्बोलिक पैसा दिन्छ त्यसको क्याबिनेटले छिटो निर्णय गर्दा यसलाई अधिकार नलिदिनु पनि म अनुरोध गर्छु।
0: स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोक कुमार शाहले भोटेकोशी बाढ़ीका कारण कुल क्षतिग्रस्त पुलमध्ये 33 पूर्ण रूपमा बगेका छन् भने 20 सामान्य मरमत गरी संचालनमा ल्याउन सकिने अवस्थामा छन्। बेलकोट गढ़ीको देवघाटमा 180 लामो तुइन आजदेखि संचालनमा ल्याइएको छ। बेत्रावती र रसुवाका दुई स्थानमा गरी थप 3 स्थानमा भोलिदेखि तुइन जडानको कार्य प्रारम्भ हुने महानिर्देशक शाहले बताउनुभयो।
4: हिजोदेखि संचालनमा आएको छ एउटा राखिसक्यो के अरे विदुर 1 त्रिशुलीमा इन्द्रायणी चोर भन्छ त्यहाँ 255 को एउटा चाहिँ ट्विन राख्यौँ भने आज चाहिँ आज सञ्चालनमा आउँछ अर्को देवीघाट बेलकोट गढीमा 180 को ट्विन राख्ने र त्यसबाट परितर हुन्छ भने अर्को चाहिँ हामीले बेत्रावतीमा ट्विनै राखिदिने र रसुवामा 2 ठाउँमा त्यो पनि राख्ने कुरो छ र भोलि त्यो कार्य प्रारम्भ हुन्छ।
0: सामान्य क्षति भएका 20 पुलमध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रका 9 पुलको मरमत कार्य भोलिदेखि नै शुरू हुनेछ। मरमतका लागि आवश्यक गेट पाटाहरू बजारबाट खरिद गर्ने जति सक्दो चाँडो काम सम्पन्न गर्ने विभागको लक्ष्य छ।
1: भोटेको सीमा बाढ़ीका कारण देशको रणनीतिक सड़क सञ्जालमा गम्भीर क्षति पुगेको सड़क विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जैसीले बाढ़ी र पहिरोले विशेष गरी गल्छी, बेत्रावती र सुवागढ़ी र पृथ्वी राजमार्गको गल्छी मुगलिन खण्डमा सबैभन्दा बढ़ी प्रभाव पारेको बताउनुभयो।
5: यसले मुख्यतः हाम्रो गल्छी, बेत्रावती र सुवागढ़ी छ र दोस्रो दिनमा आएर पृथ्वी राजमार्गको गल्छी मुगलिन खण्ड भनेपछि मुख्यतया चाहिँ हाम्रो सड़कको स्टेरिङ रोड नेटवर्कको चाहिँ यो 2 राजमार्गहरूको यसले धेरै असर पार्यो। अनि यो बाढ़ी प्रभावित क्षेत्रमा कति सड़कहरू पूर्ण रूपमा ध्वस्त भएका भनिरहेको कुरा हुनसक्छ। यो हाम्रो गल्छी बेत्रावती र सुवागढ़ी यो सड़क 82 किलोमिटरको सड़क हो। यसमा चाहिँ यो विदुरदेखि बेत्रावती मोरलुङ स्याप्रोदेशी रसुवागढ़ी खण्ड बाँकी त 56 किलोमिटर मध्ये 40 किलोमिटर चाहिँ पूर्ण रूपमा ध्वस्त भएको छ।
1: महानिर्देशक दैसीका अनुसार 82 किलोमिटर लामो गल्छी बेत्रावती रसुवागढ़ी सड़क खण्डको विदुरदेखि रसुवागढ़ीसम्मको 56 किलोमिटर मध्ये 40 किलोमिटर सड़क पूर्ण रूपमा ध्वस्त भएको छ। यस्तै पृथ्वी राजमार्गको कृष्णभीर र परेवा भीरमा सड़कको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ। गल्छी, बैरेनी, जयखेत र पोखरे क्षेत्रमा दुईदेखि 3 मिटरसम्म लेदो जमेर सड़क अवरूद्ध भएकोमा पन्छाएर यातायात सुचारू भएको छ। धादिङ बेसी जोड्ने फुर्के खोलाको पुल भाँचिएपछि मालटार, गजुरीटार र केउरिनी घाट हुँदै वैकल्पिक मार्ग मार्फत सम्पर्क स्थापित गरिएको छ। त्यसै गरी काठमाण्डुबाट धुन्चे जानका लागि टोखा छहरे विदुर बोगटीटार हुँदै 110 किलोमिटरको वैकल्पिक सड़क प्रयोगमा ल्याइएको छ। कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशुली पारीबाट नयाँ ट्रयाक खोल्ने भन्ने विषयमा नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जोशीले बताउनुभयो।
0: भोटेकोशी बाढ़ीका कारण बाढ़ी प्रभावित विभिन्न जिल्लामा खानेपानी र सरसफाईका संरचनामा पनि ठूलो क्षति पुगेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ी प्रभावित 4 जिल्लामा मात्रै करिब 64 करोड़ रूपियाँ बराबरको भौतिक संरचना र 29 करोड़ रूपियाँ बराबरको सरसफाई संरचना गरी 93 करोड़को क्षति भएको प्रारम्भिक अनुमान छ। विभागका महानिर्देशक कमल राज श्रेष्ठले नुवाकोट, रसुवा, धादिङ र गोर्खा जिल्लाका खानेपानी आयोजनामा सबैभन्दा धेरै क्षति भएको बताउनुभयो।
3: बाढ़ी पश्चात धादिङमा 65 त्यस्तो इनार इन्टेक क्षति भएको छ भने 111 रिजर्भ ट्याङ्कहरू क्षति भएको छ, रसुवामा 14 इन्टेक क्षति भएको छ, 10 रिजर्भर क्षति भएको छ, नुवाकोटमा 11 इन्टेक र 7 रिजर्भर क्षति भएको छ, गोर्खामा 4 इन्टेक र 24 रिजर्भर क्षति भएको अवस्था छ। यसको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार करिब 64 करोड जति मूल्याङ्कन हामीले स्ट्रक्चरको क्षतिको मूल्याङ्कन गरेका छौँ भने त्यो एरियामा जति घरहरू क्षति भयो त्यो घरको चाहिँ सरसफाइको संरचना हेर्दाखेरि करिब करिब विशेष गरी चर्पीको हिसाब गर्दा 29 करोड जतिको क्षति भएको प्रारम्भिक अनुमान छ।
0: नुवाकोटको विदुर बट्टार क्षेत्रमा करिब 25-30 हजार नागरिकको बसोबास रहेको र सो क्षेत्रमा जाने आगन्तुकको चापका कारण खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बनेको महानिर्देशक श्रेष्ठले सुनाउनुभयो। भेत्रावतीबाट आउने 80 लिटर प्रति सेकेण्ड क्षमताको मुख्य पाइपलाइन सड़कसँगै बगेपछि उक्त क्षेत्रमा पनि खानेपानीको हाहाकार भएको छ। हाल विभागले वैकल्पिक उपाय अपनाउँदै स्थानीय मुहानलाई ग्यारभिटी र साना पम्पिङ सिस्टम मार्फत सञ्चालनमा ल्याएको छ। खोला किनारमा रहेको 23 लिटर प्रति सेकेण्ड क्षमताको सम्बेललाई 100 केभीए जेनेरेटर मार्फत दैनिक 10-12 घण्टा सञ्चालन गरी 10 लाख लिटर भन्दा बढ़ी पानी आपूर्ति भइरहेको विभागले जनाएको छ। साथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलबाट 4 ट्याङ्कर पठाई अस्थायी सेल्टर र ठूला बस्तीमा पानी वितरण भइरहेको छ। रसुवाका दुर्गम बस्तीहरूमा सड़क पहुँच विच्छेद भएकाले नेपाली सेनाको हेलिकप्टर मार्फत साना साइजका पाइपहरू ढुवानी गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानी जन्य रोग फैलन नदिन विभागले ब्लिचिङ पाउडर, एक्वा ट्याप र क्लोरिन झोल वितरण गर्नुका साथै पानीको गुणस्तर परीक्षणका लागि वाटर एम्बुलेन्स समेत परिचालन गरेको छ। महानिर्देशक श्रेष्ठका अनुसार क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि करिब 1.5 वर्षको समय लाग्ने देखिएको छ। नेपाल परिवेशमा पत्रकार सम्मेलनमा गृहमन्त्रीले के भने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन।

0: ढुक्कै न ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार
4: हिमपाल फुटेर भुटेको सीमा आकस्मिक बाढ़ी आएको एक साता पूरा भएको छ। बाढ़ी आएको भोलिपल्ट बसेको सर्वदलीय बैठकले विपदको बेलामा सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालेको थियो। प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठक सत्तारूढ़ ड्राफपाका सभापति रवि लामिछानेले आह्वान गरेको भन्दै विपक्षीले आलोचना गरेका थिए। त्यसको एक साता बितिसक्दा फेरि आज पनि लामिछानेले नै सर्वदलीय बैठक बोलाए पनि विपक्षी दलका प्रमुख नेताहरू सहभागी भएनन्। विपदमा राजनीति नगर्ने बताएका शीर्ष नेताहरूले प्रधानमन्त्रीले बोलाउनु पर्ने बैठक सत्तारूढ़ दलका नेताले बोलाएको भन्दै बहिष्कार गरेपछि जनस्तरमा त्यसको आलोचना भइरहेको छ। थाह संचार नेटवर्कको कार्यक्रम आवाजमा गुनासो राख्दै सुन्दरी जलका हरिबोल बुढाथोकीले पुराना दलका शीर्ष नेतालाई राजनीति अवकाश दिन सुझाव दिनुभएको छ।
5: सर्वदलीय बैठकमा शीर्ष नेताहरू जानु भएन, यसको अर्थ उहाँहरू राजनीतिबाट पनि सन्यास लिन नसक्ने हो। यसै गरी दोस्रो तहका नेतालाई मौका दिएर उहाँहरू चाहिँ अभिभावकको भूमिकामा बस्नुपर्छ। प्रचण्डज्यू, शेरबहादुरज्यू र ओलीज्यू।
4: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले आज विपदका बेला सबै एक्जिट हुनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो।
6: र हामी आजको बैठकबाट निर्णय के गर्यौं भने सबै तहमा संयन्त्र बनाउने, त्यहाँको सरकार त्यो तहका सरकारहरूसँग समन्वय गरेर राहतका कामहरू, उद्धारका कामहरू, अब विस्तारै पुनर्स्थापना कामहरू शुरू हुन्छ, त्यसमा हामी सँगसँगै काम गर्ने भन्ने हाम्रो प्रतिबद्धता भयो र हामीले त्यो निर्णय पनि गरेका छौं।
4: निर्णय अनुसार संयन्त्रहरू बागमती प्रदेश, बाढ़ी प्रभावित सबै जिल्ला तथा स्थानीय पालिकाहरूमा पनि गठन गरिनेछ।
3: नेपाली कंग्रेसले सुनुङमा फँसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट केन्द्रीय सदस्य देवराज चालिसाले सुरुङभित्र फँसेका दक्ष जनशक्तिको उद्धारमा अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताको उपयोग गर्नुपर्नेमा आफूहरूको जोड़ रहेको बताउनुभयो। सामाजिक सञ्जाल र सड़कमा पनि सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना भरिएको छ। जताततै विरोध भएपछि गृहमन्त्री सुदन गुरूङले सुरुङमा फँसेकाहरूको उद्धारमा राज्यले हरसम्म प्रयास गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरूङले सरकारले उद्धार गर्नुको साटो सुरुङमा फँसेकाहरू पानी खाएर बसिरहेको गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको छ।
7: सफल भएको छौँ, तर हाम्रो एउटा नयाँ एउटा विचार चाहिँ के आएको छ भन्दाखेरि माथिको ठाउँबाट हेडबाट पनि तपाईँको माथि जुन चाहिँ यो हाम्रो पावर हाउसको टुप्पा छ त्यो ठाउँबाट पनि खनेर बरु त्यसलाई फ्ल्याट बनाएर त्यहाँ ड्रिल गरेर एटलिस्ट कुनै होल बनाउन सकेर हामीले त्यहाँबाट राशनहरू केही ड्रप गर्न सक्यौँ भने, एयरहरू सप्लाई गर्न सक्यौँ भने पनि।
4: विपक्षीको दबावपछि प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। सभामुख डोल प्रसाद अड्यालले भोलि दिउँसो एक बजे बस्ने गरी बोलाउनु भएको हो। भोलिको बैठकमा सभामुख अड्यालले भुटेको सिबारीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बाढ़ी आएकै दिन बसेको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो। आज बसेको राष्ट्रिय सभाको बैठकले भुटेको सीको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव मार्फत सरकारले घाइतेहरूको निशुल्क उपचार गर्न, सम्पर्कविहीनको खोजी कार्यले तीव्रता दिन र पीड़ितलाई पारदर्शी रूपमा राहत वितरण गर्न आग्रह गरिएको छ। सभाले भोटेको सिबारीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धांजली र परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ। आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि राष्ट्रिय एकताका साथ अघि बढ़न अपील गर्नुभयो। साथै राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो 15 दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत गरेका छन्। आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकले पनि सांसदहरूको 15 दिनको तलब बाढ़ी प्रभावितका लागि दिने निर्णय गरेको छ।
3: भोटेको सिबारी प्रभावित क्षेत्र काठमाडौँ क्षेत्रबाट काठमाडौँ ल्याएर त्रिवी शिक्षण अस्पतालमा राखिएका तर पहिचान हुन नसकेका 30 वटा सप्लाई काठमाडौँको गोकर्ण जंगलमा अस्थायी तरिकाले व्यवस्थापन गरिएको छ। गोकर्णेश्वर नगरपालिका 7 स्थित दक्षिण ढोका जंगलमा सप अस्थायी रूपमा गाडिएको छ। बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट धादिङबाट ल्याइएका 114 सप मध्ये पहिचान नखुलेका 30 वटा सपलाई जंगलमा अस्थायी रूपमा गाडिएको नगरपालिका नगर प्रहरी उपशाखाका नगर प्रहरी हरिराम केसीले बताउनुभयो। सब जमीन मुनि सुरक्षित रूपमा राख्न ठाउँ हेर्न हिजो प्रधानमन्त्री बालेन्द्र शाह र राजसपाका सभापति रवि लामिछाने समेत त्यहाँ पुग्नु भएको थियो। उहाँहरूले ठाउँको निरूकूल गरेपछि उक्त सबलाई त्यहाँ जमीन मुनि गाडिएको छ। सब गाड्नु अघि पहिचान नखुलेका सब र टुक्रा टाक्रीको डीएनए नमूना संकलन, फिंगर प्रिन्ट र 5 थान फोटो लिइएको छ। त्रिवी शिक्षण अस्पतालमा 114 सब राखिएको थियो। तीमध्ये शनाखत भएको 12 सब परिवारले बुझेर दाह संस्कार गरेका छन्। शनाखत भएको एकजनाको सब बुझाउने प्रक्रियामा छ।
4: रसुवा बाढ़ीमा ज्यान गुमाएर पहिचान हुन नसकेका सबको पहिचानमा चीनले पनि सघाउने भएको छ। चीनले डीएनए पहिचान विज्ञहरू नेपाल पठाउने तयारी गरेको हो। चीनीय विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङका क्रममा आज उक्त जानकारी दिनुभएको हो। विज्ञसँगै चीनले डीएनए परीक्षण उपकरणहरू, ड्रोन, जल शुद्धिकरण उपकरण समेत पठाउन लागेको उहाँले बताउनुभयो। बाढ़ीपछि फेला परेका सबको पहिचान गर्न नेपालमा सकस परिरहेको छ। धेरै दिन नदीमा डुबेका ती सबहरू पहिचान गर्न सकिने अवस्थामा छैनन्। त्यसका लागि डीएनए परीक्षण एकमात्र विकल्प बनिरहेको बेला चीनले विज्ञ सहितको टोली र उपकरण सहयोग गर्ने भएको हो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
8: कस्तो राम्रो जुत्ता लगाएको,
9: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
8: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
13: सम्पर्क फोन नम्बर 0825367775।
9: सम्पर्क नम्बर 98478-26873।
14: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 98453-0653।
4: आयोजित एक कार्यक्रम बीच ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई 16 रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। ऊर्जा उद्यमीहरूले आफ्नो तर्फबाट पनि 16 रकम हस्तान्तरण गरेका थिए।
3: अख्तियारले पर्यटन विकास कार्यालय गौर रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काप्ले सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैर कानूनी लाभ र हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानीका अनुसार परोहा नगरपालिका 9 स्थित राधाकृष्ण मन्दिरको थप मरमत कार्यमा मापदण्ड विपरीत न्यून गुणस्तरको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 81-82 मन्दिर निर्माण गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो। अख्तियारले काफले सहित इन्जिनियर सुदीप प्रकाश तिमिरसेना र नीतिश कुमार पटेल, अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्णको अधुरो निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष खहेरु शाह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले उनीहरू विरूद्ध 680,592 रूपियाँ बिगो कायम गर्दै कैद र बिगो जरिमाना समेत माग दावी गरेको छ।
4: पछिल्ला छ कारोबार दिनपछि नेप्से परिसूचक आज सामान्य अंक बढ़ेर बन्द भएको छ। आज परिसूचक 9.24 अंक बढ़ेर 2522 बिन्दुमा कायम भएको हो। नेप्से बढ़े पनि आज कारोबार रकम भने घटेको छ। हिजो 3,64,86,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 2,90,69,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूह मध्ये 12 उपसमूहको परिसूचक बढ़ेको छ भने 1 उपसमूहको परिसूचक घटेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान विरूद्ध अमेरिकाले जारी गरेको आर्थिक कार्यवाहीमा युरोपियन युनियन यूको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाहीले युरोपले अब रणनीतिक स्वायत्तता दावी गर्न नसक्ने बताउनु भएको छ। संयुक्त राज्य अमेरिकामा आयोजित G20 अर्थमन्त्रीहरू र सेन्ट्रल ब्याङ्कका गवर्नरहरूको बैठकमा जारी गरेको यू वक्तव्यको जवाबमा सामाजिक सञ्जाल एक्स मार्फत बागाईको यस्तो टिप्पणी आएको हो। युरोपियन युनियनले इरानले आफ्ना गतिविधिहरू रोकी र विश्वासका साथ शान्ति वार्तामा संलग्नता सुनिश्चित गर्नुपर्ने अमेरिकी दवाबलाई स्वागत गरेको छ। यसरी वाशिङटनको एकपक्षीय आदेश कार्यान्वयन गर्दा युरोपले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने बाघाएको तर्क छ। युरोपियन युनियनले होर्मुजको जलमार्गमा क्षेत्रीय स्थिरता र आगमन स्वतन्त्रताको सुनिश्चितता गर्न इरानसँग कूटनीतिक प्रयास जारी राख्न आह्वान गर्दै थप उपायहरूका लागि अमेरिका र अन्य साझेदारसँग तेहरानमा दबाव कायम राख्न तयार भएको जनाएको छ। गत अगस्त 19 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारोबार गर्ने देशले आर्थिक दबाव सामना गर्नुपर्ने चेतावनी दिँदै इरान लगायतसँग कारोबार गर्ने देश विरूद्ध आर्थिक कार्यवाहीको घोषणा गर्नुभएको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लीगले आज विज्ञप्ति जारी गर्दै बाढ़ीका कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो। यसअघि तेस्रो संस्करणको लीग आउँदो असोज 15 24 गतेसम्म 10 रंगशाला कवर्ड हलमा आयोजना गर्ने निर्णय भएको थियो।
3: टप एन टी 20 सिरिजपछि नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप 3 एक दिवसीय खेल खेल्दैछ। नेपालले पहिलो खेल भोलि तस्मानियासँग खेल्दैछ। दोस्रो खेल शुक्रबार दक्षिण अस्ट्रेलियासँग खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। अन्तिम खेल भने न्यूजील्याण्डको ए टोलीसँग हुनेछ। यो खेल आइतबार हुनेछ। यसअघि नेपालले टप एण्ड सिरिजमा 6-2 खेलमा जित निकालेको थियो।
4: इंग्ल्याण्ड विरूद्धको टेस्ट सिरिजमा लगातार हार बेहोरेपछि पाकिस्तानी क्रिकेट टोलीमा ठूलो फेरबदल गरिएको छ। लर्ड्समा भएको दोस्रो टेस्टमा 194 रनको लज्जास्पद हारसँगै पाकिस्तानले सिरिज गुमाइसकेको छ। पाकिस्तान क्रिकेट बोर्डले तेस्रो टेस्ट शुरू हुनु अघि नै मुख्य प्रशिक्षक सरफराज अहमदलाई पदबाट हटाएको छ र टोलीका 7 खेलाड़ीलाई घर फर्काउने निर्णय गरेको छ। अहिले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी न्यूजील्याण्डका माइक हेसनलाई दिएको छ। उनले यसअघि पाकिस्तानको एक दिवसीय र टी20 टोली हेर्दै आएका थिए। त्यस्तै बलिङ प्रशिक्षक उमर गुलको ठाउँमा अस्ट्रेलियाका एसले नोफकेलाई ल्याइएको छ।
3: र भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टूरमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघ एनबीएले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राखेप सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गरेका हुन्। भदौ 19 देखि 21 गतेसम्म आयोजना हुने काबा बीच भलिबल टुरमा नेपालबाट दुई पुरूष र दुई महिला टोलीले सहभागिता जनाउने अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए। पुरूषतर्फ महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा जमन सिंह दर्जी र शरण कार्कीको जोड़ी तथा महिलातर्फ कमला पुनल कोपिला राणा तथा सुनिता राई र भावना डाङ्गीको जोड़ीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: घटेको सिपाहीबाट 16 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान। सड़क खानेपानी पुल लगायतका संरचनाको क्षति मूल्यांकन। रसुवा र नुवाकोट अति प्रभावित।
3: सर्वदलीय बैठकमा विपक्षी दलका शीर्ष नेता अनुपस्थित। भोलि प्रतिनिधि सभाको बैठक बस्ने।
4: त्रिवी शिक्षण अस्पतालमा रहेका 30 व्यवहारी से शव गोकर्णको जंगलमा व्यवस्थापन। डीएनए पहिचान उपकरण सहित शव पहिचान गर्न चीनले विज्ञ टोली नेपाल पठाउने।
3: इरानमाथि अमेरिकी कार्यवाहीमा युको समर्थन प्रति तेहरान आक्रोशित। युले आगामी दिनमा रणनैतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क।
4: र एभरेस्ट महिला भलिबल लीग स्थगित। नेपालको एले अस्ट्रेलियामा 3 एकदिवसीय खेल्ने। इंग्ल्याण्डसँगको हारपछि पाकिस्तानको टेस्ट क्रिकेट टोलीका मुख्य प्रशिक्षक बर्खास्त।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-563-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
4: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानको धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
16: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
18: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
18: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
15: नोट यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
20: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
21: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
20: डाक्टरद्वारा दिइने सेवाहरू
21: ब्लड प्रेसर हाई लो भएका
20: कोलेस्ट्रोल बढी भएको
21: मुटुको गति एकनास नभएको
20: मुटु ढुकढुक हुने डर लाए जस्तो महसुस हुने
21: मुटुको बाथ रोग मुटु सुन्निएको, हृदयघात भएको,
20: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
21: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका हामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
22: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
23: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: अन्य सेवाहरू
24: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।

0: ती समस्याको समाधान गर्नुहोस्।
1: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
2: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
3: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825 82 023 98 78 18 617 98 78 35 643।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: आजिक रूपांतरण का लागि यो हो
2: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको आलोचनाबीच गृहमन्त्री सुदन गुरुङ भन्छन्,
3: राज्य कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको छौँ, गरेको छौँ, अझै पनि गर्दैछौँ।
2: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डीएनए नमूना लिन थालिएको एक अधिकारीको भनाई।
4: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपाल पोलिटेक अस्पतालमा त्यो कामहरू शुरू भएको छ।
2: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नागेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
3: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छौँ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेको छ।
5: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी

0: र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेप्यास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 जनाको ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 जना रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेप्यास्त्र बज्रिदा उनीहरू मारिएका हुन्। 5 दिनदेखिको लगातारको ड्रोन हमलापछि राति 2 बजे बलिस्टिक क्षेप्यास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना उनीसतमा आए यता लड़ाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 जना मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ग्वाभियारेमा मारिने मध्ये फार्क लड़ाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 जनालाई नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 महिनामा चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 भाग रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1,000 भन्दा धेरैको शव फेला परेको र 4,500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
2: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन। भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
1: राहत वितरण अपुग्रहको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरूङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
2: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छौँ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा। र यो 3 दिन 4 दिन जति चाहिँ हामीले आशा बोकेर भए हामी रेस्क्यू एफर्टमा हामीले सुरक्षा कर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, त्यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
1: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1,066 जनाको शव फेला परेको छ। अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
3: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपाल प्रहरीको अस्पतालमा त्यो कामहरू शुरू भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सञ्चालन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै त्यही डीएनए परीक्षण गरेर त्यसको म्याचिङ गरी कामहरू अगाडि बढ़ाउँछ।
1: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4,606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसै मध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने:
4: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर 20-30 मिटर डिपोजिट ल्याएर भरिदिएछ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो 4 मिटर चौडा 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिएछ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर छोडिसक्यौं, 5 चट्टान छोड्दैछौ। तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउल्डर देखियो, त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सनमा हामीले क्राउन फोरेर 24 मिटर माथि पट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौं पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदरले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौं। टनलको मुख चाहिँ हामी पहिले ओपन गऱ्यौं, तर मुख ओपन गरेर भएन। त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउल्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्ण मिलेन। त्यसकारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा मेदो र गेग्रानलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न सुरु गर्छौ। सुरुङभित्र चाहिँ मुखमा लेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौं। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउलर भित्र गएको छैन, लेदो र सानसानो गेग्रान मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फ्रेसै ब्लक छ त्यो लेदोले।
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो सुरुङ हो त्यहाँ?
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौ। अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउन भन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
1: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने सञ्जय ढकालसँग कुरा गर्दै। बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्:
6: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेशनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन। अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन डिभाइड गर्दाखेरि अलिक चारो आउन सक्छ, किनभने टावर के पनि भएको छैन। त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ।
5: सुरुङहरूमा धेरै फँसेका होलान् भनेर जुन अहिले भनिराखेका छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन, त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो? खासमा चाहिँ कति मान्छे त्यहाँ फँसेका हुन सक्लान्, के अनुमान गर्न सकिन्छ?
6: सुरुङभित्र ठुलो पारसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्डमा, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो। सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन। सुरुङभित्रको पारसभित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ, त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ। धेरै प्रयास भइरहेछ, त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन।
5: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
6: भागेर जाने होइन, बस्ने नै पावर हाउस हो। त्यहाँ 4 तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन, मसिन फ्लोर भन्दा माथि 4 तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ। यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू, होइन, भने बाँच्न सक्ने सम्भावना रहन्छ।
5: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियाँ र कोरियन पनि आएको भन्ने लिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
6: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने, इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्युटीमा आएको भए ऊ गर्न सक्छ। अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकस अलि दिन नसक्दाखेरि अलिक ढिलो भएको हो। छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्ने थिएर लाग्नुपर्छ।
5: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
6: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन। यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ। यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर कसरी लिने, त्यो एक्सेस टनलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला होइन, डोक्स कसरी डिजाइन गर्ने होइन, सर्फेस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ, पावर हाउसभित्र किन मान्छे बस्ने, बाहिरबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी जानु पर्यो होइन, हाम्रो छ तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला, त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावरको ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ।
5: यसलाई पुनर्स्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौं लाग्छ होला होइन,
6: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन, एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्ट एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ। त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए धेरै गाह्रो छ, धेरै टाइम लाग्छ।
1: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौं। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्यूब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाण्डसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरूद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ। केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर।
7: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 वटा उद्योग मध्ये 18 वटा उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र कार्यमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन। वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिण्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भनेर हामीले निर्देशन पनि दिइसकेका छौँ।
1: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब हामी भोलि बेलुकी 9:15 बजे आउनेछौ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई
8: मध्य पश्चिम यति बेला रात्रिको 9 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
8: र 98578030689।
9: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
11: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
9: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
11: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
9: पाठेघरमा मासु पलाउने,
11: निसन्तान महिलाको चेक जाँच,
9: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
9: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 विभाग रोड, दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98453-0653।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
2: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु, पढ्छ है छोरी?
3: जस्ता बाबुहरू।

0: 야, 이거 나 놓기라 어려워요.
1: 다초배로 버티라고 오사디 거나 자는 분이고 만해이나.
0: 아야, 어떻게 먹거도 오사디 거리고 미스코 은니스 바꿔이나.
1: 잡아야 돼 오사디 거래 버치 됐어요 운차.
0: 야, 앞으로 해 두키로 모르는 거 있었죠? 티비 보는 나 가장 뭐.
1: 고라히코 호스피털 로드 마르히코 사그마타 젠틀 클리닉 마 자는 나 아니 자네 니코.
2: 하타쿠 사태 딘 던터룩 비스석에 도와라 시와 프로단 거디아이쿠 사그마타 젠틀 클리닉
3: 던터룩 타타 묵성먼디 사무사쿠 라기 바히러 자네 나파르니 जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्हाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराईदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-67-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273।
10: मध्यपश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा संचालित रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान चाबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: मनुष्यको दुःखको कारण ऊ आफै भित्र बोकेर हिँड्दछ। हामीलाई आफू बाहेक कसैले डुबाएकै छैन, हामीले आफैले आफैलाई डुबाएको हो। हाम्रो दुःख सबै स्वार्जित हो, सुख पनि स्वार्जित हो। भगवत गीतामा एउटा श्लोक आउँछ, उद्धरेदात्मनात्मानम् नात्मानम् अवसादयेत् आत्मैव ह्यात्मनो बन्धु रात्मैव रिपुरात्मनः। हे मनुष्य, तिमीलाई कसैले उद्धार गर्ने छैन, तिमी आफैले आफ्नो उद्धार गर, आफैले आफ्नो उद्धार गर्नुपर्नेछ। आत्मैव ह्यात्मनो बन्धु रात्मैव रिपुरात्मनः, तिमी आफै नै आफ्नो बन्धु पनि हौ, मित्र पनि हौ, र आफै आफ्नो शत्रु पनि हौ। जसले आफ्नो उद्धार आफै गर्दैन, ऊ आफै आफ्नो शत्रु बन्नेछ। त्यसकारणले शत्रु तथा मित्र हामी दुवै आफै भित्र बोकेर हिँड्छौं, त्यो मै हो। मेरो शत्रु पनि मै हो, मेरो मित्र पनि मै हो। जसले आफ्नो उद्धार गर्ने बाटो खोज्दछ, उसले ऊ आफू आफ्नो मित्र बन्नेछ। अध्यात्म कहीँ परेको ईश्वर, कुनै मसीहा, कुनै तारकलाई पर्खेर बस्ने कमजोरहरूको विधा होइन। कुनै दिन आउला कुनै भगवानले, गुरुले, मसीहाले, देवताले मलाई उठाइदेला, मेरो उपकार गर्ला भनेर बस्ने नालायकहरूको विज्ञान होइन अध्यात्म। यो त आफ्नो उद्धार जो गर्न हिँडेको छ, आफै मैले मेरो आफ्नै उद्धार गर्नुपर्छ भनेर जो हिँडेको छ, उसैको विज्ञान हो अध्यात्म। त्यसकारणले अंग्रेजीमा एउटा भनाइ छ, गॉड हेल्प्स दोज हु हेल्प देमसेल्भ्स। ईश्वरले पनि त्यसलाई मदद गर्छ जसले आफ्नो मदद आफै गर्नेछ। ईश्वरले मात्र त्यसको मदद गर्छ जो आफ्नो मदद आफै गर्न तल्लीन छ। ईश्वरले साथ दिने हो। ईश्वर भनेको के हो? महाशक्ति, सारा ब्रह्माण्डभित्र लुकेको महाशक्ति। त्यो महाशक्तिले के गर्छ? मेरो आत्मा तरवार छ, कसैको शिरको छेदन गर्न खोजिरहेको छु भने शिरको छेदन गर्ने शक्ति बनिदिन्छ, रोक्दैन त्यसले। र अरू कसैको शिर काटिन आँटेको छ, मैले मेरो तरवार प्रयोग गरेर बचाउँदैछु भने बचाउने शक्ति पनि त्यही बन्छ। ईश्वर तटस्थ शक्ति हो, परमात्मा तटस्थ शक्ति हो, न्यूट्रल एनर्जी हो। दुखी बन्न खोज्यो भने दुखी बन्न सहयोग गर्नेछ त्यसले, सुखी बन्न खोज्यो भने सुखी बन्न सहयोग गर्नेछ। तर गर्नु मैले पर्छ, त्यो मेरो ऊर्जा हो, महाऊर्जा हो, विराट ऊर्जा हो। म जुन बाटोमा हिँड्न खोज्छु त्यही बाटोमा मेरो खुट्टाको बल, मेरो बाहुको बल बनेर आउनेछ। त्यसकारणले उद्धार त मैले आफैले आफ्नो गर्नुपर्छ। यहाँबाट अध्यात्मको श्री गणेशायनमा हुन्छ। त्यसकारणले हामी कसैलाई पर्खेर बस्दैनौं, कसैको इन्तजार, कसैको प्रतीक्षा पनि हामीलाई छैन। यो जीवन प्रतीक्षालय होइन, जीवन त कर्मथलो हो। त्यही भएर हाम्रा ऋषिहरू भन्दछन् कि मनुष्यको योनि कर्म योनि हो। आफूलाई आफैले उद्धार गर्ने महायज्ञमा लागेका छौं, यसैलाई यज्ञ भनिन्छ। मैले आफूलाई कसरी उद्धार गर्ने, यो विज्ञानलाई यज्ञ भन्यो। आफैले आफैलाई उद्धार गर्ने व्यक्ति कति छिटो उद्धारित हुन्छ? भगवद् गीतामा अर्को एउटा वाक्य छ, अपि चेदसि पापेभ्यो सर्वेभ्यो पापकृतमः सर्वं ज्ञान प्लवेनैव वृद्धिनां संतरिष्यसि। पापी भन्दा पनि पापी, पापी मात्रै होइन सबै पापीहरूको पनि राजा कोही छ भने पनि ज्ञानको सानो प्रकाशले पनि पुलको काम गरेर उसलाई उद्धार गर्नेछ। मैले आजसम्म कति पाप गरेको छु अर्थै छैन, आज मैले के गरे त्यो चाहिँ अर्थको विषय हो। सर्वम ज्ञान प्लवेनैव वृद्धिनां संतरिष्यसि, मैले मेरो ज्ञानलाई पुल बनाउनु पर्छ। ज्ञान के हो? आफ्नो आत्म गुफाभित्र प्रवेश गर्ने विज्ञानलाई नै ज्ञान भनिन्छ। यो बाहेक अध्यात्ममा ज्ञान शब्दको अरू कुनै पनि अर्थ हुँदैन। न शास्त्र ज्ञान हो, न अरू कुनै वचन ज्ञान हो, त्यो त बाहिरको सूचना हो। त्यसलाई मैले आफ्नो आत्म गुफामा प्रवेश गर्ने माध्यम बनाए भने मात्रै ज्ञान बन्दछ, नत्र भने ज्ञान बन्दैन। पहिले त सूचनाको रूपमा आउँछ, त्यसपछि बल्ल ज्ञान बन्ने हो, ज्ञान मैले आफूले बनाउनु पर्छ। मेरो आत्मगुफामा प्रवेश गर्ने विज्ञानलाई ज्ञान भनिन्छ भने, आत्मगुफामा प्रवेश गर्ने सबै साधनहरूलाई यज्ञ भनिन्छ। सबै साधनहरू जति पनि हुन सक्छन् ती सबै साधनहरूलाई यज्ञ भनिन्छ। शास्त्रहरूमा आउँछ, विशेष गरी श्रीमद् भागवत महापुराणमा, बाइबलमा, श्रीमद् भगवद् गीतामा कि यज्ञ धेरै प्रकारका हुन्छ। मन्त्र जप गर्नु यज्ञ हो, प्राणायाम यज्ञ हो, त्यस्तै आफूसँग भएको धन दान गर्नु पनि यज्ञ हो, त्यसलाई द्रव्य यज्ञ भनिन्छ। आफूसँग कुनै पनि ऊर्जा छ, बल छ, त्यसको त्यसलाई त्यो बललाई दान गर्नु अश्वमेध यज्ञ भनिन्छ, सबभन्दा ठूलो यज्ञ। आफूसँग भएको बलको दान गर्नु भनेको के हो? त्यो यज्ञमा दान हुन्छ। यज्ञमा किन दान हुन्छ? प्राणायामको यज्ञमा पनि दान हुन्छ। अझ भगवत गीता त भन्छ कि दुईटा यज्ञ त महायज्ञ हुन्, एउटा योग यज्ञ, अर्को आत्मज्ञान यज्ञ, आत्मसंयम यज्ञ, महायज्ञहरू हुन् यिनीहरू। यज्ञमा केही दान हुन्छ। दान भनेको के हो? मलाई आत्मगुफाभित्र छिर्न जे जे कुराले रोकेको छ त्यो त्यो कुरालाई छोड्नु नै दान हो। त्यो कुरालाई त्याग्दै जानु, त्यो कुरालाई छोड्दै जानु। संसारले मलाई मेरो आत्मगुफाभित्र छिर्न रोकेको छैन, तर मेरो संसारप्रति जुन मोह छ त्यसले निश्चित रूपमा रोकेको छ। सम्पत्ति बाधा होइन, सम्पत्ति प्रतिको मेरो मोह, मेरो पकड चाहिँ बाधा हो। परिवार बाधा होइन, परिवार त जसले व्यवस्थित गर्न जान्यो, जसले परिवारको कला बुझ्यो, उसको लागि त वैकुण्ठ हो परिवार। परिवार भन्दा प्यारो त के हुन्छ र? बिस्तारै सानो परिवार प्रयोग गरेर उसले सारा जगतलाई नै आफ्नो परिवार बनाइदिन्छ, ईश्वरलाई पनि आफ्नो परिवारको सदस्य बनाइदिन्छ बुद्धि भएको व्यक्तिले त। परिवार त त्यति गहिरो हुन्छ परिवारको विज्ञान। परिवार बाधा होइन, तर परिवार प्रतिको मेरो पक्कड बाधा हो। संसार प्रतिको मेरो कामना, मेरो अपेक्षा नै आत्मगुफामा सबैभन्दा ठूलो बाधा हो। उसलाई बाधा पनि भन्न मिल्दैन। जति बराबर मेरो पकड छ, जति बराबर अपेक्षा छ, जति बराबर कामना छ, त्यति बराबर म आत्मगुफाभित्र छिर्न सक्दिन। त आत्मगुफाभित्र छिर्न म सकिरहेको छैन, मेरो आत्मगुफाभित्र म प्रवेश गर्न सकिरहेको छैन भने अब मैले बुझे हुन्छ कि मेरो बुद्धि उल्टो घुमिरह होला अहिलेसम्म। कारण म बाहेक कोही पनि छैन, किनभने त्यो त मेरो आत्मगुफा हो, त्यहाँभित्र त कोही पनि प्रवेश गर्नै सक्दैन। मेरो आत्मगुफाभित्र त एउटा ईश्वरको बाहेक कसैको पनि प्रवेश छैन। प्रवेश निषिद्ध छ त्यो ठाउँ, त्यो त प्रोहिबिटेड जोन हो, त्यहाँभित्र कोही पनि छिर्न सक्दैन, म आफू मात्रै छिर्न सक्छु। त्यसकारणले म आफ्नो आत्मगुफा भित्र प्रवेश गर्न नसक्नुको मुख्य कारण यदि पकड हो, वासना हो, बाहिरको कुराहरूको इच्छा हो भने यसलाई समाधान गर्ने तरिका चाहिँ के हो त? के कुरा मेरो जीवनमा आयो भने मलाई मेरो आत्मगुफाभित्र प्रवेश गर्न अत्यन्तै सजिलो हुन्छ। सजिलो मात्रै होइन, कुनै दिन यस्तो आउनेछ जुन दिन मलाई आत्मगुफाभित्र प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्किने केही मेहनतै गर्नु पर्दैन। आफ्नो ध्यानमा छिर्न र ध्यानबाट बाहिर आउन केही पनि मेहनतै परिश्रमै गर्नु पर्दैन, एकदम सिधै भइहाल्छ, सजिलोसँग हुन्छ। त्यसैलाई सिद्धावस्था भनिन्छ वा सहजावस्था। सहजावस्था हो त्यो, त्यति सजिलो हुँदैछ कुनै दिन। जुन यज्ञ छ, जुन ज्ञान छ, यो यज्ञ र यो ज्ञानलाई मैले मेरो आत्मगुफाभित्र प्रवेश गर्ने माध्यम कसरी बनाउने? तीनवटा कुरा अत्यन्तै गहिरोसँग सहायक हुनेछन्। सबैभन्दा पहिलो हो प्रेम। यदि मेरो संसारप्रति प्रेमले भरिएको आँखा छ भने, प्रेमले भरिएको हृदय छ भने मेरो आत्मगुफा मेरो लागि खुल्न थाल्छ, आफै खुल्न थाल्छ। प्रेमले भरिएको हृदय भनेको के हो? प्रेमले भरिएको हृदय भनेको प्रेम के हो? दिनुको मजालाई प्रेम भनिन्छ। दिनुको मजा हो, लिनुको मजालाई वासना, कामना वा अपेक्षा भनिन्छ। आफ्नो तर्फबाट दिन आनन्द आउँछ भने त्यो प्रेम हो। सुनेका छौ नि हामीले सुदामा र भगवान कृष्णको कथा। सुदामा जब ती ब्रह्माण्ड मालिकलाई भेट्न गए, केही माग्न गएनन्, श्रीमतीले त माग्न भनेकी थिइन्।
1: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्टहरु कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी।
2: जो तपाईलाई पाइल फुस्का फुस्का भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
7: सम्पर्क फोन नम्बर 01-46-20-310,
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
8: तर उनी तीन मुठी चामल दिन गए, कनिका दिन गए, ध्यान दिनु होला, ब्रह्माण्डको मालिकलाई पनि भेट्न जाँदा दिन गए। जसले दिन गयो उसले त सारा कुरा पाइहाले, जो लिन जान्छ ऊ खाली हात फर्किनेछ, भिखारी हुनेछ। जो दिन जान्छ त्यो व्यक्तिको हात कहिले पनि खाली हुने छैन। त्यो हेर्नुहोस् त, तीन मुठी कनिका कति मिठो मानेर भगवानले खानुभयो, किनभने नि दिन जाने जो पनि छ ईश्वरले उसको सबै कुरा ग्रहण गर्छ, त्यही यज्ञ हो। सुदामाको लागि यो दान यज्ञ बन्यो। अब भगवानले सारा सम्पदा दिनुभयो अरे, यो कथा लेख्न जरूरी छैन, सम्पदा दिनुभयो भन्नुपर्ने जरूरी पनि छैन, यो त केटाकेटीहरूको लागि लेखिएको। बस सुदामाले दिए भन्ने बित्तिकै सकियो कथा, किनभने दिने व्यक्ति सम्राट हो। त प्रेम के हो? दिनुको कला हो। म दिन सक्दछु आफ्नो तर्फबाट भने मेरो जीवनमा प्रेम जन्मिन्छ, जसलाई पनि मैले मदद गरौं भन्ने भाव भित्रबाट आउँछ कि आउँदैन। र मदद गर्ने बहाना त हजारौं छन्, प्रेमका बहाना हजारौं छन्, नित्य निरन्तर उपलब्ध छ। कोही व्यक्ति तपाईँसँग रिसाइरहेछ, मान्नुहोस् तपाईँसँग राम्रो व्यवहार गर्दैन, तपाईँसँग रिसाइरहेछ भने गहिरोमा बुझै हुन्छ कि तपाईँ ऊबाट केही अपेक्षा गरिराख्नु भएको छ। होइन भने त्यो व्यक्तिको अहंकार जाग्दै जाग्दैन, मेरो अपेक्षा नै त्यो व्यक्तिको अहंकारको कारण बन्छ र म प्रति ऊ वैमनस्यले, द्वेषले, घृणाले, ईर्ष्याले भरिन थाल्छ। त्यसको ठिक विपरीत, म उसलाई केही मदद गर्ने प्रयास गरौं त नित्य निरन्तर कर्ममा मात्रै होइन, हृदयमा, भावमा, पुरै दिने भाव, अचानक त्यो व्यक्तिको मनस्थिति परिवर्तन हुन्छ। अब मलाई उसँग केही पनि लिनु नै छैन भने ऊ मसँग किन रिसाउँछ? रिसाउनु त कारणै छ, केही लिनु नै छैन। र यसको लागि पनि हेर्नुहोस्, यसको लागि पनि सबैभन्दा पहिलो पाठशाला आफ्नो परिवारलाई बनाऊ। परिवार दिनुको आनन्द लिने ठाउँ हो यो, एक अत्यन्तै राम्रो सुन्दर पाठशाला हो परिवार। परिवार त पहिलो गुरुकुल हो जहाँ ईश्वरको लायक बन्छ हरेक व्यक्ति, बन्न सक्छ। तर परिवारमा पनि अलिक घृणा बढेको छ, विद्वेष बढेको छ, प्रेम भाव कम भएको छ, त्यो कम भएको छ भइरहेको छ। तर हामी आफ्नो तर्फबाट परिवारमा भएको हरेकलाई मैले के मदद गर्न सक्छु बिहानदेखि बेलुकीसम्म त्यही खोजिराखौं र गरौं। अन्तर हृदयबाट इमानदारितापूर्वक केही देखावटी गर्नु छैन, दिनुमा आनन्द छ र मैले दिइसकेपछि कसैले मलाई धन्यवाद भनोस् नमस्कार भनोस् भन्ने छ भने यो मेरो अहंकार हो, यो मेरो दान होइन, प्रेम होइन, सेवा होइन, केही पनि होइन। मैले गरिसकेपछि सकियो, जहाँ दिनुको आनन्द छ त्यहाँ प्रेम हुन्छ। अब कसैले त्यसपछि धन्यवाद भन्यो भने र मैले धन्यवादको आनन्द लिएँ भने त्यो त अपेक्षाको आनन्द हो, पाउनुको आनन्द हो। पाउनुको आनन्दमा जीवन छैन, दिनुको आनन्दमा जीवन छ। मनुष्य जीवनको सार्थकता यसैमा हो। म जब दिन थाल्छु मेरो संसारप्रतिको पकड सकिन थाल्छ, प्रेमले मेरो आत्मगुफालाई खोलिदिन थाल्छ। अब किनभने आत्मगुफामा पर्दा प्रेमको अभाव थियो, जति म प्रेम गर्न थाल्छु उति संसारप्रति मेरो दिने भाव हुन्छ। अब संसारप्रति लिने भाव नभएपछि त म भिखारी कहाँबाट हुन्छु, कहाँबाट मलाई दुःख हुन्छ जीवनमा। त्यसकारणले पहिलो कदम हो प्रेम, यसको अभ्यास हामीले अलिअलि गरिरहेका छौं। तर हामी प्रेम त्यो व्यक्तिलाई मात्र दिन्छौं जो आफूलाई मनपर्छ, ठिक छ, त्यहीबाट प्रारम्भ गरौं। तर बिस्तारै बिस्तारै सबैप्रति दिने भाव जन्मियोस् अनि त्यसको आनन्द, त्यसको गरिमा आफूलाई अनुभव हुन थाल्छ। दोस्रो कदम हो सेवा। यदि हृदयमा प्रेम छ भने जीवनमा सेवा आफै जन्मिन्छ। सेवा धेरै ठूलो यज्ञ हो, वास्तवमा यज्ञहरूको पनि यज्ञ हो सेवा। प्रेम मेरो हृदयमा छ भने म प्रेमपूर्ण व्यवहार गर्छु सबैसँग, तर प्रेमपूर्ण व्यवहार मात्रै होइन प्रेमपूर्ण कर्म पनि गर्न थाले भने सेवा जन्मिन्छ। सेवा जन्मिएको छैन, म परिवारका मान्छे, मेरो समाजका मान्छेप्रति म सेवा गर्न सकिरहेको छैन, सेवाको भावले, अन्तर्भावले है, देखावटी होइन, अन्तर्भावले म प्रस्तुत हुन सकिरहेको छैन भने मेरो जीवनमा प्रेम छैन भन्ने बुझिन्छ। सेवा प्रेमको प्रमाण हो, सेवा प्रेमको प्रमाण हो, प्रेमको प्रमाण हो सेवा, त्यो कर्म पनि बन्छ। अब मैले अरूहरूबाट अपेक्षा गरेको थिएँ, घर परिवारका सदस्यबाट अपेक्षा गरेका थिएँ, अरूबाट अपेक्षा गरेका थिएँ, होइन अपेक्षा होइन, उल्टो मैले आफूले गर्न थालेँ। अब जे छ र हामीसँग कति छ कति छ, जो व्यक्ति सेवा गर्न थाल्छ त्यो व्यक्तिको जीवनमा न तनाव आउँछ, न चिन्ता आउँछ, न नकारात्मकता आउँछ, न अवसाद डिप्रेसन जस्ता समस्या आउँछन्। जो व्यक्ति अत्यन्तै स्वार्थी हुन थाल्यो त्यही व्यक्ति डिप्रेसनमा जाने हो, चरम स्वार्थको लक्षण हो, तनाव पनि चरम स्वार्थको लक्षण हो। म अत्यन्तै स्वार्थी हुन थाले भने म तनावमा जान थालिहाल्छ, दिने मान्छेलाई ती सबै कुराको फुर्सदै छ, सेवा गर्ने व्यक्तिलाई के को फुर्सद। जब फ्लोरेन्स नाइटिङ्गेल युद्धमा घायल घाइते भएका सिपाहीहरूको सेवा गर्न थालिन् त उनलाई न हात दुखेको थाहा भयो, न भोक लागेको थाहा भयो, न खुट्टा दुखेको थाहा भयो, न ममाथि नै बम बर्सेला, ममाथि नै गोली बर्सेला भन्ने चिन्ता भयो। अरूको सेवा गर्ने व्यक्तिलाई आफ्नो चिन्ता हराउँछ। अब सारा संसार अरूको हाँसोमा म हाँस्न थाल्छु, अरू खुसी भए म खुसी हुन थाल्छु, अरू रोए म रुन थाल्छु। मलाई आफ्नो त कुरा महत्वपूर्ण लाग्नै छोड्छ र आफ्नो कुरो महत्वपूर्ण लाग्न छोड्नु पर्छ, यो जीवनको नियम हो। मेरै कुरा मात्रै महत्वपूर्ण लाग्दैछ भने म एक वर्ष, दुई वर्ष, तीन वर्षको बालक हुँ। म मेरो बुद्धि चाहिँ बालकभन्दा माथि उठेकै छैन, यो बाल बुद्धि हो यो। यदि मलाई मेरै मात्रै कुरा अत्यन्तै महत्वपूर्ण हो, मैले मात्रै जित्नुपर्छ, मैले पाउनुपर्छ, सबैले मेरै सेवा गरिदिउन्, सबैले मैलाई हेरिदिउन्, सबैले मेरै नामको पुकार गरून्, पत्र पत्रिकामा मेरै खबर छापियोस्, मेरा परिवारका सदस्यले मेरै नाम भनून्, बाटोमा हिँड्दा महिला नमस्कार गरून् भन्ने मलाई लाग्छ भने म मूलत राक्षस हुँ। यो राक्षसी प्रवृत्ति हो। सेवा लिने होइन दिने। सेवा दिने व्यक्ति त संसारका सबै समस्याबाट मुक्त हुन्छ र जुन दिन समस्याबाट मुक्त हुन्छ अचानक आत्मगुफामा छिर्छ पनि, अचानक छिरिहाल्छ, किनभने दिने वृत्तिले आत्मगुफालाई खोलिदिन्छ, लिने व्यक्तिले आत्मगुफालाई साँगुरो बनाउँछ। किनभने नि म दिने व्यक्ति हुँ, सेवा गर्ने व्यक्ति हुँ भन्ने म भित्र छ भने म आफू विराट भएको अनुभव गर्छु, लिने व्यक्ति त कहिले पनि सानो भएको अनुभव गर्छ। कुनै पनि भिखारी आत्मविश्वासले भरिएको देख्नु भएको छ? आत्मसम्मानले भरिएको कुनै भिखारी होला? वाह म त भिखारी हुँ बुझेस भनेर कसैले भनेको सुनेका छौ हामीले आजसम्म? त अरूबाट सेवा लिने, अरूबाट प्रेम लिन खोज्ने व्यक्ति यो जन्मजात भिखारी हो। यसैलाई हामी जीवन विज्ञानमा दुखी अवतार भन्छौ। यो दुःख पाउन जन्मेको, दुःख पाइरहन्छ आफ्नै कारणले, किन रोइस मंगले आफ्नै ढंगले, आफ्नो ढंगले बाहेक त कोही पनि रुदै रुदैन यहाँ। दोस्रो सेवा, जब हृदयमा प्रेम जन्मिन्छ प्रेम दिनु बन्छ, भाव पनि प्रेमको जन्मिन्छ र जीवनमा सहज रूपमा सेवा जन्मिन्छ। तेस्रो यज्ञ हो दान। अब सेवा मात्रै होइन, म त सेवामा त कहाँ कहाँ पुग्न सक्छु, जहाँ पुग्न सक्दिनँ त्यहाँ म दान गर्दै हुन्छु, मैले मुस्कुराहट पनि दान गर्न सक्छु। अहिले हेर्नुहोस् त हामी आफ्नो दुःख मात्रै दान गरेका छौँ, जसलाई भेटे पनि मान्छे आफ्नो दुःख सुनाउँछ। तपाईँको दुःख सुन्न को जन्म्या छ यहाँ भन्नुहोस् त? कसले ठेक्का ल्याएको छ तपाईँको दुःख सुन्ने?
7: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
9: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
7: हाम्रा सेवाहरू
9: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
7: अर्डर अनुसार खाली बोतलको उत्पादन,
9: 20 लिटर जारमा होम डेलिभरी सेवा।
7: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-21 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
9: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
10: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
11: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
12: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
14: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
15: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
16: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू,
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
19: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
21: सूर्यको विकिरण बढ्दैछ,
0: आँखा कमजोर हुँदैछ। ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
22: फोन नम्बर 0825625601, 9858735990, 9858731684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
23: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
24: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
24: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
23: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
24: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
23: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
24: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
25: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
24: समय बिहान 10 बजेदेखि।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
23: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847597393 र 9818890028।
26: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
27: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
26: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
27: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
26: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
27: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9858734910।
26: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
28: मैले आफ्नो तर्फबाट दान दिने हो। दान के को दिन्छ? राम्रा राम्रा कुराको दान दिन्छ, हो कि होइन? मुस्कुराहटको दान दिने, प्रशंसाको दान दिने, गुणगानको दान दिने, दुईटा मिठा शब्दको दान दिने, सकिन्छ द्रव्यको दान दिने, आफ्नो समयको दान दिने। मसँग अरू केही नहोला, कमसेकम हात खुट्टामा बल त छ नि, त्यो बल प्रयोग गरेर अरूलाई केही गर्न त सक्छु नि मैले। यो दान बन्द छ, प्रेम सेवा बन्नेछ, सेवा दान बन्नेछ। यदि ठिकसँग प्रयोग गर्यो भने जीवन नै दान बन्छ। त्यो योभन्दा ठुलो यज्ञ अर्को हुँदैन। र सारा यज्ञले मेरो आत्मगुफालाई खुलाउँदै लैजान्छन्। म भित्रको ईश्वरमा मलाई प्रतिष्ठित गराउँदै लैजान्छन्। ईश्वरको सिंहासन मेरो लागि खुला हुन थाल्छ। अब ईश्वरको परमधाम मेरो लागि खुला हुन थाल्छ। यदि मेरो जीवनमा तनाव छ, चिन्ता छ, अशान्ति छ भने मैले खोतलौ कि मेरो जीवनमा पक्का पनि प्रेम, सेवा र दान जन्मेकै छैन। नजन्मिकन सुख, शान्ति, समृद्धि आउँदैन। मेरो जीवनमा पक्का पनि यज्ञ जन्मेको छैन, ज्ञान जन्मेको छैन। मेरो जीवनमा पक्का पनि बुद्धि चाहिँ जन्मेको छैन। दुःख के हो? बुद्धिको अभाव हो। जति कम बुद्धि उति बढी दुःख। र बुद्धि अरू केही पनि होइन, संसार जित्ने बुद्धि होइन, आफ्नो तर्फबाट प्रेम दिने बुद्धि, आफ्नो तर्फबाट सेवा गर्ने बुद्धि, आफ्नो तर्फबाट दान दिने बुद्धि, निरन्तर दिइराख्ने। मसँग जे छ त्यो बाँड्नु नै दान हो, तर सकारात्मक कुरा बाँड्नु दान हो। यदि म भित्र नकारात्मकता छ भने त्यसलाई मैले फालिदिउँ र सकारात्मकतालाई बाँड्न थालौं, मैले त्यो सकारात्मक वृत्तिलाई, सकारात्मक भावलाई मैले बाँड्न थालौं, त्यो जति बाँड्दै जान्छु उति बढ्छ। हेर्नुहोस् त, यदि मैले मेरो दुःख कसैलाई सुनाएँ भने अर्को व्यक्ति पनि दुःखी हुन्छ, म सारा संसारलाई दुःखी बनाउन थाल्छु। तर यदि म खुसी छु र मुस्कुराउँदै हिँडे, हाँस्दै हिँडे भने अरू पनि हाँस्नेछन् मलाई देखेर। त्यसकारणले नियम छ, प्रकृतिको नियम, कि कोही पनि व्यक्ति दुःखी भयो भने आफ्नो कोठाबाट बाहिर निस्किन मान्दैन। रुँदाखेरि सार्वजनिक रूपमा रुन सक्दैन व्यक्ति, हाँस्दाखेरि सार्वजनिक रूपमा हाँस्न सक्छ। रुनको लागि रुने बेलामा मान्छेले मुख छोप्छ, हाँस्ने बेलामा मुख छोप्नु आवश्यकै छैन। किन मुख छोप्छ भने लाज लागेर छोपेको, हे मेरो बुद्धि नपुगेको, यस्तो प्यारो जीवन छ म रुनु परिरहेछ, हे मेरो बुद्धि भनेर रोएको। आफै प्रति बाहेक कसै प्रति पनि रुन सकिँदैन। मेरा सारा दुःखहरू मैले आफैले आर्जन गरेका हुन्, मलाई कसैले दिएकै होइन, त कोसँग गएर रुनु? म आफैले आर्जन गरेको भने आफैले त्यसको भोग गर्नु पर्यो। यति तीनवटा कुरा मेरो हृदयमा जन्मिन थाले, तीनवटा भावहरू मेरो हृदयमा जन्मिन थाले भने एउटा नयाँ युगमा म प्रवेश गर्छु। फेरि दोहोऱ्याउँ, प्रेम, सेवा, दान। आफैलाई सोध्ने, आज मैले मेरो हृदयमा प्रेमको अनुभव गरे कि गरिन? आज मैले कतिजनालाई सेवा गरे? आज मैले के दान गरे? सोध्ने, हरेक दिन सोध्ने, बिहान सोध्ने, बेलुकी सोध्ने, बिहान उठेर योजना बनाउने, आज म कतिजनालाई मदत गर्न सक्छु, कतिजनालाई मेरो मुस्कुराहट दिन सक्छु, कतिजनालाई प्रेमले भरिएका आँखाले हेर्न सक्छु, म कतिजनालाई राम्रो कुरा सुनाउन सक्छु, म के गर्न सक्छु? बिहान योजना बनाउने, बेलुकी सुत्दाखेरि समीक्षा गर्ने, आज म यतिजनालाई मदत गर्न सके, आहा, यो हो नि जीवन। र मदत गर्न 3 वर्ष बालकले पनि सक्छ, भयानक धेरै सम्पत्ति आएपछि मदत गर्ने भन्ने हुँदैन। आज जे छ त्यही मसँग, जे छ त्यही बाँड्नुको आनन्द। केही मसँग छैन, समय छ नि, 1 घण्टा समय अरू कसैको लागि दिउँ? खोजौं, बहाना खोजौं, यति धेरै बहाना खोज्नु छ। र बहाना खोजे जति पनि भेटिन्छ। एउटा गजबको घटना मैले बार बार भन्ने गरेको छु, तपाईँलाई सुनाउँछु। मदर टेरेसाको जब निधन भयो, मिशनरी अफ च्यारिटी की प्रमुखको रूपमा नेपालको पाल्पामा जन्मिएकी सिस्टर निर्मला अध्यक्ष भइन्। सिस्टर निर्मला अध्यक्ष भइसकेपछि उनको शपथ ग्रहण समारोह भयो कलकत्तामा। शपथ ग्रहण समारोहबाट बाहिर निस्किने बित्तिकै एउटा सानो अनाथ बच्चा टुहुरोलाई हातमा बोकिन्, यसरी लिइन्, काखमा च्यापिन, छातीमा लगाइन्, जसको आफ्नो मात्रै बच्चासँग मोह हट्छ, सारा संसारका बच्चा आफ्नै बच्चा हुन थाल्छ। यहाँ छातीमा च्यापिन् अनि माथि फर्केर ईश्वरलाई भनिन्, हे ईश्वर, तँलाई कति धन्यवाद दिनु, तैले टुहुरा जन्माइदिरहेछस्, मैले सेवा गर्न पाइरहेछु, तैले टुहुरा टुहुरी जन्माइदिरहेछस्, अनाथहरू जन्माइदिरहेछस्, मलाई सेवा गर्न दिइरहेछस्, तैले मलाई कति राम्रो जागिर दिएछस्, ईश्वर तँलाई धेरै धन्यवाद। यो हो असली सन्तत्व, सन्तको लक्षण हो यो, यो ध्यानी व्यक्तिको लक्षण पनि हो। सिस्टर निर्मलाको हृदयबाट यो उद्गार जन्मिएको हो भने उनी बसिन् कि ध्यान लाग्यो अब हृदयबाट जन्मिएको उद्गार हो भने टेलिभिजनको लागि बोले हो भने केही पनि अर्थ छैन टेलिभिजनमा पनि आएको थियो यो दृश्य टेलिभिजनको लागि बोलेको हो भने त्यो नक्कली हो वास्तवमै भित्र त्यस्तै भइरहेको छ र अभिव्यक्ति हो भने पक्का पनि यी महान हुन् र टेलिभिजनको लागि बोलेको हो कि वास्तवमै बोलेको त्यो त आफैलाई मात्र थाहा हुन्छ संसारमा कसैलाई पनि थाहा हुँदैन आफूलाई बाहेक संसारमा कसैलाई पनि थाहा हुँदैन
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ